0: थियौं। राष्ट्रपति ज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री ज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन, उनले भनिन्। थापाले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह गरिन्। उनले थापाले उक्त घटना लोकतान्त्रिक संसदीय अभ्यास, संवैधानिक संस्कार र संसदीय परम्परा विपरीत भएको टिप्पणी गरिन्। राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष 2083-84 सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री संसदबाट बाहिरिएका थिए। थापाले यस विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग समेत गरिन्। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्रेले पनि आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बाहिर निस्किएकोमा आपत्ति जनाएका थिए। आङदेम्रेले प्रधानमन्त्री अस्वस्थ भएर बाहिरिएको भए परीक्षण गर्न जरूरी रहेको बताए।
1: चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई को समझदारी पत्र एमओयूमा नेपालले हस्ताक्षर गरेको मंगलबार 9 वर्ष पुगेको छ। दुई देशले 12 मे 2017 सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। यसबारे चासो भने सन् 2013 चीनिया राष्ट्रपति सी चिनफिङले

0: महत्वाकांक्षी परियोजना सीमित रहेको छ। नौ वर्षमा नेपाल र चीनले बीआरआईको सैद्धान्तिक पक्ष यस अन्तर्गत अघि बढ़ाइने आयोजना र यसको कार्यान्वयन तथा लगानीको ढाँचाबारे छलफल र वार्ता गरिरहेका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई ढाँचा अन्तर्गत निर्माण गरिएको एकतर्फी चीनले घोषणा गरेको छ। तर पोखरा विमानस्थललाई बीआरआईको फ्रेमवर्कभित्र राख्ने चीनको एकतर्फी निर्णयको नेपालले विरोध गरेको थियो। केही समयपछि यो विमानस्थल आयोजना अरबौं रूपियाँको भ्रष्टाचार प्रकरणमा जोड़ियो। हस्ताक्षरको नौ वर्ष बहसमै सीमित बीआरआई शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ।
1: राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा लाखौं सेवाग्राही प्रभावित भएका छन्। सर्भर डाउन हुँदा यही वैशाख 21 राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट हुने काम अवरूद्ध छ। विभागका निर्देशक सानुबाबु अधिकारीले सर्भरमा समस्या आएको स्वीकार गरेका छन्। राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि डाउन, सेवाग्राही प्रभावित शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको हो।

हिट यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैश बैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कांग्रेस सभापति गगन कुमार थापाले केन्द्रीय कार्य समिति सदस्यमा 19 जना मनोनयन गरेको विषयमा पूर्ण बहादुर खड्का र शेखर कोइरालाले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन्। आफूहरूसँगको परामर्श बिना गरिएको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठोस पुगेको उनीहरूले बताएका छन्। मंगलबार बिहान पूर्व कार्यभाग सभापति खड्का र नेता कोइरालाले आआफ्नो पक्षका नेताहरूसँग छलफल गरेका थिए। केही व्यक्तिको मनोनयनले मात्रै कांग्रेसभित्रको संरचनागत विवाद समाधान नहुने निष्कर्ष उनीहरूले निकालेका छन्। मनोनयनमा परेका नेताहरूले भने यसलाई पार्टी एकताको दिशामा

0: सकारात्मक कदम भनेका छन्।
1: उदयपुरको चौदण्डीगढी नगरपालिकाले संघीय सरकारले ल्याएकै दिन सोमबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074ले व्यवस्था गरेको अथवा तोकिएको समयभन्दा डेढ महिना अघि नै चौदण्डीगढीले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
0: निजी तथा सरकारी विद्यालयका सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको समन्वय, कर्णाली प्रदेश प्रहरी अस्पताल तथा यातायात व्यवस्था कार्यालयको प्राविधिक सहयोगमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका सात स्थित खुल्ला मञ्चमा विद्यालयका सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो।
1: चितवनमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या 41,000 भन्दा बढ़ी रहेको छ। विघटित भूमि समस्या समाधान आयोग चितवनका अनुसार जिल्लाका सात पालिकामा 24,762 अव्यवस्थित बसोबासीको संख्या सहित 41,282 भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या रहेको छ।
0: रेमिटेन्स आप्रभा वैशाखमा पनि उच्च वृद्धि हुने देखिएको छ। खाड़ी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिट्यान्स प्रभावित हुने अड्कलबाजी भइरहेका बेला वैशाखमा पनि चैतकै हाराहारीमा रेमिट्यान्स भित्रिने देखिएको हो। नेपालमा धेरै विदेशी मुद्रा ल्याउने केही रेमिट्यान्स कम्पनीहरूसँग गरेको कुराकानीमा वैशाखमा पनि कम्तीमा 2 खर्ब रूपियाँ भन्दा बढ़ी रेमिट्यान्स आउने अनुमान गरिएको छ। यद्यपि राष्ट्र बैंकले सोमबार चैतसम्म नेपाल भित्रिएको रेमिट्यान्सको तथ्याङ्क मात्र सार्वजनिक गरेको छ।
1: अब शेयर बजार, शेयर अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका 2082 पारित नहुँदा करिब 36 कम्पनीका संस्थापक शेयर सूचीकृत हुन सकेका छैनन्। 2081 माघमा ओम मेगा श्री फार्मास्युटिकल्स लगायत कम्पनीले आईपीओ निष्कासन अनुमति पाएका थिए, तर यी कम्पनीहरूको संस्थापक शेयर सूचीकृत हुन नसकेका हुन्।

0: ड्रामा
1: डिस होम सबै रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
2: डिस होम खुसीको कनेक्सन।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। पश्चिम एसियामा तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदैछन्। चीन मार्फत दबाव सिर्जना गरेर इरानलाई आफ्ना शर्तहरू मान्न बाध्य बनाउन सकिने योजनाका साथ ट्रम्प बेजिङ ओर्लन लागेका हुन्। चीनिया राष्ट्रपति शी जिनपिङले बेजिङमा ट्रम्पको आतिथ्यता गर्दा यिनै विषयमा बहस हुने आकलन गरिएको छ। शिखर सम्मेलनमा आपसी हित र द्विपक्षीय सम्बन्ध सुधारको मुद्दा ओझेलमा नपरोस् भन्नेमा पनि दुवै देशका अधिकारी सचेत देखिन्छन्। व्हाइट हाउसकी सहायक प्रेस सेक्रेटरी अन्ना केलीका अनुसार ट्रम्प बुधबार बेजिङ पुग्नेछन्, बिहिबार शीसँग भेट्नेछन् र शुक्रबार अमेरिका फर्कनेछन्। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। त्यसबारे छलफलका लागि ट्रम्पसँगै एलन मस्क र टिम कुक सहित 16 ठूला कम्पनीका कार्यकारी संचालकहरू बेजिङ हुनेछन्।
5: अब खेल र खेलाड़ीका खबर। गोल सन्झाको साहस पछ्याउँदै स्कटल्याण्डले क्रिकेट विश्वकप लीग दुईमा मंगलबार नेपाललाई 2 रनले पराजित गरेको छ। स्कटल्याण्डले किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाललाई हराएको पहिलो पटक हो।
4: अब विचार तथा दृष्टिकोण। इयान ब्रेमरले नागरिक दैनिकमा लेख्नुहुन्छ, सन्तुलनको सौन्दर्य शीर्षकमा उहाँले लेख्नु भएको छ, लोकतान्त्रिक शासनमा स्पष्ट रूपमा शक्ति पृथकीकरणको व्यवस्था हुन्छ। निर्वाचनबाट सरकारमा पुगेपछि पनि संविधान र कानूनको पालना गर्नैपर्छ। त्यहाँ पुगेर गरिने हरेक काम र कदमको मूल्याङ्कन हुन्छ। निजी जीवन बिताइरहेको व्यक्तिले मात्र सार्वजनिक मूल्याङ्कन र परीक्षाबाट गुज्रिनु पर्दैन।
5: प्रधानमन्त्री बालेनलाई सुकुम्बासीको पत्र शीर्षकमा राजेश विद्रोहीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ। पुस्तौंदेखि बसोबास गरेको जमीन छ तर नागरिकता नहुँदा पूर्जा छैन। पुस्तौंदेखि बसोबास गरेको गाउँ, ब्लक, बहाल, बिटोरी जस्ता जग्गा सरकारी भनिए पनि व्यक्तिहरू पुस्तौंदेखि बसोबास गर्दै आएका छन्। पटक पटक नापी भयो तर लाल पूर्जा दिइएन। इतिहासदेखि नै मध्यम, कमजोर, निमुखा, दलित र सीमान्तकृत वर्ग दमन, शोषण र उत्पीड़नको शिकार हुँदै आएको छ। त्यसैले गहिरो छानबिनपछि उचित व्यवस्थापन, पुनर्स्थापना र लोकतान्त्रिक मानवीय प्रत्याभूति गराउन सक्नु नै आजको राज्यको प्रमुख दायित्व हो।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरई 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Radio N Aryan 99.1 समय को ख्याल राखौं 6 बज्यो
1: खरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
2: डिसोम फाइबर नेट

दमौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। गफारद्वारा अमरज्योति माविका 15 विद्यार्थीलाई जुत्ता वितरण। 12 वर्षदेखि अलपत्र घुमाउने पुलको ठेक्का रद्द। एसईई नतिजा 65.98% उत्तीर्ण। र इरानसँगको युद्ध विराम, लाइफ सपोर्टमा ट्रम्प।

अब समाचार विस्तारमा। युवा सामाजिक अभियन्ता मोहम्मद गफारले ब्याज नगरपालिका 12 छिर्कने स्थित श्री अमरज्योति माध्यमिक विद्यालयका 15 जना विद्यार्थीलाई नयाँ जुत्ता वितरण गरेका छन्। विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा गफारले प्रधानाध्यापक रघुनाथ पण्डितको उपस्थितिमा विद्यार्थीहरूलाई जुत्ता हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै प्रधानाध्यापक पण्डितले सामाजिक अभियन्ता गफारको सहयोगप्रति आभार व्यक्त गरे। उनले भने, गफारको यस किसिमको सहयोगले विद्यार्थीहरूको विद्यालयमा नियमित उपस्थिति बढ्नेछ र उनीहरूको अध्ययन अध्यापनमा सकारात्मक प्रभाव पर्नेछ। जुत्ता वितरणपछि अभियन्ता गफारले विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्दै उनीहरूलाई नियमित रूपमा विद्यालय आउने, मेहनतपूर्वक अध्ययन गर्ने तथा आफ्नो भविष्यको लक्ष्य निर्धारण गरी अघि बढ्न प्रेरित गरे। उनले शिक्षा नै जीवन परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै निरन्तर प्रयास गर्न आग्रह गरे। कार्यक्रममा गफारका साथी विधान खड्काको पनि उपस्थिति रहेको थियो। सामाजिक अभियन्ता गफारले विगत केही वर्षदेखि तनहुँ जिल्लामा विभिन्न सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। उनले यस अघि पनि विपन्न तथा आवश्यकतामा रहेका विद्यार्थीहरूलाई किताब, कपडा तथा शैक्षिक सामग्री वितरण गर्दै आएका छन्। उनको निरन्तर सामाजिक अभियानले स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्दै आएको र समुदायबाट राम्रो प्रतिक्रिया प्राप्त हुँदै आएको छ। पोखरा नारायणगढ सडकको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्ग अन्तर्गत घुमाउने स्थित त्रिशुली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्तत रद्द गरिएको छ। निर्माण सुरु भएको 12 वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएको र निर्माण व्यवसायीले पटक पटकको निर्देशन अटेर गरेपछि सडक डिभिजन कार्यालय दमौलीले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का तोडेको हो। सडक डिभिजन कार्यालयले निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवासँगको सम्झौता अन्त्य गर्दै प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको जनाइएको छ। कार्यालयले गत चैत 17 गते संशोधित डिजाइन स्वीकृत भइसकेको भन्दै 15 दिनभित्र काम सुरु गर्न अन्तिम मौका दिएको थियो। तर उक्त निर्देशनपछि पनि कार्यस्थलमा कुनै प्रगति नदेखिएपछि सम्झौतामा उल्लेखित गम्भीर उल्लङ्घनको प्रावधान अनुसार ठेक्का रद्द गरिएको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले जानकारी दिनुभयो। पुल निर्माणमा भएको चरम ढिलासुस्तीका कारण स्थानीय बासिन्दा लामो समयदेखि आन्दोलित हुँदै आएका थिए। पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले निर्माण कम्पनीले जनताको भावनासँग खेलवाड गरेको बताउनुभयो। 2070 साल असारमा 10,21,86,000 रुपियाँ लागतमा सम्झौता भएको 105 मिटर लामो उक्त पुलको हालसम्मको भौतिक प्रगति केवल 36% मात्र रहेको छ। यो पुल निर्माण सम्पन्न भएमा दमौलीबाट चितवन जान हालको मुगलिन डुम्रे सडकभन्दा करिब 25 किलोमिटर दूरी छोटो पर्नेछ। पुल नबनेका कारण यस क्षेत्रमा 6-7 वटा साना बस तथा जीपहरू घुमाउने घाटमै रोकिन बाध्य छन्। यात्रुहरू झुलुङ्गे पुल प्रयोग गरी मुगलिन नारायणगढ सडक खण्डसम्म पुग्ने गरेका छन्। सडक डिभिजन कार्यालयले जारी गरेको सूचनामा निर्माण व्यवसायीलाई अविलम्ब निर्माण स्थल खाली गर्न तथा बाँकी भुक्तानी भए 15 दिनभित्र हिसाब मिलान गर्न निर्देशन दिएको छ। ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र आह्वान गरी पुल निर्माणको काम अघि बढाउने बाटो खुलेको छ। निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइएको डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो। माध्यमिक शिक्षा परीक्षा एसईको 2082 को नतिजामा गत वर्षको भन्दा सुधार आएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार यसपटक नियमिततर्फ 65.98% परीक्षार्थी उत्तीर्ण भएका छन्। 2081 सालको एसई नतिजा भन्दा 4% धेरै हो। 2081 सालमा 61.81% परीक्षार्थी उत्तीर्ण भएका थिए। 2080 सालको नतिजामा भने 48% मात्रै परीक्षार्थी उत्तीर्ण भएका थिए। पछिल्ला तथ्याङ्कले एसई नतिजामा निरन्तर सुधार आइरहेको देखाइएको छ। बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा कुल 4,30,667 जना परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये 2,84,160 जना उत्तीर्ण अर्थात् ग्रेडेड समूहमा परेका छन्। त्यस्तै 1,46,507 जना अनुत्तीर्ण तथा
अनुत्तीर्ण अर्थात् नन ग्रेडेड समूहमा परेका छन्। बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार 6 वटा समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ, जस अनुसार जिपिए 3.60 देखि 4 सम्म ल्याउने परीक्षार्थी 48,392 जना छन्। जस अनुसार जिपिए 3.60 देखि 4 सम्म ल्याउने परीक्षार्थी 48,392 जना छन्। जिपिए 3.20 देखि 3.60 सम्म ल्याउने परीक्षार्थी 80,392 जना छन्। जिपिए 2.80 देखि 3.20 सम्म ल्याउने परीक्षार्थी 94,222 जना छन्। जिपिए 2.40 देखि 2.80 सम्म ल्याउने परीक्षार्थी 55,977 जना छन्। त्यस्तै जिपिए 2 देखि 2.40 सम्म ल्याउने परीक्षार्थी 5,190 तथा सबैभन्दा तल्लो ग्रेड अर्थात् जिपिए 1.60 देखि 2 सम्म ल्याउने परीक्षार्थी 7 जना रहेको बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान बीच 1 महिनादेखि चलिरहेको युद्ध विराम लाइफ सपोर्टमा रहेको बताएका छन्। व्हाइट हाउसको ओभल अफिसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले युद्ध विराम अहिले जारी रहे पनि अत्यन्त कमजोर स्थितिमा रहेको बताएका हुन्। राष्ट्रपति ट्रम्पको अभिव्यक्तिबाट युद्ध विराम औपचारिक रूपमा कायम रहे पनि जुनसुकै बेला भङ्ग हुन सक्ने अत्यन्त कमजोर अवस्थामा पुगेको अनुमान गर्न सकिन्छ। ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि इरानी संसदका सभामुख मोहम्मद गालिबाफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, इरानको सेना कुनै पनि हमलाको जवाफ दिन तयार छ। बिहिबार इरानले अमेरिकालाई प्रस्ताव पठाएको थियो। प्रस्तावमा युद्ध समाप्त गर्नुपर्ने र होर्मुज स्ट्रेट फेरि खोल्नुपर्ने शर्त उल्लेख थियो। ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएको छ। इरानको प्रस्तावमा तत्काल सबै मोर्चामा युद्ध समाप्त गर्नुपर्ने र लेबनानमा भइरहेको इजरायली हमला रोक्नुपर्ने पनि माग गरिएको थियो। यसका साथै अमेरिकी नौसैनिक नाकाबन्दी समाप्त गरेर इरानमाथि आगामी दिनमा हमला नगरिने ग्यारेन्टी माग गरिएको बीबीसीमा उल्लेख छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। गफ्फारद्वारा अमरज्योति माविका 15 विद्यार्थीलाई जुत्ता वितरण। 12 वर्षदेखि अलपत्र घुमाउने पुलको ठेक्का रद्द। एसईई नतिजा 65.98% उत्तीर्ण। र इरानसँगको युद्ध विराम लाइफ सपोर्टमा ट्रम्प।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
10: डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ, वन जोगिए मात्र हामी जोगिन्छौ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608067।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभई त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: दमौली FM 94.2, समुदायको आवाज।

0: बिरामी हो भने बिरामी पर्न पाइन्छ, तर एकछिनपछि त फेरि अर्को बैठकमा त आउनुभयो नि त, फेरि त्यो बैठक सकेपछिको दोस्रो बैठकमा उहाँ सहभागी हुनुभयो। सहभागी भइसकेपछि हामीले त्यहाँ एमालेको तर्फबाट हाम्रो मान्य गुरु बरालले त्यहाँ नागरिक सभा गराउनुभयो, निमापति गर्नुभयो, निमापति गरिसकेपछि उहाँले अझ फेरि जुन व्यवहार देखाउनुभयो त्यो यति चाहिँ लज्जास्पद, यति अपरिपक्व, यति केटौलेपन, यति गैरजिम्मेवार थियो नि, त्यो कसैले इमेजिनै गर्न सकेन। त्यो कुरा चाहिँ मलाई लाग्छ संसद सचिवालयले पनि त्यो रेकर्ड बाहिर के त्यो क्लिप बाहिर ल्याएको छैन। तपाईँहरूलाई म सुनाउँछु, हाम्रो मान्य गुरु बरालले त्यसमा नियमापत्ति गरिसकेपछि र त्यो कुरा बताइसकेपछि म प्रधानमन्त्री त्यही हुनुहुन्थ्यो दोस्रो बैठक, त्यसपछि अन्तिम बैठकमा धन्यवाद प्रस्ताव पेस गर्ने बैठकमा, त्यसपछि अनि उहाँले नियमापत्ति गर्नुभयो, त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई धन्यवाद प्रस्ताव पेस गर्न टेबल प्रस्ताव टेबल गर्न भन्नुभयो। उहाँले प्रधानमन्त्रीले त्यो धन्यवाद प्रस्ताव टेबल गरिसकेपछि फर्किने बेलामा उहाँले जुन व्यवहार देखाउनुभयो नि त्यो एकदम हेर्न लायकको र त्यो सुन्न लायकको छ। हेर्नुहोस् त्यो एकदम त्यो मान्छेले यति लाज लाग्ने स्थिति उहाँ सरासर धन्यवाद प्रस्ताव टेबल गरेर त्यहाँ महासचिवलाई त्यो टेबल गरेर आइसकेपछि सरासर उहाँ जसरी हिँड्नुभयो र जसरी उहाँले आफ्नो बसेको सिटबाट मा नबसिकन त्यो सिटमा रहेको मोबाइल चाहिँ यस्तो पर टाढैबाट समातेर जुन एकदम फसनक्क सन्केर फन्केर त्यहाँबाट हिँड्नुभयो नि संसद छोडेर, त्यसरी एकछिन गलल हाँसो छोड्यो त्यहाँ संसदमा। हेर्नुहोस् राष्ट्रसभाका सबै सांसदहरू निलो कालो हुनुभयो, सभापतिको त्यहाँ अनुहार हेर्न लागेको छ राष्ट्रसभाका, सभामुख निलो कालो हुनुभयो है, विपक्षीमा रहेका र राष्ट्रसभाका पनि पछिल्लो बेन्चमा रहेका सबै सांसदहरू गलल हाँसोको त्यहाँ पुरा छोड्यो। त्यस कारणले
1: देखियो भनेर आलोचना भइ नै रहेको छ होइन, यसको बारेमा चाहिँ उहाँको सचिवालयले स्पष्टीकरण दिएला, राज्यसभाका सांसदहरूलाई पनि कुरा गराउन त यो के भएको भन्दाखेरि होइन अब असंसदीय व्यवहारमा चाहिँ हामीले धेरै किन बोलिराख्नु भन्नुहुन्छ उहाँहरू पनि भनेपछि, अब यो व्यवहार चाहिँ जनताले अपेक्षा गरेका थिएनन्, जुन किसिमको व्यवहार भएको छ, फेरि अब यसबाट तर्केर भागेर आलोचना मात्रै गरेर अब यसबाट पनि सरकार फेल भएर नेपाली जनताले फेरि दुःख नै पाउने हो। हेर्नुहोस् होइन ऐनजी, तर अब सरकारलाई चाहिँ तपाईँहरूको चाहिँ साथ समर्थन होइन, नीतिता कार्यक्रमलाई साथ समर्थन अब राम्रो बाटोमा लैजानका निम्ति चाहिँ सुझावहरू पनि त दिनु पऱ्यो नि त, यहाँहरूले फिडब्याक दिनु पऱ्यो।
0: पहिलो कुरा त सरकार जिम्मेवार बन्न पर्यो, जनताप्रति उत्तरदायी बन्न पर्यो, संसदप्रति उत्तरदायी बन्न पर्यो होइन, र जनताले अपेक्षा गरेका, जनताले चाहिँ आवश्यकता महसुस गरेका, देशका लागि आवश्यक पर्ने विषयवस्तुमा सरकार केन्द्रित हुनु पर्यो है, हाम्रो कुरा यो। यसका लागि हामीले सरकारलाई खबरदारी गर्ने कुरा, सरकारलाई सचेत गराउने कुरा हो, संसदमा होस् या सडकमा होस् या बाहिर होस् जताततै होस्, हामी मैले सुरुमैदेखि भन्दै आएको छु हामी परम्परागत शैलीको रचना के अरे प्रतिपक्ष हामी बन्न चाहँदैनौँ, हामी सशक्त रचनात्मक प्रतिपक्ष बन्न चाहन्छौँ। त्यसले गर्दा कहिलेकाहीँ हामी आवश्यकता अनुसारको भूमिका खेल्छौँ, देशलाई के आवश्यक परेको छ, लोकतन्त्रको रक्षाका लागि के आवश्यकता परेको छ, संसदको लागि चाहिँ संसदलाई चाहिँ एउटा चाहिँ जनताको भावनाहरू, जनताका चाहिँ अधिकारहरूलाई बुलन्दित गर्ने एउटा थलो बनाउनका निर्माण गर्नका लागि हामीले खेल्ने पर्ने भूमिका के हो, त्यसलाई के आवश्यकता पर्छ, त्यो हामी पहिचान गरेर त्यस अनुसारको भूमिका खेल्छौँ। हामी कुनै पनि विगतमा जस्तो यो हामी प्रतिपक्ष हौँ, यो सरकार हो, त्यस कारण हामीले विरोधका लागि विरोध गर्नै पर्छ, जे कुरामा पनि हामीले फरक देखिनुपर्छ, अपोजिसन भने जे कुरा पनि फरक देखाउने भन्ने खालको हाम्रो त्यो मान्यता होइन, हामी त्यसरी अगाडि बढ्न चाहँदैनौँ। हामीलाई पनि विकास चाहिएको छ, हामीलाई पनि परिवर्तन चाहिएको छ, हामीलाई पनि यो देशको तपाईँले हेर्नु होला यो देशको विकास निर्माणको ढोका खोल्ने नै एमाले हो। त्यस कारण छिटो एउटा चाहिँ सस्टेनेबल गोल के अरे डेभलपमेन्ट गोल चाहिँ एचिभ गर्नका निम्ति चाहिँ छिटोभन्दा छिटो एउटा चाहिँ त्यो धिमा गैलीमा होइन, अलिक छिटो गतिमा देशको विकासलाई अगाडि बढाउनु छ र एउटा विकसित देश धनी देशका रूपमा छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उसमा हामीलाई उभ्याउनु छ, यसमा हामी जिम्मेवार छौँ। त्यस कारण सरकारको नेतृत्व अस्थायी कुरा हो नि होइन, आज को सरकारमा रह्यो, आज कुन पार्टी रह्यो, को नेतृत्व रह्यो भन्ने कुरा क्षणिक कुरा, अस्थायी कुरा हो। आज एउटा रहन्छ, भोलि अर्को हुन्छ, हिजो हामी थियौँ, आज उहाँ रहन्छ, फेरि भोलि अर्को आउँछ। मैले अस्ति पनि भने यो त परिवर्तित कुरा हो, अस्थायी कुरा हो, गतिशील कुरा हो। यसलाई हेरेर हामीले देशको परिवर्तनलाई, देशका जनताको आकाङ्क्षालाई, लोकतन्त्रलाई चाहिँ कम्प्रोमाइज गर्न मिल्दैन। यस्ता हामी बडो सिरियस छौँ, त्यसैले जुन प्रकारको यो नीति हो, यो यी सबै कुरालाई एड्रेस गर्नका निमित्त जुन अहिले सरकारले नीति तथा कार्यक्रम ल्याएको छ, यो नीति तथा कार्यक्रमले यी आकाङ्क्षाहरूलाई, जनताका यी आवश्यकताहरूलाई, जनताका यी चाहनालाई, भावनालाई, अप्ठ्याराहरूलाई चाहिँ यसले पुरा गर्न सक्दैन। एउटा अर्को कुरा, हाम्रो संविधानले परिकल्पना गरेको जुन समाजवाद उन्मुख अर्थतन्त्र, समाजवाद उन्मुख चाहिँ अर्थतन्त्रको परिकल्पना गरेको छ, त्यसलाई पनि यसले चाहिँ गर्न सक्दैन। हेर्नुहोस्, त्यो नीति कार्यक्रममा संविधानले भनेको छ समाजवाद उन्मुख, होइन समाजवाद उन्मुख अर्थतन्त्र हुने त हामी समाजवाद उन्मुख भनेका छौँ, समाजवादको एक शब्द कहीँ देख्नुभयो यो उसमा?
1: समाजवाद त अब यो देशमा छैन अहिले, होइन यो दलाल पुँजीवाद नै हाबी भइसकेको छ, समाजवाद त खालि नारा मात्रै कम्युनिस्टहरूको, अब समाजवाद आउन सक्दैन यो देशमा, होइन ऐनजी? त्यो कारणले गर्दाखेरि अब देश बनाउने कुरामा अगाडि बढ्नु पर्यो क्या, समाजवादलाई बजाउनु भएन क्या? अब चाहिँ
0: तपाईँहरूले यस्तो कुरा नगर्नु, समाजवाद भनेको कम्युनिस्टहरूको मात्रै यो नारा होइन क्या, यो जनताको नारा
1: हो। समाजवाद छ का भनेको के अहिले नेपालमा समाजवाद छ र साच्चै समाजवाद ल्याउने बाटोमा छन् र दलहरू?
0: संविधानमा किन लेखेको छ त्यसो भए? के सरकारले संविधानलाई मान्दिनँ भन्नु पर्यो नि, संविधानलाई मान्दिनँ भन्नु पर्यो। त्यस्तै त म भन्दैछु, यो संहिता कार्यक्रमको मार्गदर्शक सिद्धान्त के हो? संविधान हो कि
1: हाम्रो बिचमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर हुनुहुन्छ। ऐन महरजीसँगको सम्पर्क विच्छेद भएको छ, हामी सम्पर्क गर्ने प्रयत्न गर्दैछौँ। अब नेपालमा अहिलेको अवस्थामा समाजवादको स्थिति छ त? नेपालमा समाजवाद बाँकी छ? अब जनताले समाजवादको नारा बजाउन मिल्छ? अहिले संविधानमा संविधानको प्रस्तावनामा लेखिएको समाजवाद उन्मुख राज्य व्यवस्था, तर समाजवादको स्थिति अलिकति नाजुक रहेको परिस्थिति पनि छ। हामी बहस गर्दैछौँ, यहाँले कन्टिन्यू गर्नु होला, अलिकति बिचमा सम्पर्क विच्छेद भयो। समाजवादतर्फ अहिलेको सरकार अगाडि छैन, होइन? संविधानलाई लत्ते आटो छ भाइ?
0: छैन नि, छैन। संविधानलाई कुनै पनि वास्ता नगरिकन, संविधानलाई नटेकिकन, जुन किसिमले स्वेच्छाचारी मैले अघि पनि भने, सुरु लोकप्रियतामा आधारित रहेर, लोकप्रिय बन्न खोजेर, एकदम सस्ता कुरा, लोकप्रिय कुरा, र एक प्रकार शब्दहरूको सङ्ग्रह मात्रै छ। हेर्नुहोस्, कार्यान्वयन गर्न निकै चुनौती छ यो जो उहाँले ल्याउनु भएको छ। जनताको अपेक्षा पनि कुरा गरिएका छन्, जे जति 5-10% जे कुरा नयाँ ल्याउनु भएको छ त्यो एकदम कार्यान्वयन, त्यो हावामा उड्या छ, हावामा उड्या कुरालाई कसरी कार्यान्वयन गर्न सकिन्छ, होइन? त्यस कारण यो चुनौतीपूर्ण छ।
1: सुनिराख्नु भएको छ, होइन? लाखौँ जनताले सुन्दै हुनुहुन्छ, नेपाली बस देश विदेशमा पनि सुन्दै हुनुहुन्छ यतिखेरको अवस्थामा। अब एउटा कुरा के बताउनुहोस् भने, हिजो तपाईँका पार्टीका संसदीय दलका नेता रामबहादुर थापा बादल फेरि सेनाप्रति जाइ लाग्नुभयो भन्दै त्यहाँ केही सांसदहरूले चाहिँ त्यसको टिप्पणी गरे, आलोचना गरे। नेपालको सेनालाई, सार्वभौमिकतालाई किन चलाउने नेकपा एमाले, किन बारम्बार प्रहार भइरहेको छ भन्ने खालका प्रश्नहरू पनि उब्जिए, के भन्नुहुन्छ?
0: म यसका विषयमा मेरो स्पष्ट धारणा छ। हेर्नुहोस्, म तपाईँलाई अलिकति समय दिनका लागि अनुरोध गर्दै के भन्छु भने, लोकतन्त्रमा कुनै पनि व्यक्ति र कुनै पनि मान्छे, कुनै पनि संस्था प्रश्नभन्दा माथि हुँदैन, है? सबैको भूमिका, सबैको चाहिँ का बारेमा, सबैको कामका बारेमा, सबैका व्यवहारका बारेमा प्रश्न गर्न पाइन्छ, आफूलाई लागेको कुरा, चाहे त्यो संसदमा होस् चाहे सडकमा होस्। त्यस कारण सेना पनि लोकतन्त्रमा प्रश्नभन्दा माथि छैन, र सेना नेपालको एउटा रक्षा कवच हो, नेपालको एउटा चाहिँ एउटा संस्थापक एउटा संस्था पनि हो। त्यस कारण त्यसप्रति हाम्रो उच्च सम्मान छ, त्यसप्रति हाम्रो उच्च एउटा आस्था पनि छ, सद्भाव पनि छ। त्यसलाई हामीले चाहिँ विवादमा ल्याउनुपर्छ, त्यसलाई कमजोर बनाउनुपर्छ भन्ने कदापि पनि नेकपा एमाले सोच्दैन, गर्दैनन्। तर पछिल्लो समय, खास गरी भदौ 23-24 पछि केही केही चाहिँ भूमिका सेनाको देखिया छ। त्यसमा यो हाम्रो मात्र, त्यो रामबहादुर थापा बादलको मात्र प्रश्न होइन, आज सडकमा उठेको प्रश्न हो, जनताको मनमा उठेको प्रश्न हो, होइन? 23-24 गते सेनाले आफ्नो नामुखे अगाडि जसरी सिंहदरबार जम्दा टुलुटुली हेरिराख्यो, त्यो त नेपाली जनतालाई त्यो प्रश्न त गर्ने अधिकार छ नि त। सेनाले यसबारेमा त जवाब दिनुपर्छ नि। सेना के त्यो बेला चाहिँ चाहिँ हुँदैन थियो, र अहिले अहिले अझै पछिल्लो समय उहाँले भनेको कुरा के हो भने, अब त लिपुलेखमा यत्रो चाहिँ अब हाम्रो लिपुलेख, हाम्रो भूमि चाहिँ अतिक्रमण भइराखेको छ, होइन? त्यहाँ त्यसका बारेमा सेना बेखबर हुने, तर सुकुम्बासीमा बस्तीमा, सुकुम्बासी बस्ती अहिले अस्ति चाहिँ खाली गर्दा सेना परिचालित भयो नि त। त्यो त्यति सानो त्यो त्यो ठाउँमा चाहिँ हाम्रा चाहिँ दाजुभाइहरू नि, सुकुम्बासी बस्ती हाम्रो दाजुभाइहरू होइन,
1: होइन?
0: परेड भन्ने कुरा आफ्नो कुरा होला, तर त्यहाँ परिचालित त भयो नि त,
1: नगर संकलन गर्यो, सुकुम्बासीहरूलाई चाहिँ व्यवस्थापनमा खटियो।
0: त्यस कारणले हेर्नुहोस्, धेरै चाहिँ पुलपुल्याउने कुरा पनि होइन। सबै मान्छे, चाहे प्रधानमन्त्री होस्, चाहे राष्ट्रपति होस्, चाहे सेना, चाहे पुलिस होस्, चाहे कर्मचारी होस्, चाहे राजनीतिक दलका नेता कार्यकर्ता, चाहे अरू कुनै नागरिक होस्, सबैले संविधान संविधानको चाहिँ अधीनमा रही, होइन, लोकतन्त्र, देश, देशका नागरिक, यहाँको शान्ति सुरक्षा सबैका लागि आफू कर्तव्यनिष्ठ हुनुपर्दछ, चाहे संस्था हुन् चाहे व्यक्ति हुन्, है? त्यो नेपाली नागरिक र नेपालमा क्रियाशील रहेका सबै चाहिँ संस्थाहरूको त्यो अनिवार्य उत्तरदायित्व र जिम्मेवारीभित्र पर्दछ। र यदि त्यो दायित्व, त्यो जिम्मेवारी, त्यो कर्तव्य कसैले पुरा गर्दैन भने सबैका विषयमा प्रश्न गर्न पाइन्छ, होइन? त्यस कारण हाम्रो सेनाप्रतिको आस्था र विश्वासलाई कमजोर बनाउने गरी होइन, सेनालाई अझ बलियो बनाउने, अझ लोकतान्त्रिक बनाउने, अझ राष्ट्रवादी बनाउने, अझ कसैको चाहिँ राजनीतिक चङ्गुलमा नफसोस् भनेर सतर्क बनाएको कुरा हो, होइन? पछिल्लो समय सेनाको भूमिकाप्रति हामीले होइन आम जनताले प्रश्न गरिरहेका छन्, आम जनतामा एक प्रकारको संशय छ। त्यस कारण सेनालाई सतर्क बनाउनका निम्ति, सेनालाई मजबुत बनाउनका निम्ति, बलियो बनाउनका निम्ति हाम्रो दलको नेताले त्यहाँ केही कुराहरू उठाउनु भएको होला। यसलाई चाहिँ धेरै राजनीतिकरण गर्ने धेरै अन्यथा ढङ्गले व्याख्या गरिनुहुँदैन भन्ने लाग्छ मलाई। एउटा
1: अनि यसभन्दा अगाडि पनि त उहाँले बोल्दाखेरि चाहिँ सेनाको विषयमा बोलेको कुरा फिर्ता लिएको थियो नि त, होइन? नेताहरूको आपत्ति हुँदाखेरि
0: फिर्ता ल्याएको छैन, कसले फिर्ता लियो र?
1: होइन, त्यहाँ त छलफल भयो पार्टीमा अनि विरोध भयो, त्यस पछाडि चाहिँ विष्णु पौडेलजी अनि शङ्कर महासचिव शङ्कर पोखरेलजी लगायतको सचिवालय बैठकमै चाहिँ उहाँहरूले चाहिँ स्पष्टीकरण माग्नु भएको थियो नि त, होइन?
0: सचिवालयमा सचिवालय बैठक बसेको हो, त्यसको भोलिपल्ट छलफल त पक्कै पनि त्यहाँ भयो होला, किनभने केही नेताहरूले सामाजिक सञ्जाल र बाहिर मिडियामै पनि त्यो विषयमा त्यतिखेर आपत्ति प्रकट गर्नु भएको थियो। तर यति कुरा के बुझ्नुहोस् भने, ठिक छ, यो विषयमा पनि हामी थप छलफल गर्दै जाउँला, अगाडि बढ्दै जाउँला, तर अब हिजो संसदमा अब रामबहादुर थापा बादल जो नेकपा एमालेको संसद दलको नेता हुनुहुन्छ, होइन, उहाँको तर्फबाट त्यहाँ चाहिँ नेकपा एमालेको तर्फबाट उहाँले संसद दलको नेताको हैसियतले संसदमा बोल्दै गर्दा त्यसको त अब त्यो नेकपा एमाले उहाँले बोल्नुभयो कि भन्ने कुरा हामीले स्वीकार्नुपर्छ। तर अब यो कुराका बारेमा थप छलफल होला, पार्टीमा पनि छलफल होला, हामी पनि छलफल गरौँला। तर सेनालाई चाहिँ प्रश्नभन्दा माथि चाहिँ राख्नु हुँदैन है, तपाईँहरू पनि यसलाई क्लियर राख्नु होला। हिजो राजालाई जसरी प्रश्नभन्दा माथि राखिन्थ्यो, आज सेनालाई त्यो प्रश्नभन्दा माथि राख्ने यो कुचेष्टा हामीले गऱ्यौँ भने लोकतन्त्रको चाहिँ आत्मा मर्छ, लोकतन्त्रको मर्म मर्छ, लोकतन्त्रमा चाहिँ सबै प्रश्न कोही पनि प्रश्नभन्दा
1: माथि प्रश्नभन्दा माथि हुनु हुँदैन। सेनाले पनि आफ्नो जिम्मेवारी निभाउनु पर्छ, र सेनाले पनि हिजोको घटनाक्रमको स्पष्टीकरण दिनुपर्छ।
0: प्रश्न
1: कसले गर्न पाउँदा त्यसो भए के प्रश्न गर्न नपाउने भन्ने
0: कहीँ लेखेको छ? प्रश्न गरे त हो, कहाँ थियो भने त किन खेल्यो त्यहाँ, सुकुमासी बस्तीमा किन परिचालित भएको सेना भने प्रश्न गरे, अब सेनाले जवाब दिनु पर्ला नि त, सरकारले जवाब दिनु पर्ला, होइन हामी त्यहाँ भन्ला अथवा लिपु लेखको बारेमा उसले बसलाई यस्तो यस्तो भइरहेछ हामी क्लियर छौँ भन्ला सकेको नि, होइन? अनि यसलाई किन धेरै विवादित बनाउनु पऱ्यो? यसका यसका बारेमा धेरै मान्छे के न भन्यो सेनालाई चाहिँ भन्ने चाहिँ सेनालाई त्यस्तो पुलपुलाउने, सेनालाई चाहिँ त्यसरी चाहिँ प्रश्नभन्दा माथि राख्ने र अधिकारभन्दा माथि राख्ने कुरा र सेनाका बारेमा कोही बोल्दै हुन्न, सेनालाई जे गरे पनि, सेनाले जे भूमिका खेले पनि, जस्तो चाहिँ काम गरे पनि, सेना भने चाहिँ सेना हो, त्यसलाई त्यसका बारेमा बोल्नु नै तैचु मैचु भन्ने कुरा चाहिँ यस्तो भाष्य निर्माण गर्न हुन्छ र हामीले, हुँदैन। त्यसैले अब हामी हेर्नुहोस् फेरि पनि भन्न चाहन्छौँ, चाहे नीति तथा कार्यक्रममा पनि हाम्रो चाहिँ एकदम जे जे कुरामा कमी कमजोरी छ ती कुरा हामी औल्याउँछौँ। अब हेर्नुहोस् न, कस्तो भनेको छ भने नीति तथा कार्यक्रममा यो त चाहिँ संविधानले दिएको अधिकार हो, होइन, इन्टरनेसनल चाहिँ आइएलओले दिएको अधिकार होला, इन्टरनेसनल चाहिँ कोर्टहरूले दिएका, अन्तर्राष्ट्रिय कानुनहरूले दिएका अधिकार छ नि त्यो कतिपय कुराहरू, त्यसलाई पनि खण्डित हुने गरिकन जुन प्रकारको ढङ्गले चाहिँ नित्य कार्यक्रम ल्याएको छ, विद्यार्थी संगठनलाई प्रतिबन्धित गर्ने, कर्मचारीलाई त्यहाँ गरेको चाहिँ भाषा हेर्नुहोस् त, प्रयोग गरिएका भाषाहरू शब्दहरू, होइन, हिजो मात्रै सर्वोच्च अदालतले ट्रेड युनियन खोल्न पाउने त्यो आदेश कार्यान्वयन गर्नु, निर्णय कार्यान्वयन गर्नु आदेश गरेका छ, नित्यता कार्यक्रममा चाहिँ अब त्यो खारेज गरिन्छ, के यसो गरिन्छ उसो गरिन्छ भने कर्मचारीका बारेमा कति चाहिँ कति तपाईँको चाहिँ निर्मम भएर त्यहाँ लेखेका छ, एकदम अमर्यादित शब्दहरू, कर्मचारी असमनीय शब्दहरू, राष्ट्र सेवा कर्मचारीहरूका बारेमा त्यसरी चाहिँ त्यहाँ प्रस्तुत गर्न पाइन्छ, उनीहरूको वृद्धि विकासका बारेमा, उनीहरूको चाहिँ व्यावसायिकताका बारेमा, उनीहरूको सेवा चाहिँ सुविधाका बारेमा यत्रो चाहिँ राष्ट्र सेवक गरेका छन्, बरु त्यो विषयमा पनि काहीँ केही उल्लेख गर्नु पर्दैन? त्यस कारणले यो चाहिँ यो नित्य कार्यक्रम न विद्यार्थीलाई मन परेको छ, न पत्रकारलाई मन परेको छ, न व्यवसायलाई मन परेको छ, न चाहिँ तपाईँको युवाहरूलाई मन परेको छ, युवा रोजगारका विषयमा त्यस्ता कुनै ठोस कार्यक्रम छन्? यत्रा चाहिँ पपुलिजम कुरा गर्नुभयो, आकाशका तारा खसाल दिन्छु भनेर सारा मानव अहिले विदेशका गएका सबै युवाहरूलाई नेपाल फर्काएर, होइन, ट्याप्पै जाने अब सबैलाई 1 लाख 2 लाख आउने खालको जागिर दिइहाल्छौँ, रोजगार दिइहाल्छौँ जसरी हिजो कुरा गर्नुभयो, आज त्यसका सन्दर्भमा कुनै कार्यक्रम आयो? नेपालमा भएका चाहिँ बेरोजगार युवाहरूका बारेमै पनि केही कुरा गरेका छैन, विदेशबाट यत्रो चाहिँ हाम्रो माइग्रेटेड चाहिँ हाम्रो पपुलेसन छ, यत्रो जनशक्ति छ, त्यसलाई कसरी नेपाल फर्काउने भन्ने विषयमा कुनै चाहिँ सोच कार्यक्रम छैन। यत्र चाहिँ हाम्रा समाजमा रहेका विभेदहरू छन्, यत्र खालका चाहिँ हामीले के अरे यहाँ असमानताहरू छन्, होइन, उत्पीडित दलित चाहिँ एक प्रकारको चाहिँ महिला, होइन, सीमान्तकृत वर्गहरूका बारेमा केही कार्यक्रम देख्नु हो? त्यस कारणले एकदम यो चाहिँ झुटको पुलिन्दा शब्दहरूको सङ्ग्रह र एक प्रकारको चाहिँ एक प्रकारको महत्त्वाकाङ्क्षी र त्यो कार्यान्वयन गर्न नसकिने खालको नीति कार्यक्रम छ हामीले भन्ने कुरालाई, अनि त यहाँहरूले पनि त एप्रिसिएट गर्नु पऱ्यो नि खेमजी।
1: साइनजी, हामी पनि यसको सही कार्यान्वयन होस्, जनताले सुख पाउन्, जनताले अब पनि निराशा हुन नपरोस्, होइन, विदेशमा चाहिँ रोई कराई गरेर लालाबाला छोडेर जान नपरोस् भन्ने कुरामा दृढ छौँ, सरकारलाई हामी खबरदारी गरिरहेका छौँ, यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: अवश्य पनि धेरै धेरै धन्यवाद छ। मलाई पनि बिहानै अवसर दिनुभयो, मेरा विचारहरू मेरो दलका तर्फबाट पार्टीका तर्फबाट आम नेपाली जनताका बिचमा सम्प्रेषित गर्ने अवसर दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै
1: थ्याङ्क यू भेरी मच। नमस्कार, उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रमुख सचेतक ऐन महाराजनी। श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

चाडपर्वको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: टीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, CGLX EMI मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो हो नेपाली रेडियो नेटवर्क।
2: खरो विषयमा तारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
3: ग्लोबल IMB बैंक, सबैका लागि बैंक।
4: डिसोन फाइबर नेट।
5: यतिकै हाम्रो बीचमा अधिवक्ता स्वागत नेपाल हुनुहुन्छ। स्वागत नेपाल जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। अनि यहाँलाई थाहा छ, सरकारले नीति तथा कार्यक्रम ल्यायो, प्रधानमन्त्री त एकछिन बिरामी पर्नुभयो, बाहिर निस्कनुभयो, अर्थमन्त्री निदाउनुभयो भनेर व्यापक रूपमा आइरहेको छ। तपाईँको के छ यसमा टिप्पणी?
6: निदाएको होइन, उहाँले भनिरहनु भएको थियो प्रधानमन्त्रीज्यूले वाकआउट दिनुभएको राष्ट्रपतिज्यूको नकआउट हो, यो सामान्य कुरा हो। त्यो संसदमा हुनपर्ने धेरै कुराहरूका बारेमा कुरा हुँदैन, कुरै गरिरहन नपर्ने विषयहरूमा कुरा हुन्छ। धेरै कुरा गर्नु छ नि संसदले।
5: नीति तथा कार्यक्रम त राम्रै आयो नि त, होइन? अहिले
6: नीति तथा कार्यक्रम ठिक छ, नीति तथा कार्यक्रममा आउनै पर्ने केही कुराहरू आएका छैनन्, त्यो क्रमशः अरू कार्यक्रमहरूमा आउलान्। नीति तथा कार्यक्रम यो पूर्व नै सरकारले घोषणा गरेको 100 पॉइंट एक्सन प्लान जुन थियो 102 कार्ययोजना त्यसैको आधारमा आएको देखिन्छ। त्यसैमा पनि केही कुराहरू चाहिँ गम्भीर आलोचना गर्नुपर्ने कुराहरू र अरू सम्पूर्ण कुराहरू चाहिँ अत्यन्त प्रशंसा गर्नुपर्ने कुराहरू छन्। जस्तो कि नागरिकता फेसलेस बनाएर घर घरमै दिँदै हिँड्ने कुरा चाहिँ यो नेपालीको कार्यक्रम हुन सक्दैन। अब तपाईँको
5: चाहिँ ओछ्यानमै पुर्याइदिने, पासपोर्ट ओछ्यानमै पुर्याइदिने भन्ने कुरा चाहिँ राम्रो होइन सरकारले?
6: हो, यो कुरा सबैभन्दा गम्भीर कुरा, यो चाहिँ गम्भीर कुरा हो। अब यो बाहेक धेरै राम्रो कुराहरू भएको छन्, तपाईँको ट्रेड युनियन खारेज गर्ने कुरा, यो राजनीतिक सङ्गठन विद्यार्थीहरूका जुन छन् यसलाई खारेज गर्ने कुरा, महेन्द्र राजमार्ग फेरि चाहिँ तपाईँको नामाकरणकै हिसाबले पनि एउटा इतिहासप्रति सम्मान गर्ने कुरा होइन, यी कुराहरू सही कुराहरू छन्।
5: तपाईँले भन्नुभयो नागरिकता घर घरमै पुर्याउँदाखेरि त जनतालाई सेवा हुन्छ नि त, झन् त सरकारले राम्रै सोचेर गरे
6: भनेर त्यो हामी कता कता कहिले काहीँ सुन्थ्यौँ कि सिमाना पारी मोटरसाइकल यति सस्तोमा पाइन्छ अरे, होइन यहाँ किन लफडा गरेर नै दिउँ न देशै अर्कोलाई भने जस्तो कुरा हो कि त्यो। अनि देश परिवर्तन गर्ने, देश परिवर्तन गर्ने भन्ने सुनिन्छ। देश परिवर्तन भनेको तपाईँले अर्को देशको नागरिकता लिनु भने तपाईँको नागरिकतामा देशको नाम अर्कै लेखिन्छ, देश परिवर्तन भइगयो नि, त्यस्तै कुरा हो केही हो। अलिकति यसमा तह मिलेन सोचाइको।
5: घरमा पुर्याउने कुराले चाहिँ अनाधिकृत दुरुपयोग हुन सक्छ,
6: नेपालीहरूको कार्यक्रमै हुन सक्दैन यस्तो। कुनै पनि देशमा फेसलेस नागरिकता टु बी डेलिभर्ड होइन, त्यो अल अफ द डोर स्टोप भन्ने यस्तो हुँदैन हेर्नुहोस्। यो देश सिद्ध्याउने कुरा हो, त्यो बाहेक अरू सबै कुराहरू चाहिँ ठिक छन्। अब अरू नभएका कुराहरू जो गर्न राम्रा कुराहरू थिए,
5: तपाईँले थाहा छ, ट्रेड युनियन खारेजदेखि लिएर, विद्यार्थी सङ्गठन खारेजदेखि लिएर, दलीयकरण गर्न नपाउनेदेखि लिएर धेरै कुराहरूमा सरकारले एक्सन त चालेको छ। तर अहिले त सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश त जारी गर्यो नि त, होइन? यो चाहिँ खारेज नगर भनेर।
6: अनि अब सिधै दलको श्रेणी चढेर अदालत पुग्नेहरूले योभन्दा अरू के गर्छन् भन्ने थियो र
5: सर्वोच्चले त यसमा व्याख्या गर्न सक्छ नि त, होइन? केही कारणहरू देखाउन सक्छ। अहिले त तपाईँ सुकुमारी बस्ती नै मा डोजर नचलाऊ भनिदिइसकेको छ।
6: कारण देशैले देखाएको छ, पञ्चायत कालमा कस्तो राम्रो थियो, तपाईँको विद्यार्थीको चुनाव हुन्थ्यो त, देशैका देशभरिका कलेजमा विद्यार्थीको चुनाव हुन्थ्यो, तर पार्टीसँग आबद्ध विद्यार्थी सङ्गठन थिएनन्, युवा सङ्गठन थियो, महिला सङ्गठन थियो, किसान सङ्गठन थियो, चुनाव हुन्थ्यो, देशभरि स्वतन्त्र उम्मेदवारहरू उठेर स्वतन्त्र मध्येको एउटाले जित्थ्यो, होइन र कति राम्रो कुरा थियो। जेएनजीले चाहेको त थियो, युवा पुस्ताले चाहेको, पञ्चायत कालकै जस्तो संविधान हो जहाँ यस्तो यो राजनीतिक दलका चाहिँ भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठन नहुन् तर विद्यार्थीको चुनाव होस्, विद्यार्थीले राजनीति बुझ्नुपर्छ भनेर राजा महेन्द्रले विद्यार्थीको चुनाव गराएको, तर स्वतन्त्र रूपमा उठ जित बुझ होइन, विद्यार्थीको चाहिँ सोभिमा आएर चाहिँ नेतृत्व गर भनेर भनेको थियो त। त्यस्तै राम्रो काम गर्न खोजेको कुरालाई त राम्रै भन्नु पऱ्यो।
5: तर अहिले चाहिँ यो सङ्गठनहरू खारेज गर्नु चाहिँ सही निर्णय, सही कदम लिएको छ होइन सरकारले? त्यसो भए
6: अत्यन्त राम्रो छ, अत्यन्त तपाईँ कहाँ विद्यार्थीलाई राजनीतिमा होमेर रेगुलर सडकमा पठाएर अनि छातीमा गोली थाप्न लगाउँदै आफ्नो स्वार्थ पुरा गर्ने त्यही व्यवहार तयार गरेको त्यहाँ विद्यार्थी चाहिँ सङ्गठनहरू आफैमा तपाईँको भ्रष्टाचारको व्यवहार हो। धेरै ठाउँमा देखेको छ, सोभिका चाहिँ तपाईँको सभापतिहरू एउटा कार्यकाल हुँदाखेरि एउटा घर बनाइसकेको तपाईँले त्यहाँ देख्नु भएन, यो हाम्रो उपत्यकाभित्रको विद्यार्थी सङ्गठनहरूको विद्यार्थी नेताहरू तपाईँको रिभल्भर बोकेर कलेज पुग्ने गरेको। त्यस कारण विद्यार्थीलाई राजनीतिको बारेमा एकदम जानकारी दिने, विद्यार्थीहरूको चुनाव गराउने तर कस्तो गराउने, पार्टी आबद्ध विद्यार्थी सङ्गठनहरू नराख्ने, सोभिएको चुनाव गराउने, यो नीति त राम्रो छ नि। पञ्चायत कालमा यस्तै थियो, युवाहरूले सोधेको के हो, दुवै मान्छे नभइदिएर पो त।
5: अब अहिलेको अवस्थामा चाहिँ बालिन सरकार आइसके पछाडि शासकीय सुधारका सय कामहरू पनि सार्वजनिक गरेको छ, जुन किसिमले एक्सन लिइरहेको छ, यसमा तपाईँ एकदम सन्तुष्ट हुनुहुन्छ? संसदमा देखाएको व्यवहारको पनि त आलोचना भइरहेछ नि त।
6: मैले यसमा भनिहालेँ अघि नै, कति राम्रा कामहरू छन् गर्नै पर्ने कुरा, एमसिसीको खारेज गरिने छ भनेर लेख्नु पर्थ्यो, लेखेको
5: छैन, छैन, एसपी पारित गरिने छ पनि लेखेको छैन।
6: तपाईँको चाहिँ यो असमान सन्धि सम्झौताहरू चाहिँ खारेज गरिनेछ, लेख्नु पर्थ्यो, लेखेको छैन। अब योभन्दा अगाडि स्वागत नेपालहरूले चाहिँ सुरु गरेको राइट टु रिकल, राइट टु रिजेक्ट अदालतबाट आदेश भइसक्दा पनि अहिलेसम्म नगरेकोमा हामी गर्नेछौँ भन्नु पर्थ्यो, गरेको छैन र यस्ता धेरै कामहरू छन्
5: तपाईँ राइट टु रिकल, राइट टु रिजेक्ट
6: होइन बिचरा, त्यो कसले भन्यो तपाईँलाई
5: त्यस्तो कुरा? दुईवटा थाहा छ नि त, राम्रोसँग
6: राम्रोसँग थाहा छ र त भनेको त, विचाराहरूले बुझ्नु पऱ्यो नि राइट टु रिकल भनेको के, पार्टी नेतृत्वको बारेमा चाहिँ कसैले अर्को कोणबाट धारणा राख्यो भने त्यसलाई चाहिँ कारवाही गरेर तल झार्ने कुरा राइट टु रिकल होइन कि। राइट टु रिकल त्यस्तो हुँदैन, राइट टु रिकल भनेको जनताले प्रयोग गर्ने अधिकार हो, कुनै पार्टी नेताले पार्टी कमिटीले प्रयोग गर्ने होइन। राइट टु रिकलको व्यवस्था राजा महेन्द्रले त्यति बेला नेपालको संविधान 2019 धारा 37 धारा 1 खण्ड 6 थियो, भनेको जित्र गएका मान्छेले गलत कामहरू गरे भने त्यसलाई भोट हानेका जनताले नै फिर्ता बोलाउने व्यवस्था हो, पार्टी नेताले भनेको मानेन भने फिर्ता बोलाउने भनेको होइन। त्यसै राइट टु रिकलको बारेमा उहाँले बुझ्नु भएन, अब त्यता नभए पनि यताबाट गरिहालौँ न भन्ने होला, त्यो पनि ठिक छ, नाम त्यो दिनुहुन्छ भने पनि।
5: अन्त संसदमा देखिएका दृश्यहरू चाहिँ कस्ता छन्, राम्रै छन्, रमाइला छन् संसदमा?
6: होइन, संसद भनेको पार्लियामेन्ट होइन, पार्लियामेन्टलाई तपाईँले चाहिँ अङ्ग्रेजी साहित्यमा बुझ्नुभयो भने दिनलाई रात, रातलाई दिन, सेतोलाई कालो, कालोलाई सेतो देख्ने चराहरूको समूह, लाखो कोसेराहरूको समूहलाई अङ्ग्रेजी साहित्यमा पार्लियामेन्ट भनिन्छ होइन। परालको जाग, भातको चाहिँ तपाईँको चोइली भने जस्तो, धानको रास भने जस्तो, त्यस्ता सेतोलाई कालो, कालोलाई सेतो देख्ने चराहरू एकै ठाउँमा बस्ने चाहिँ र बन्ने समूहलाई पार्लियामेन्ट भन्छ। संसदभित्र त्यस्तै तपाईँको सेतोलाई कालो, कालोलाई सेतो चाहिँ गर्ने बनाउने चलन योभन्दा पहिला थियो, अहिले संसदमा सेतो कालो सिधा सिधा देखिएको छ, हेर्नु सिधा देखिएको छ। यहाँ केही हामीले गर्नै नपर्ने कामहरू हुन्छन्, जस्तो कि राष्ट्रपति आफूले एक शब्द पनि लेखेको हुँदैन नीति तथा कार्यक्रममा, राष्ट्रपतिले आएर हाम्रो मेरो कार्यक्रम भन्दै प्रस्तुत गर्ने किन होला? संसदीय व्यवस्था भएका देशमा यो हुन्छ, यो मलाई राम्रोसँग थाहा छ, तर यो अनेक खालका नाटकहरू त्यहाँ हुन्छ, समय तपाईँको चाहिँ किल गर्ने भन्ने हुन्छ नि, समय किल गर्न आफै किलिङमा परिन्छ संसद।

0: अब मलाई अर्को महिना मृत्युदण्ड दिइनेछ भनेर लेखेको रहेछ भने त्यही पढ्नुपर्छ राष्ट्रपतिले, होइन?
1: झन्डै त अब नेपालमा मृत्युदण्ड छैन,
0: झन्डै नेपालमा मृत्युदण्ड छैन। यो भनेको के हो भने एउटा किङ क्यान डु नो रङ भन्ने प्रिन्सिपल थियो। राजाले गल्ती गर्दैनन् किनकि राजाले काम पनि गर्दैनन्, काम सबै सरकारले गर्छ, संसदले गर्छ भन्ने हिसाबले अहिले पनि तपाईँको चाहिँ यो राष्ट्रपतिलाई संवैधानिक बनाइएको छ, तर संवैधानिक होइन किनकि राष्ट्रपतिले जे मन लाग्यो त्यही गरेर नागरिकता विधेयक चाहिँ अर्कै राष्ट्रपति भएकोमा आफ्नो हातले फेरि कलमले लेखेर चाहिँ अनि पास गरेको छ, होइन? सभामुखीले त्यस्तै गरेको छ। संविधानभित्रको गजाङगुजुङ जे छ त्यो चाहिँ संसदमा देखिएको छ। संविधान नै अहिलेको संसदीय यो पद्धति नै गलत
1: छ। हस्, यहाँको महत्त्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो कानुनका जानकार अधिवक्ता स्वागत नेपाल आदरणीय श्रोता नेपाली बहसमा। छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: लाखको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: विषादी विसुन औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौ नगराउ। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौ। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
4: हाम्रो खानाको करिब 2/3 हिस्सा परसेचित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
3: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यावसायिक किट विकास केन्द्र हरियर भवन।
5: हरो विषयमा दरो बहस नेपाली बहस
6: यस नेपाली बहसका साथमा
7: प्रीति तयारी चौचौ
8: ग्लोबल IME बैंक सबैका लागि बैंक
9: डिश होम फाइबर नेट।
10: रमेश प्रसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
11: धेरै धेरै धन्यवाद खेमजी यो अवसरका लागि।
10: होइन, अब नीति तथा कार्यक्रम सार्वजनिक गर्ने ठाउँमा प्रधानमन्त्री बालेन्द्र शाह केही समय नरोकिकन निस्किँदाखेरि चाहिँ अहिले निकै ठुलो आलोचना खेप्नु पर्यो नि त राष्ट्रपतिले, किन?
11: यसको उत्तर त सम्माननीय प्रधानमन्त्री र उहाँको सचिवालयले नै दिन उपयुक्त होला मेरो विचारमा। उहाँको अलिकति स्वास्थ्यमा थोरै समस्या आएको थियो भन्ने किसिमको स्ट्याटस पनि हिजो आएकै थियो। पूर्व माननीय
10: स्वास्थ्यमा खराबी आएको स्ट्याटस पनि आयो, तर एकैछिनमा स्ट्याटस पनि गायब भयो नि त, होइन मान्यज्यू?
11: मेरो विचारमा तपाईँले यो प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीको सहप्रवक्तालाई भन्दा पनि सरकारको प्रवक्तालाई सोध्नुपर्ने हो जस्तो लाग्छ। यद्यपि मेरो प्रधानमन्त्री भएको हुनाले मैले

0: नैतिक जिम्मेवारी त लिनै पर्छ, म बुझ्दैछु के भएको रहेछ भनेर।
1: तर एउटा कुरा चाहिँ, तर यसको आलोचना चाहिँ सिङ्गो पार्टीमाथि प्रहार हुँदाखेरि चाहिँ तपाईँहरू तपाईँका पार्टीको कुनै निर्णय त्यसको बैठक यो किन भएको हो भन्ने केही छलफल भयो?
0: होइन, अनौपचारिक रूपमा छलफलहरू भइरहेकै छन् र माननीय असीम शाहले आफ्नो स्ट्याटसमा लेख्नु भए जस्तै किसिमको अभिव्यक्ति सतहमा आइरहेको छ, हामी यसलाई अझ गहिरिएर बुझ्दैछौँ।
1: तर अहिलेको पछिल्लो अवस्थामा चाहिँ नीतिता कार्यक्रममा अलिकति बढी महत्वाकांक्षा देखियो भन्ने आइरहेको छ मान्छे?
0: होइन, नीति तथा कार्यक्रम सधैँ महत्वाकांक्षी नै हुनुपर्छ। सपना देख्नेहरूले मात्रै सपना पुरा गर्ने साहस जुटाउन सक्छन्। सरकारको नीति तथा कार्यक्रम समग्रतामा असाध्यै उत्कृष्ट, व्यवहारिक र सन्तोषजनक छ भन्ने मलाई लाग्छ।
1: 7% आर्थिक वृद्धि दरदेखि लिएर चाहिँ लगानीमा सीमा रहित भन्ने कुराहरू नेपालको अहिलेको अर्थतन्त्रले ठेक्न सक्छ?
0: तपाईँले के बिर्सनु हुँदैन भने नेपालको राष्ट्रिय योजना आयोगमा धेरै अतुलनीय भूमिका निर्वाह गरिसकेको र त्यति मात्र नभएर करिब 3 दर्जन देशहरूमा आर्थिक सल्लाहकारको रूपमा अन्तर्राष्ट्रिय दात्री संस्थामा समेत विज्ञको रूपमा भूमिका निभाइसकेको त्यस्तो विद्वान अर्थमन्त्री हुनुहुन्छ यति बेला। यो हाम्रो देशको र हामी सबै नेपालीहरूको सौभाग्य हो। त्यसकारण अर्थतन्त्रलाई यसरी अग्रसर गराउने, तीव्र गतिमा अग्रसर गराउने महत्वाकांक्षी योजना बनाइरहँदा पक्कै पनि अर्थमन्त्रीज्यूले यी योजनाका प्रोज एन्ड कन्सको विचार गरेर नै बनाउनु भएको हो भन्ने कुरामा म विश्वस्त छु र सबैलाई विश्वस्त हुन अनुरोध गर्छु।
1: हजुर, राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ जुन किसिमको म्यान्डेट पाएको छ, जुन गतिमा जुन लयमा चाहिँ अगाडि बढ्नुपर्ने हो, कतै यो बाटो बिराएको जस्तो लागिरहेको छैन तपाईँलाई?
0: कहाँ बाटो बिरायौँ? हामीले सहकारी पीडितहरूलाई बचत फिर्ता गर्न सहकारी ऐनमा संशोधन गर्यौँ, विकासको प्रक्रियालाई द्रुत बनाउन सार्वजनिक खरिद ऐनमा संशोधन गर्यौँ, हामीले जनतासँग गरेको वाचा पुरा गर्यौँ, कर्मचारी तन्त्रलाई दलतन्त्रबाट मुक्त गराउनका लागि दलगत ट्रेड युनियनहरू खारेज गर्यौँ। सरकारले त असाध्यै द्रुत गतिमा आफ्ना वाचाहरू पो पुरा गरिरहेको देख्छु त म त।
1: सक्नुहुन्छ दलगत ट्रेड युनियन खारेज गर्न, विद्यार्थी सङ्गठन खारेज गर्न, अनि सर्वोच्च अदालतले त अन्तरिम आदेश दिएर तत्कालका लागि रोक्न भनिसकेका छन् त, होइन?
0: होइन, अदालत सबै कुरा, सबै पक्ष, सबै विषय हाम्रो नियन्त्रणमा हुँदैनन्। हामीले आफ्नो तर्फबाट यथाशक्य प्रयत्न गर्ने हो र न्यायिक अथवा कानुनी बाधा अडचनहरू केही छन् भने तिनलाई पनि थोकाउँदै मार्ग प्रशस्त गर्दै जाने हो। अदालतको फैसलाको विषयमा, अदालतको आदेशको विषयमा म केही टिप्पणी गर्न चाहन्न।
1: होइन, नेपाल त आयोगको सदस्य राष्ट्र छ, होइन? भोलि ट्रेड युनियन खारेज गर्दाखेरि, होइन, देशमा चाहिँ श्रमिकका हक अधिकारहरू चाहिँ वञ्चित गराउँदाखेरि,
0: अनि हामीले संगठित हुने अधिकार, होइन, हामीले संगठित हुन पाउने अधिकारलाई कुण्ठित गर्ने आशय राखेकै छैनौँ। हामीले नुहाउन नपाउने भनेको होइन क्या, भान्सा कोठामा नुहाउन पाइँदैन भनेको हो, भनेको संगठित हुन पाइँदैन भनेको होइन। तर संगठित हुने ठाउँ चाहिँ कहाँ हो त? के राजनीति गर्ने ठाउँ क्याम्पस हो? के राजनीति गर्ने ठाउँ सरकारी कार्यालय हो? के जनताको करबाट तलब खाने कर्मचारी खुल्लम खुल्ला एमाले काङ्ग्रेस र माओवादी हुन पाउँछ? मेरो गुरु त गुरु हुनुपर्छ, काङ्ग्रेस गुरु, एमाले गुरु, माओवादी गुरु हुन पाइन्छ र खुल्लम खुल्ला? यदि यही नै नैतिक धरातल हो भने त मैले भन्नु के रह्यो र? तर यो जुन दलीयकरण छ, सबै क्षेत्रमा जसरी कब्जा गरिएको छ, जसरी राजनीतिक सिन्डिकेट कायम गरिएको छ, चाहे निजामती क्षेत्रमा होस्, चाहे शिक्षा क्षेत्रमा होस्, यसैले हाम्रो विकासलाई यति पछाडि धकेलेको छ र यसैका कारणले सबै सार्वजनिक संस्थानहरू लथालिङ्ग भएका छन् भन्ने हाम्रो निष्कर्ष हो।
1: एउटा कुरा के आयो भने नि, घाँटीमा चोट लागेको छ, घाँटी नै काटेर फाल्ने कुरा त समाधान होइन नि त, त्यसलाई त उपचार गर्नु पर्यो नि त, होइन?
0: कसरी उपचार गर्ने, मलाई सोलुसन दिनुहोस् त तपाईँ।
1: घाँटीको
0: दलीयकरणको अन्त्य नगरिकन तपाईँ सुन्नु न, यसो गरौँ न, तपाईँ असाध्यै दिग्गज सञ्चारकर्मी हुनुहुन्छ, उमेरमा पनि मभन्दा 2-4 वर्ष अग्रज नै हुनुहुन्छ, ल मलाई तपाईँले सुझाव दिनुहोस् त, मलाई र म मार्फत रासोपालाई कर्मचारी तन्त्रमा, शिक्षा क्षेत्रमा, सार्वजनिक संस्थानहरूमा दलीयकरणको अन्त्य नगरिकन यिनको शल्यक्रिया र सुधार कसरी गर्न सकिन्छ तपाईँले सुझाव दिनुहोस् त मलाई।
1: दलीयकरणको अन्त्य हुनु पर्दछ तर यसलाई चाहिँ एकैचोटि अपरेसन नगर्नुहोस् न तपाईँहरू। अपरेसन किन गर्ने, भर्खरै त यो प्रिस्क्रिप्सन लेख्नुहोस् होइन, ओपिडीमा राख्नुहोस्, अलिकति चाहिँ औषधि दिनुहोस्, एकैचोटि अपरेसनै गरिदिँदाखेरि त
0: यथास्थितिवादी सोचले गर्दा हाम्रो विकास आज सयौं वर्ष पछाडि परेको छ सर। हामीले अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड यदि मिट गर्ने हो भने, यदि हाम्रो देशलाई हामीले अपेक्षा गरे अनुसारको गतिमा युवाहरूको सपना समेट्ने गरी नव प्रवर्तन मैत्री र अर्थतन्त्रका जुन लक्ष्यहरू निर्धारण गरिएको छ, सेवा प्रवाहका जुन लक्ष्यहरू हामीले निर्धारण गरेका छौँ र जनतासँग हामीले जस्ता किसिमका वाचाहरू गरेका छौँ, ती वाचा पुरा गर्नका लागि फास्ट ट्र्याक अपरेसन नै चाहिन्छ सर। त्यत्रो समय छैन, बिस्तारै गर्दै जाने।
1: आज महावीर पुनले संसदमा गरेको सम्बोधन यहाँले राम्रोसँग सुन्नुभयो नि त होइन, नव प्रवर्तनमा त केही पनि काम भएको रहेनछ, वैज्ञानिक तिर प्रवृत्तितिर त राष्ट्रलाई लैजान खोजिएकै रहेनछ, उहाँले त सराबै दिनु भएन।
0: कहिले कहिले हामी सुन्नु न, कहिले कहिले हामी असाध्यै धेरै हतार गर्छौँ क्या। पहिला एउटा अर्को प्रसङ्गमा भनेको थिएँ
1: हतार गर्नु भएन भने,
0: होइन होइन त्यसो भनेको होइन, मैले महावीर पुन माननीयज्यूले उठाउनु भएको सन्दर्भमा चाहिँ कस्तो भने, वार्षिक नीति तथा कार्यक्रममा विज्ञान प्रविधिको विकास र नव प्रवर्तनको मुद्दालाई असाध्यै धेरै प्राथमिकता दिइएको छ। उहाँले भन्नुभएको चाहिँ ठोस रूपमा आएन भन्ने होला, ठोस रूपमा त बजेटमा आउँछ नि, कमसेकम बजेट आउन्जेल त प्रतीक्षा गर्नु पर्यो नि।
1: तर सुकुम्बासी बस्ती व्यवस्थापन पनि त त्यस्तै त भयो नि त होइन, पाँच वर्ष म्यान्डेट पाएको सरकारले एकैचोटि गएर डोजर चलाएर जनतालाई आतंकित पार्ने, दुईजनाको त
0: अनि बागमती किनारमा बाढी आएर जनता बगाएको भए त्यसको जिम्मेवारी चाहिँ अभिभावकको रूपमा राज्यले लिनु पर्थ्यो कि पर्दैन थियो त्यसको?
1: तर कहिले
0: कति वर्षदेखिको तपाईँले सुन्नु
1: होइन,
0: बाढी पर्खिनु बाढी पर्खिनु, कहिले बाढी आउँछ र जनताको घर बगाउँछ अनि कहिले राज्यले फेरि लज्जित हुनुपर्छ भनेर पर्खिनु, पर्खिँदा पर्खिँदा यो समस्या 35 वर्षसम्म कायम रह्यो। यो मुलुकमा 14 वटा सुकुम्बासी आयोग बनाइए खेमसर, अरब रुपियाँ बर्बाद भएको छ मुलुकको, तर भूमिहीनहरूको समस्या जस्ताको तस्तै छ। यो अहिले तपाईँ जुन बागमती किनारको बस्तीको विषयमा मलाई प्रश्न गर्दै हुनुहुन्छ, बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बागमती किनारका सुकुम्बासीहरूको लागि काठमाडौँको इचङ्गु नारायण भन्ने ठाउँमा अपार्टमेन्ट बनेको हो कि होइन? तपाईँलाई थाहा छ त अग्रज पत्रकारलाई यो समस्या, अहिले सूचना दिइएन, सूचना नदी घर खाली गराइयो भनेर भ्रम फैलाइरहेछ।
1: सुकुम्बासीका नाममा होइन, सुकुम्बासीलाई भोट ब्याङ्क बनाइयो, अव्यवस्थित बसोबासी धेरै थुपारियो, त्यस पछाडि चाहिँ त्यहाँ चाहिँ राजनीतिकरण गरियो, अनि आयोगहरू कति बने, अरबौँ रुपियाँ राज्यको खर्च भयो, त्यो एकदमै गलत भएको थियो यो राष्ट्रमा यो देशमा। तर अहिले
0: अनि यो समस्या समाधान गर्नुपर्छ कि पर्दैन? होइन, यो देशमा
1: राखेर अपरेसनै गरिदिएर चिल्लीबाट बिल्लीबाट त पार्न आवश्यक थिएन नि त।
0: कहाँ बनायो बिल्लीबाट सरकारले? कहाँ बनायो बिल्लीबाट?
1: सत्ताको छानामुनि चाहिँ नागरिकहरू रोइरहेको कराइरहेको,
0: अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको हो खेमसर, स्थायी रूपमा काठमाडौँमा लालपूर्जा दिएर व्यवस्थित गर्दैछौँ हामी उहाँहरूलाई। काठमाडौँमा भएका बागमती किनारको बस्तीको हकमा ती सबै परिवार जो वास्तविक सुकुम्बासीको रूपमा दर्ता भएका छन् तिनले काठमाडौँमै लालपूर्जा पाउँछन्। र देशभरि जसरी लालपूर्जालाई हरेक पटक चुनावी एजेन्डा बनेर बनाएर अड्काएर बल्झाएर राखिएको छ नि भूमिहीनहरूको समस्यालाई, यी सबै समस्याहरू हामी एकै पटकमा नीतिगत सुधारबाट समाधान गर्छौँ। यो देशभरिका प्रत्येक वास्तविक सुकुम्बासीले लालपूर्जा पाउँछन्।
1: सुकुम्बासीहरूको सही व्यवस्थापन हुन्छ, उहाँहरूले उहाँहरूका सुखका दिन आउँछन्, आँखा उभानु हुन्छन्। रमेश परसाईजी,
0: मैले अर्को चुनावमा अनुहार देखाउनु पर्दैन मेरो क्षेत्रमा गएर? झापा क्षेत्र नम्बर एकमा मेरो क्षेत्रमा बुद्ध शान्ति र मेची डाँडामा कति भयावह छ सुकुम्बासी समस्या, मैले अनुहार देखाउनु पर्छ कि पर्दैन अर्को चुनावमा?
1: राज्यपाललाई धेरै मत दिएका छन् होइन, प्रधानमन्त्रीलाई पनि मत दिएका छन्, अब झापाका सुकुम्बासीहरू पनि त आत्तिएका छन् नि त आज हो कि?
0: चुनावकै बेलामा हामीले स्पष्ट रूपमा के भनेका थियौँ भने, हामी सुकुम्बासीको पक्षमा छौँ, हुकुम्बासीको विपक्षमा छौँ। हेर्नुहोस्, वास्तविक सुकुम्बासीमाथि अन्याय हुँदैन, हुन दिइँदैन, जहाँसम्म बागमती किनारको बस्तीको प्रश्न छ, उद्धार गरिएको हो सर उहाँहरूलाई, सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो, अस्थायी रूपमा मात्रै होल्डिङ सेन्टरमा राखिएको हो, हिँड्ने मान्छे लड्छ, होल्डिङ सेन्टर अझै व्यवस्थित हुन सक्थ्यो कि भन्ने मलाई पनि लाग्छ, तर उहाँहरूलाई स्थायी रूपमा सुव्यवस्थित गर्ने नै नियत हो सरकारको।
1: तपाईँले हतार गर्नुभयो, हतारको आवश्यकता थिएन, लगत सङ्कलन गर्न सकिन्थ्यो होइन, त्यहाँ गएर कर्मचारीलाई खटाउन सकिन्थ्यो।
0: अनि अनि यो देशमा बनेका 14 भूमि आयोगले के गरे त, आजसम्म लगत सङ्कलन भएकै छैन यो देशमा। त्यस कारणले हामीले सुन्नु न, त्यहाँ कति घर थिए सुन्नु न, होइन होइन, अलिकति तथ्यमा टेकौँ न खेम सर,
1: त्यहाँ
0: कति घर थिए
1: सबै कुरा थाहा,
0: सुन्नु न सुन्नु न सुन्नु न,
1: होइन तपाईँमा तपाईँको बोलीमा मिठास छ, जनताले तपाईँका कुरा सुन्छन् पनि होइन, तपाईँले धेरै कुराहरू यो देशको बारेमा बुझ्नु पनि भएको छ, तर आज चाहिँ एकैचोटि घरमा डोजर लगाउँदाखेरि म कहाँ करिब करिब पाँचजना परिवार आउनु भएको छ, उहाँहरू चाहिँ सुकुम्बासी बस्तीमै उहाँहरूको डेरा रहेछ होइन,
0: त्यही
1: डेरामा चाहिँ आफ्ना सरसामानहरू राख्नु भएको रहेछ, डकुमेन्टहरू पनि राख्नु भएको रहेछ, अनि मलाई फोन गरेर उहाँहरूले के भन्दै हुनुहुन्छ भने, आज मेरो छोराको डकुमेन्ट चाहिँ गायब भयो सर, हामी चाहिँ त्यहाँ कोठा बन्द गरेर घरमा आएका थियौँ, त्यो डकुमेन्ट अब के गर्ने होला, के गर्न सकिन्छ कि भनेर उनीहरू चाहिँ बिलौना गर्दैछन् क्या सर, अब के गर्ने यस्तो।
0: कुन कुन परिवारलाई त्यसरी अन्याय परेको छ, संवेदनशील मामिलाहरू भएको हकमा म तपाईँकै कार्यक्रम मार्फत म आग्रह गर्न चाहन्छु, कस कसलाई त्यस खालको संवेदनशील खाँचो परेको छ उहाँहरूले रासोपाको पार्टी कार्यालयमा अथवा हामीसँग सम्पर्क स्थापित गर्न सक्नुहुन्छ, मेरो नम्बर तपाईँसँग छँदैछ,
1: त्यसको लागि तपाईँ पहल गर्नुहुन्छ होइन, यो देशभरिका लाखौँ जनताले सुन्छन्, विदेशतिर पनि सुन्छन्, करिब करिब 7.5 करोड
0: कुनै पनि नागरिक विचलनी नहुन र कुनै पनि नागरिकलाई बाधा अप्ठ्यारो नपर्नका लागि जस्तो किसिमको समन्वय गर्न हामी गर्छौँ।
1: होइन मानिसो, तपाईँले आजको तपाईँको स्पिच एकदमै राम्रो थियो होइन, संसदमा तपाईँले जुन किसिमले दिनुभयो, हत्याराहरूलाई कडकडामा उभ्याउनु पर्छ, अनि बिना प्रमाण बिना
0: नोटिस
1: सबैलाई छोप्दै जाने, थुन्दै जाने, अनि अदालतले छोड्दै जाने, इन्टरपोल नोटिस जारी गर्दै जाने, प्रमाण पुगेन भनेर इन्टरपोलले चाहिँ फिर्ता पठाउँदै जाने, यो कस्तो न्याय हो, यो अन्तर्राष्ट्रिय बेइज्जत भएन देशको मानिज्यू?
0: होइन, सरकारले कहिलेकाहीँ धेरै तीव्र प्राथमिकता पर्ने भएको हुनाले मूल विषयबाट कहिलेकाहीँ विषयान्तर भन्न सक्छ, कहिले काम गर्दा नि जस्तो तपाईँले विवाह गर्नुपर्ने कसैको भने विवाह चलाउन कहिलेकाहीँ छोडी क्या नजिकको मान्छे,
1: यहाँको अडियो अडियो अलिकति अलिकति काटेर आइरहेको छ भने चाहिँ अलिकति त्यो नेटवर्कमा हामी अन्तिम अन्तिमतिर छौँ, थोरै लाग्ने ठाउँमा
0: कहिलेकाहीँ सरकारले धेरै समस्याहरूमा विषयहरूमा ध्यान दिनुपर्ने हुँदा मूल विषयबाट विषयान्तर भन्न सक्छ, जस्तै पहिले कसैको विवाह गर्नुपर्ने भयो परिवारमा भने कुनै नजिकै मान्छे पनि छुट्न सक्छ, एउटा कार्य सञ्चालनमा त त्यस्तो हुन्छ भने राज्य सञ्चालनमा कहिलेकाहीँ विषयबाट सरकार अलिकति विषयान्तर भयो कि अलिकति हत्की जस्तो लाग्यो भने सरकारलाई घचघचाउनु सांसदको कर्तव्य, रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न जनताको आवाज सरकारलाई बारम्बार सम्झाइरहने रहने यही सर्वम सांसदको कर्तव्य हो, मेरो अन्य कुनै आशय होइन, मैले सरकारलाई यति मात्र सम्झाउन चाहेको हो सर्वम सांसद मार्फत कि जब जेएनजी आन्दोलन शहीदहरूप्रति न्याय हुँदैन सम्म यो ऐतिहासिक उपलब्धिको पुष्टि हुँदैन।
1: तपाईँको भनाइ अनुसार चाहिँ तत्कालीन प्रधानमन्त्री तत्कालीन गृहमन्त्रीहरूले गोली चलाउन आदेश दिएर प्रहरीको गोलीबाट निहत्था बालबालिकाहरू मारेका हुँदैन त,
0: अनि तपाईँलाई के छ एउटा प्रहरीको इन्सपेक्टरले अथवा सिडिओले मान्छे मार्न आदेश यहाँ हट गर्न सक्छ र मन्त्री र गृहमन्त्रीको गृहबिना
1: एमाले जनहरूले कङ्ग्रेसहरूले त आज भन्दैछन् नि त, अनि त्यसो भए सुकुम्बासी बस्ती भत्काउँदाखेरि बालेन शाहकै कारणले दुईजनाले आत्महत्या गरे, अनि के गर्ने त्यसपछि?
0: होइन, आत्महत्या फरक प्रसङ्ग हो सर, कसरी सुरक्षा कर्मी भएको हत्या र आत्महत्यालाई कसरी सँगै सापेक्ष रूपमा तुलना गर्नुहुन्छ तपाईँ, यद्यपि आत्महत्या दुर्भाग्यपूर्ण हो।
1: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार,
0: धन्यवाद सर।

0: कति वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: आईएमई गरौ आईएमई गरौ
3: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटेना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयाँ मा साथमा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस बैंकको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

Radio NRN 99.1 समय को ख्याल राखौं 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा विनु शर्माको नमस्कार। चीनको खासा आउँदै तातोपानी नाकाबाट 18,93,50,863 रूपियाँका विद्युतीय सवारी साधन भित्रिएका छन्। दुई आर्थिक वर्षमा गरेर उक्त मूल्यका 7,492 थान इभी गाड़ी काठमाडौँ भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। त्यसबापत नेपाल सरकारलाई 10,45,67,86,152 रूपियाँ राजस्व प्राप्त भएको भन्सार अधिकृत रमेश बहादुर शाहले जानकारी दिनुभयो। आर्थिक वर्ष 82-83 फागुनमा शान्त सम्म 15-25 सिटी 34 स्थान मिनी बस, 479 वटा 11-14 सिटी माइक्रोबस, 350 वटा 50 किलोवाट माथिका कार जीप र भ्यान, 51-100 किलोवाटका 434 वटा कार जीप र भ्यान, 101-200 किलोवाटका 180 थान कार जीप भ्यान र 201-300 किलोवाटका 4 वटा मोर्सपिक पावर लगायतका सवारी साधन आयात भएका छन्। पश्चिम एसियाली द्वन्द्वका कारण सिर्जित आपूर्ति अवरोधका बीच नेपालबाट अनुरोध प्राप्त भएपछि भारतले नेपाललाई मल आपूर्ति गर्ने भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसबारे जानकारी दिनुभएको हो। नेपालले सरकारदेखि सरकार जी2जी सम्झौता मार्फत भारतबाट 80,000 टन मल खरिद गरिरहेको छ, जसमा 60,000 टन युरिया र 20,000 टन डीएपी मल समावेश छन्। आगामी धान रोपाईमा सिजनमा हुन सक्ने अभाव रोक्न यो कदम चालिएको हो। विश्वव्यापी आपूर्ति अवरोधका बीच यो ढुवानीले आपूर्ति व्यवस्थालाई स्थिर बनाउन मदत पुग्ने अपेक्षा गरिएको छ। अर्थमन्त्री डाक्टर सोडी मुआग्रीले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा उहाँले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भए पनि सरकारले आवश्यक प्रतिबन्ध गर्ने विश्वास दिलाउनु भएको हो। उहाँले राजस्व चुहावट नियन्त्रणका लागि निर्मम भएर लाग्ने उल्लेख गर्दै स्वदेशी उत्पादनलाई समस्यामा पार्ने गरी अवैध तस्करी नियन्त्रणमा लागि सरकार निर्मम भएर लाग्ने स्पष्ट पार्दै आम जनताको दैनिक जीविकोपार्जनका लागि हदैसम्मको लचक हुने पनि बताउनु भएको छ। अर्थमन्त्रीले सरकारको नियमित दायित्व मात्रै करिब ₹13 खर्ब 30 अर्ब रहेको, करिब ₹7 खर्ब अपुग हुने तथ्य पेश गर्नुभएको छ। डुम्रे तराई र पहाड़ी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको पोखरा नारायणगढ सड़क बुद्ध सिंह मार्ग अन्तर्गत घुमाउने स्थित त्रिशुली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्माण शुरू भएको 12 वर्षपछि काम सम्पन्न नभएको र निर्माण व्यवसायीले पटक पटकको निर्देशन अटेर गरेपछि सड़क डिभिजन कार्यालय तमौलीले आज सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य गरेको हो। तनहुको आबु खैरेनी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 स्थित घुमाउने पुल बनाउन सड़क डिभिजन कार्यालयले निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवा संघको सम्झौता अन्त्य गर्दै प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढ़ाइएको सूचनामा जनाइएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर 1 को खरिद दर 152.71 रुपियाँ र बिक्री दर 153.31 रुपियाँ निर्धारण गरिएको छ। युरोपियन युरो 1 को खरिद दर 179.31 रुपियाँ र बिक्री दर 180.02 रुपियाँ। युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 206.72 रुपियाँ र बिक्री दर 207.53 रुपियाँ। स्विस फ्रैंक 1 को खरिद दर 195.53 रुपियाँ र बिक्री दर 196.30 रुपियाँ कायम गरिएको छ। भारतीय रूपियाँ 100 को खरिद दर 160 रुपियाँ र बिक्री दर 160.15 रुपियाँ तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर पनि फरक हुन सक्ने र आधिकारिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
3: आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
5: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
6: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
10: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौँ।

0: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: बैंक को विशिष्ट बचत खाता नेपाल को पहिलो डोर स्टेप बैंकिंग सुविधा।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: रेडियो एनआरएन 99.1
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी।

0: web surfer, aber kar kar ma fast internet.
1: Tapai sundai hununcha radio NRN 99.1 sabai ka lagi suchana.
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन।
2: सरकार बदलिएको छ तर के हाम्रो सोच चिन्तन र कार्यशैली बदलिएको छ? के नीति कानून र संरचनाहरू बदलिएका छन्?
3: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
2: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
3: कार्यक्रम सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।

0: विकास बैंक को विशिष्ट बचत खाता नेपाल को पहिलो डोरस्टेप बैंकिंग सुविधा।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे शुरू हुनेछ। संसद सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू हुनेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछन्। आजै नीति तथा कार्यक्रममाथिको छलफलमा का प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची समेत रहेको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। यस्तै संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ। मध्याह सभा 12 बजेबाट शुरू हुने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक वर्ष 83-84 लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी विधान व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता एवं सांसद रमेश प्रसाईले सरकारको नीति तथा कार्यक्रम महत्वाकांक्षी नभई देशको आवश्यकता र वास्तविकतामा आधारित रहेको दावी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै उहाँले सपना देख्ने आँट गर्नेले मात्रै त्यसलाई पूरा गर्न सक्ने बताउनु भएको छ। 7% आर्थिक वृद्धि दरको लक्ष्यलाई बचाउ गर्दै प्रसाईले विज्ञ अर्थमन्त्रीको नेतृत्वमा अर्थतन्त्रले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो। कर्मचारी तन्त्र र शिक्षा क्षेत्रमा व्याप्त दलीय सिन्डिकेट अन्त्य गर्न ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय लिएको प्रसाईले तर्क गर्नुभएको छ। सुकुम्बासी समस्याका बारेमा बोल्दै प्रसाईले बागमती किनारका वास्तविक सुकुम्बासीहरूलाई काठमाडौँमै लाल पूर्जा दिएर स्थायी व्यवस्थापन गरिने प्रतिबद्धता समेत जनाउनुभयो। उहाँले हाल होल्डिङ सेन्टरमा राखिएका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने र सरकार सुकुम्बासीको रूपमा र सरकार हुकुमवासीका विरूद्ध वास्तविक सुकुम्बासीको पक्षमा रहेको पनि बताउनु भएको छ। यस्तै सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कर्मकाण्डी र पपुलिस्ट मात्रै भएको टिप्पणी गर्नुभएको छ। नेपाली बहसमा बोल्दै नेता महरले सरकारको नीति तथा कार्यक्रम यथार्थपूरक नभई केवल शब्दहरूको संग्रह मात्रै भएको बताउनुभयो। 7% आर्थिक वृद्धि दरको लक्ष्यलाई हचुवाको भरमा ल्याइएको बताउँदै उहाँले स्रोत साधनको पहिचान बिना लोकप्रिय यताका लागि कागजमा जे लेखे पनि कार्यान्वयन हुन नसक्ने दावी गर्नुभएको छ। नीति तथा कार्यक्रम ल्याउनु अघि सरकारवाला र प्रमुख प्रतिपक्षी दलहरूसँग सामान्य छलफल समेत नगरेर सरकारले स्वेच्छाचारिता देखाएको उहाँले आरोप लगाउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेले आज पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गर्नुभएको थियो। बिहान 9 बजे अबको केही बेरमा बस्ने गरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनका सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष शाहले जानकारी दिनुभएको छ। रासुपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खी विदाको समय 15 दिन कटौती गरेको छ। हालसम्म एक शैक्षिक सत्रमा 45 दिन दिइँदै आएको यस्तो विदा यस शैक्षिक सत्रका लागि भने 30 दिनको मात्रै हुनेछ। सरकारले सातामा 2 दिन सार्वजनिक विदा शनिबार र आइतबार दिने निर्णय गर्दा पठन पाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले सो व्यवस्था गरेको हो। मन्त्रालयको निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार 77 शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहलाई पत्राचार गरेर निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।

0: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: जलस्रोतको व्यवस्थापनलाई संघीय संरचना अनुरूप व्यवस्थित गर्न सरकारले जलस्रोत सम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र पारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जलस्रोत विधेयक 2083 को मस्यौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो। हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन 2049 प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँडलाई कानूनी आधार दिनेछ। नयाँ ऐन जारी भएपछि प्रदेश तथा स्थानीय तहहरूले आफ्नो अधिकार क्षेत्र अनुसार छुट्टै ऐन निर्माण गर्न सक्ने जनाइएको छ। मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जल स्रोतको संरक्षण, बहुआयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्नु हो। यससँगै विपद न्यूनीकरण, जलस्रोतको दिगो उपयोग र एकीकृत व्यवस्थापनलाई विधेयकले प्राथमिकतामा राखेको छ। विधेयक मार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ। सचिवालयलाई जलस्रोतको नियमन, नीति समन्वय, दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास गर्ने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ। काठमाडौँ महानगरपालिकाले जेठ 1 गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुल्ला गर्ने भएको छ। महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 83-84 कक्षा 11 र 12 छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएको हो। महानगरपालिकाको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। अनलाइन आवेदन जेठ 10 गतेसम्म दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित 100 वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ। हाल नेपालमा पश्चिमी यस्तै परीक्षामा सफल भएका विद्यार्थीहरूलाई महानगरमा सञ्चालित विभिन्न विद्यालयहरूमा छात्रवृत्तिका रूपमा पठन पाठन गराउन सकिनेछ। हाल नेपालमा पश्चिमी न्यूनचापीय तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। तनहुँको देवघाट गाउँपालिका 4 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्ग निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट्स प्राली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। बेलायतको हर्मुज बेलायतले हर्मुज जलमार्ग सुरक्षाका लागि बहुराष्ट्रिय मिशनमा ड्रोन ट्राइफुन लडाकु विमान युद्धपोत र माइन हटाउने उपकरण पठाउने घोषणा गरेको छ। यस अभियानका लागि बेलायतले झण्डै 115 मिलियन पाउन्ड अर्थात 14 अर्ब रूपियाँ बराबरको अतिरिक्त सुरक्षा बजेट समेत छुट्याएको अल जजिराले जनाएको छ। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दावी गर्दै अमेरिका शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्ने बताएका छन्। उता इजरायली हवाई आक्रमणमा दक्षिणी लेबनानमा एक सैनिक र दुई स्वास्थ्यकर्मी सहित 13 जनाको ज्यान गएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। हिजबुल्लाहले पनि दक्षिणी लेबनानमा इजरायली सेनामाथि आक्रमण गरेको दावी गरेको छ। यस समूहले ड्रोन रकेट तथा मिसाइल प्रयोग गरी इजरायली सैन्य उपकरण र सैनिकलाई निशाना बनाएको जनाएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गैरराती गुजरात 82 रनले विजयी भएको हो। गैरराती भएको खेलमा अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 61 रन बनाए। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा अल आउट भयो। गुजरातका जेसन होल्डर र काशीको रबाडालाई 3-3 विकेटले आईपीएल अङ्क तालिकामा गुजरात 12 खेलमा 16 अङ्कका 7 तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अङ्कका 7 तालिकाको तेस्रो स्थानमा रहेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो एन आर एन 99.1
1: का साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट
2: यति राम्रो बेसमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महर हुनुहुन्छ. महरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार.
3: नमस्ते. गुड मर्निङ.
2: सरकारले ल्याएको नीति तथा कार्यक्रम धेरै महत्वाकांक्षी भयो. हिजोकै ढर्रा पल्टाइयो भन्ने खालको जुन किसिमले यहाँहरूले आलोचना गरिरहनु भएको छ, तर विगतका तुलनामा त नीति तथा कार्यक्रम निकै फरक आयो नि त, होइन? डिजिटलाइजेसन गर्ने, प्रविधि मैत्री गर्ने, होइन? सबैतिर
3: मलाई त्यस्तो लागेन धेरै फरक आएको कुरा. धेरै फरक ल्याउनु जुन कोसिस गर्नुभयो त्यो धेरै फरक पनि छैन. पहिलो कुरा त जे कुरामा फरक पनि देखाउन खोजिएको छ त्यो वास्तविक यथार्थ अथवा कार्यान्वयन गर्न सकिने जनताको चाहिँ जुन अहिले जनजीवन छ त्यसलाई छुन सक्ने जनताको जीवन स्तरमा परिवर्तन गर्न सकिने खालको छैन.
2: होइन, आर्थिक वृद्धि दर हेर्नुहोस् त, 7% आर्थिक वृद्धि दरको लक्ष्य लिएको छ. लगानी मैत्री वातावरण बनाउने भनिएको छ. सहकारी पीडितलाई रकम धमाधम फिर्ता गर्ने भनिएको छ. यो राम्रो होइन? यहाँलाई थाहा छ नि त
3: कार्यक्रम नीति तथा कार्यक्रम हिजो कागजमा ल्याइएको के त्यो शब्दहरूको सङ्ग्रह जस्तो छ कि होइन. कागजमा त जे पनि लेख्न सक्यो नि, 7% ठाउँमा 10% पनि लेख्न सकियो होला नि एकछिन मान्छेलाई होइन प्रभावित पार्नका लागि. त्यसैले त हामीले भनेका छौँ नि यो सरकार वास्तविक यथार्थता भन्दा पनि पपुलिजमलाई लोकप्रियतावादलाई आत्मसात गरेर हिँडिरहेको छ. के भन्दा के बोल्दाखेरि लोकप्रिय भइन्छ, के गर्दाखेरि मान्छेले चाहिँ एकछिन रुचाउँछन्, एकछिन ताली पिट्छन्, वा वा भन्छन् भन्ने कुरालाई बढी मध्यनजर गरेर आफ्नो गतिविधि आफ्ना कार्यक्रमहरू आफ्ना चाहिँ अभिव्यक्तिहरू अगाडि बढिराखेको छ. यो कुराले चाहिँ देश चल्दैन, शासन चल्दैन, सरकार चल्दैन, जनताका वास्तविक पीडमर्काहरूलाई चाहिँ समाधान गर्न सकिँदैन. स्रोत र साधनको चाहिँ पहिचान गर्न सकेका छैन, यसले स्रोत खुलाउन सकेको छैन. र कसरी गर्ने भन्ने कुरा कुनै पनि योसँग योजना छैन, कुनै पनि योसँग त्यस्तो खालको नीति छैन. यसो गर्ने उसो गर्ने भन्ने कुराको केही पनि अर्थ छैन. अर्को कुरा तपाईँले हेर्नुभयो भने अधिकांश जस्तो चाहे लेखन हेर्नुहोस् त्यहाँ सबै कुरा हेर्नुहोस् पुराना कुराहरू नै छ, नयाँको एक प्रकारको कर्मकाण्डी जस्तो देखिन्छ होइन. त्यसैले मलाई के छ, मलाई के लाग्छ भने मलाई पनि विश्वास थियो, मलाई पनि के अपेक्षा थियो, के विश्वास थियो भने यत्रो धेरै ठुलो जनमत प्राप्त गरेको छ सरकारले करिब करिब दुई तिहाईको भर्खर भर्खर नै अब युवा साथीहरू पनि हुनुहुन्छ. त्यस कारण पक्कै पनि एक त नीति कार्यक्रममा आउनुभन्दा पहिला सबै पक्षसँग छलफल हुन्छ होला. जस्तो सरकारवाला पक्षहरू हुन्छन् विभिन्न
2: क्षेत्रका
3: विभिन्न क्षेत्रका सरकारवाला पक्षहरू हुन्छन् जस्तो अब चाहिँ अब शिक्षा स्वास्थ्य होइन खेलकुद पर्यटनदेखि लिएर अरू अरू खालका त्यहाँका सरकारवालाहरू त्यहाँका स्टेक होल्डरहरू त्यहाँका चाहिँ विद्वानहरू होइन यी सबै पक्षसँग छलफल पनि हुन्छ होला एकातिर. अर्कातिर हामी विपक्षीहरूसँग पनि अलिकति भए पनि एक दुई दिन भए पनि छलफल गर्छन् होला, सल्लाह गर्छन् होला, एउटा दुईवटा मिटिङ आयोजना गर्छन् होला भन्ने लागेको थियो र अलिक फरक ढङ्गले जान्छन् होला र पक्कै पनि अलि एउटा प्याराडाइम सिफ्ट हुने गरी एउटा चाहिँ ड्रास्टिक चेन्ज ल्याउने गरिकन कोसिस गर्छन् कि भन्ने मलाई पनि त्यो अपेक्षा थियो हेर्नु है. त्यो खालको अपेक्षा थियो. तर जब पढेको सुन्दै गयो, चाहिँ राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिराख्नु भएको थियो, सुनिराखेको थियो, म त एकदम ध्यानपूर्वक पनि सुनियो है.
2: निन्द्रा लाग्यो तपाईँलाई पनि?
3: हजुर,
2: तपाईँलाई पनि निन्द्रा लाग्यो संसदमा?
3: निन्द्रा लागेन.
2: स्वयं अर्थमन्त्रीज्यू पनि निराउनु भएको विषय आएको थियो, प्रधानमन्त्रीज्यू त त्यहाँबाट हेरिसक्नु भएको थियो होइन?
3: त्यही सुन्दैछु, म त ध्यानपूर्वक सुने किन भन्दा मलाई क्युरियोसिटी थियो, चासो थियो नि त के ल्याउँछ के आउँछ कि भन्ने कुरा. सम्भवत अर्थमन्त्री र अब प्रधानमन्त्रीलाई त्यो थाहा पनि थियो होला, उहाँलाई अब बोर लाग्ने खालको चाहिँ आएछ क्या होइन. अर्थमन्त्री पनि मिलाउनु भयो, प्रधानमन्त्री पनि उठेर हिँड्नुभयो भन्दा उहाँहरू आफैलाई पनि बोर लाग्ने, आफैलाई पनि नपत्याउने, आफैलाई पनि त्यो झ्याउ लाग्ने, पट्याएर लाग्ने, यो बेकार हो जस्तो लाग्ने गरिकन को नीति तथा कार्यक्रम आयो. अब दुर्भाग्यवश भनौँ न, अर्थमन्त्री निदाउने, प्रधानमन्त्री चाहिँ त्यो छोडेर हिँड्ने है, यो त इतिहासमा दुर्लभ कुरा हो नि. यस्तो होइन, यस्तो दुर्लभ कुरा हेर्नुहोस्, यस्तो उहाँले त्यो दुर्लभ अवसर हो भन्नुभएको छ त्यो नीति तथा कार्यक्रममा यो जनमतलाई. म भन्छु प्रधानमन्त्री र अर्थमन्त्रीले सदनमा देखाउनु भएको व्यवहार दुर्लभ हो संसदीय इतिहासमा, यस्तो पाइँदैन हेर्नुहोस्.
2: अनि उहाँ त बिरामी हुनु भएको रहेछ नि त हैन
3: यस्तो अराजकता यस्तो अराजकता यस्तो गैरजिम्मेवार यस्तो चाहिँ अपमान संसदको अपमान होइन सामान्य राष्ट्रपतिको अपमान जनताको संसदको अपमान गर्नु भनेको त जनताको अपमान हो नि
2: अनि एकछिन त बिरामी पर्नु भएछ नि त प्रधानमन्त्रीज्यू बिरामी पर्नु भयो भनेर हालिएको थियो नि त होइन सामाजिक सञ्जालतिर आइरहेको थियो
3: हिजो प्रतिपक्षी दलको नेताले पनि यो कुरा गर्नुभएको छ उहाँको स्वास्थ्य परीक्षण पनि त जनताले थाहा पाउनु पऱ्यो नि त के बिरामी यस्तो चाहिँ महत्त्वपूर्ण अवसर उहाँ बिरामी परेर उहाँ जानुभएको हो भने के भएको भन्ने कुरा चाहिँ मेडिकल रिपोर्ट सहित त्यो जानकारी गराउनु पऱ्यो ठिक छ बिरामी हो भने बिरामी पर्न पाइन्छ तर एकछिनपछि त फेरि अर्को बैठकमा त आउनुभयो नि त फेरि त्यो बैठक सकेपछिको दोस्रो बैठकमा त उहाँ सहभागी हुनुभयो सहभागी भइसकेपछि हामीले त्यहाँ एमालेको तर्फबाट हाम्रो माननीय गुरु बरालले त्यहाँ नागरसँग आउनुभयो निमापति गर्नुभयो निमापति गरिसकेपछि उहाँले अझ फेरि जुन व्यवहार देखाउनुभयो त्यो यति चाहिँ लज्जास्पद यति अपरिपक्व यति केटौलेपन यति गैरजिम्मेवार थियो नि त्यो कसैले इमेजिनै गर्न सकेन त्यो कुरा चाहिँ मलाई चाहिँ संसद सचिवालयले पनि त्यो रेकर्ड बाहिर के त्यो क्लिप बाहिर ल्याएको छैन तपाईँहरूलाई म सुनाउँछु हाम्रो माननीय गुरु बरालले त्यसमा निमापति गरिसकेपछि र त्यो कुरा बताइसकेपछि प्रधानमन्त्री त्यही हुनुहुन्थ्यो दोस्रो बैठक त्यसो अन्तिम बैठकमा धन्यवाद प्रस्ताव पेस गर्ने बैठकमा त्यसपछि अनि उहाँले निमापति गर्नुभयो त्यसै सभामुखले प्रधानमन्त्रीलाई धन्यवाद प्रस्ताव पेस गर्न टेबल प्रस्ताव टेबल गर्न भन्नुभयो उहाँले प्रधानमन्त्री त्यो धन्यवाद प्रस्ताव टेबल गरिसकेपछि फर्किने बेलामा उहाँले जुन व्यवहार देखाउनुभयो नि त्यो एकदम हेर्न लायकको र त्यो सुन्न लायकको छ हेर्नुहोस् त्यो एकदम त्यो मान्छेले यति लाज लाग्ने स्थिति नि उहाँ सरासर धन्यवाद प्रस्ताव टेबल गरेर त्यहाँ महाशिवलाई त्यो टेबल गरेर आइसकेपछि सरासर उहाँ जसरी हिँड्नुभयो र जसरी उहाँले आफ्नो बसेको सिटबाट मा नबसिकन त्यो सिटमा रहेको मोबाइल चाहिँ यस्तो पर टाढैबाट समातेर जुन एकदम फसनक्क सन्केर फन्केर त्यहाँबाट हिँड्नुभयो नि संसद छोडेर त्यसरी एकछिन गलललललल हाँसो छोडेर संसदमा हेर्नुहोस् राष्ट्रसभाका सबै सांसदहरू निलो कालो हुनुभयो सभापतिको त्यो अनुहार हेर्न लागेको थियो राष्ट्रसभाका सभामुख निलो कालो हुनुभयो है विपक्षीमा रहेका र राष्ट्रसभाका पनि पछिल्लो बेन्चमा रहेका सबै सांसदहरू गलललल हाँसोको त्यहाँ पर छोड्यो त्यसकारणले
2: देखियो भनेर आलोचना भइ नै रहेको छ होइन यसको बारेमा चाहिँ उहाँको सचिवालयले स्पष्टीकरण दिएला राज्यसभाका सांसदहरूलाई पनि कुरा गराउन त यो के भएको भन्दाखेरि होइन अब असंसदीय व्यवहारमा चाहिँ हामीले धेरै किन बोलिराख्नु भन्नुहुन्छ उहाँहरू पनि भनेपछि अब यो व्यवहार चाहिँ जनताले अपेक्षा गरेका थिएनन् जुन किसिमको व्यवहार भएको छ फेरि अब यसबाट तर्केर भागेर आलोचना मात्रै गरेर अब यसबाट पनि सरकार फेल भएर नेपाली जनताले फेरि दुःख नै पाउने हो हेर्नुहोस् होइन ऐनजी तर अब सरकारलाई चाहिँ तपाईँहरूको चाहिँ साथ समर्थन होइन नीतिता कार्यक्रमलाई साथ समर्थन अब राम्रो बाटोमा लैजानका निम्ति चाहिँ सुझावहरू पनि त दिनु पऱ्यो नि त यहाँहरूले फिडब्याक दिनु पऱ्यो
3: पहिलो कुरा त सरकार जिम्मेवार बन्न पऱ्यो जनताप्रति उत्तरदायी बन्न पऱ्यो संसदप्रति उत्तरदायी बन्न पऱ्यो होइन र जनताले अपेक्षा गरेका जनताले चाहिँ आवश्यकता महसुस गरेका देशका लागि आवश्यक पर्ने विषयवस्तुमा सरकार केन्द्रित हुनु पऱ्यो है हाम्रो कुरा यो यसका लागि हामीले सरकारलाई खबरदारी गर्ने कुरा सरकारलाई सचेत गराउने कुरा हो संसदमा होस् या सडकमा होस् या बाहिर होस् जताततै होस् हामी मैले सुरुमैदेखि भन्दै आएको छु हामी परम्परागत शैलीको रचना के अरे प्रतिपक्ष हामी बन्न चाहँदैनौँ हामी सशक्त रचनात्मक प्रतिपक्ष बन्न चाहन्छौँ त्यसले गर्दा कहिलेकाहीँ हामी आवश्यकता अनुसारको भूमिका खेल्छौँ देशलाई के आवश्यक परेको छ लोकतन्त्रको रक्षाका लागि के आवश्यकता परेको छ संसदलाई चाहिँ एउटा चाहिँ जनताको भावनाहरू जनताका चाहिँ अधिकारहरूलाई बुलन्दित गर्ने एउटा थलो बनाउन निर्माण गर्नका लागि हामीले खेल्ने पर्ने भूमिका के हो त्यसलाई के आवश्यकता पर्छ त्यो हामी पहिचान गरेर त्यस अनुसारको भूमिका खेल्छौँ हामी कुनै पनि विगतमा जस्तो यो हामी प्रतिपक्ष हौ यो सरकार हो त्यस कारण हामीले विरोधका लागि विरोध गर्नै पर्छ जे कुरामा पनि हामीले फरक देखिनुपर्छ अपोजिसन भने जे कुरा पनि फरक देखाउने भन्ने खालको हाम्रो त्यो मान्यता होइन हामी त्यसरी अगाडि बढ्न चाहँदैन हामीलाई पनि विकास चाहिएको छ हामीलाई पनि परिवर्तन चाहिएको छ हामीलाई पनि यो देशको तपाईँले हेर्नु होला यो देशको विकास निर्माणको ढोका खोल्ने नै एमाले हो त्यस कारण छिटो एउटा चाहिँ सस्टेनेबल गोल के अरे डेभलपमेन्ट गोल चाहिँ एचिभ गर्नका निम्ति चाहिँ छिटोभन्दा छिटो एउटा चाहिँ त्यो धिमा गैलीमा होइन अलिक छिटो गतिमा देशको विकासलाई अगाडि बढाउनु छ र एउटा विकसित देश धनी देशका रूपमा छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उसमा हामीलाई उभ्याउनु छ यसमा हामी जिम्मेवार छौँ त्यस कारण सरकारको नेतृत्व अस्थायी कुरा हो नि होइन आज को सरकारमा रह्यो आज कुन पार्टी रह्यो को नेतृत्व रह्यो भन्ने कुरा क्षणिक कुरा अस्थायी कुरा हो आज एउटा रहन्छ भोलि अर्को हुन्छ हिजो हामी थियौँ आज उहाँ रहन्छ फेरि भोलि अर्को आउँछ मैले अस्ति पनि भने यो त परिवर्तित कुरा हो अस्थायी कुरा हो गतिशील कुरा हो यसलाई हेरेर हामीले देशको परिवर्तनलाई देशका जनताका आकाङ्क्षालाई लोकतन्त्रलाई चाहिँ कम्प्रोमाइज गर्न मिल्दैन यस्ता यस्ता हामी बडो सिरियस छौँ त्यसैले जुन प्रकारको यो नीति यी सबै कुरालाई एड्रेस गर्नका निमित्त जुन अहिले सरकारले नीति तथा कार्यक्रम ल्याएको छ, यो नीति तथा कार्यक्रमले यी आकाङ्क्षाहरूलाई, जनताका यी आवश्यकताहरूलाई, जनताका यी चाहनालाई, भावनालाई, अप्ठ्याराहरूलाई चाहिँ यसले पुरा गर्न सक्दैन। एउटा अर्को कुरा, हाम्रो संविधानले परिकल्पना गरेको जुन समाजवाद उन्मुख अर्थतन्त्र, समाजवाद उन्मुख चाहिँ नि अर्थतन्त्रको परिकल्पना गरेको छ, त्यसलाई पनि यसले चाहिँ गर्न सक्दैन। हेर्नुहोस्, त्यो नीति कार्यक्रममा संविधानले भनेको छ समाजवाद उन्मुख, होइन, समाजवाद उन्मुख अर्थतन्त्र हुने चाहिँ हामी समाजवाद उन्मुख भनेका छौँ। समाजवादको एक शब्द कहीँ देख्नुभयो यो उसमा?
2: समाजवाद त यो देशमा कानै रहेर भने क्या, समाजवाद त अब यो देशमा छैन अहिले, होइन, यो दलाल पुँजीवाद नै हाबी भइसकेको छ। समाजवाद त खालि नारा मात्रै कम्युनिस्टहरूको, अब समाजवाद आउन सक्दैन यो देशमा, होइन ऐनजी? त्यो कारणले गर्दाखेरि अब देश बनाउने कुरामा अगाडि बढ्नु पर्ने क्या, समाजवादलाई बजाउनु भएन क्या? अब चाहिँ
3: तपाईँहरूले यस्तो कुरा नगर्नु, समाजवाद भनेको कम्युनिस्टहरूको मात्रै यो नारा होइन क्या, जनताको नारा
2: हो। समाजवाद छ कहाँ भने क्या, अहिले नेपालमा समाजवाद छ र साँच्चै समाजवाद ल्याउने बाटोमा छन् र दलहरू?
3: संविधानमा किन लेखेको त त्यसो, के सरकारले संविधानलाई मान्दिन भन्नु पऱ्यो नि, छैन नि, छैन। संविधानलाई कुनै पनि वास्ता नगरिकन, संविधानलाई मा नटेकिकन, जुन किसिमले स्वेच्छाचारी, मैले अघि पनि भने, सुन, लोकप्रियतामा आधारित रहेर, लोकप्रिय बन्न खोजेर, एकदम सस्ता कुरा, लोकप्रिय कुरा र एक प्रकार शब्दहरूको सङ्ग्रह मात्रै छ। हेर्नुहोस्, कार्यान्वयन गर्न निकै चुनौती छ यो, जो उहाँले ल्याउनु भएको छ, जनताको अपेक्षा पनि कुरा गरिएका छन्, जे जति 5-10% जे कुरा नयाँ ल्याउनु भएको छ त्यो एकदम कार्यान्वयन, त्यो हावामा उड्या छ, हाम्रो उठेको कुरालाई कसरी कार्यान्वयन गर्न सकिन्छ, होइन? त्यस कारण यो चुनौतीपूर्ण छ। जसले त्यो के देखियो भने नयाँ भन्ने कुरा खालि त्यो नारा र शब्दमा मात्र सीमित रहेछ।
2: अब एउटा कुरा, देशभरिका धेरै जनताले सुनिराख्नु भएको छ, होइन, लाखौँ जनताले सुन्दै हुनुहुन्छ, नेपाली बस देश विदेशमा पनि सुन्दै हुनुहुन्छ यतिखेरको अवस्थामा। अब एउटा कुरा के बताउनुहोस् भने, हिजो तपाईँका पार्टीका संसदीय दलका नेता रामबहादुर थापा बादल फेरि सेनाप्रति जाइ लाग्नुभयो भन्दै त्यहाँ केही सांसदहरूले चाहिँ त्यसको टिप्पणी गरे, आलोचना गरे, नेपालको सेनालाई, सार्वभौमिकतालाई किन चलाउने नेकपा एमाले, किन बारम्बार प्रहार भइरहेको छ भन्ने खालका प्रश्नहरू पनि उब्जिए, के भन्नुहुन्छ?
3: म यसका विषयमा मेरो स्पष्ट धारणा छ। हेर्नुहोस्, म तपाईँलाई अलिकति समय दिनको लागि अनुरोध गर्दै के भन्छु भने, लोकतन्त्रमा कुनै पनि व्यक्ति र कुनै पनि मान्छे, कुनै पनि संस्था प्रश्नभन्दा माथि हुँदैन, है? सबैको भूमिका, सबैको चाहिँ का बारेमा, सबैको कामका बारेमा, सबैका व्यवहारका बारेमा प्रश्न गर्न पाइन्छ, आफूलाई लागेको कुरा, चाहे त्यो संसदमा होस्, चाहे सडकमा होस्। त्यस कारण सेना पनि लोकतन्त्रमा प्रश्नभन्दा माथि छैन, र सेना नेपालको एउटा रक्षा कवच हो, नेपालको एउटा चाहिँ एउटा संस्थापक, एउटा संस्था पनि हो। त्यस कारण त्यसप्रति हाम्रो उच्च सम्मान छ, त्यसप्रति हाम्रो उच्च एउटा आस्था पनि छ, श्रद्धा पनि छ। त्यसलाई हामीले चाहिँ विवादमा ल्याउनुपर्छ, त्यसलाई कमजोर बनाउनुपर्छ भन्ने कदापि पनि नेकपा एमाले सोच्दैन, गर्दैन। तर पछिल्लो समय, खास गरी भदौ 23-24 पछि केही केही चाहिँ भूमिका सेनाको देखिया छ। त्यसमा यो हाम्रो मात्र, त्यो रामबहादुर थापा बादलको मात्र प्रश्न होइन, आज सडकमा उठेको प्रश्न हो, जनताको मनमा उठेको प्रश्न हो, होइन? 23-24 गते सेनाले आफ्नो नामुखै अगाडि जसरी सिंहदरबार जम्दा टुलुटुले हेरिरह्यो, त्यो त नेपाली जनतालाई त्यो प्रश्न त गर्ने अधिकार छ नि त। सेनाले यसबारेमा त जवाब दिनुपर्छ नि, सेना के त्यो बेला चाहिँ त्यो हुँदैन थियो? र अहिले अहिले अझै पछिल्लो समय उहाँले भनेको कुरा के हो भने, उता लिपुलेखमा यत्रो चाहिँ अब हाम्रो लिपुलेख, हाम्रो भूमि चाहिँ अतिक्रमण भइराखेको छ, होइन? त्यसका बारेमा सेना बेखबर हुने, तर सुकुम्बासीमा बस्तीमा, सुकुम्बासी बस्तीहरू अस्ति चाहिँ खाली गर्दा सेना परिचालित त भयो नि त, त्यो त्यति छान त्यो त्यो ठाउँमा चाहिँ हाम्रा चाहिँ दाजुभाइहरू नि, त्यो सुकुम्बासी बस्ती हाम्रो दाजुभाइहरू होइन,
2: होइन,
3: परेड भन्ने कुरा आफ्नो कुरा होला, तर त्यहाँ परिचालित त भयो नि त,
2: सुकुम्बासीहरूलाई व्यवस्थापन खटियो।
3: त्यस कारणले हेर्नुहोस्, यो धेरै चाहिँ पुलपुल्याउने कुरा पनि होइन, सबै मान्छे, चाहे प्रधानमन्त्री हो, चाहे राष्ट्रपति हो, चाहे सेना, चाहे पुलिस हो, चाहे कर्मचारी हो, चाहे राजनीतिक दलका नेता कार्यकर्ता, चाहे अरू कुनै नागरिक होस्, सबैले संविधान संविधानको चाहिँ अधीनमा रही, होइन, लोकतन्त्र, देश, देशका नागरिक, यहाँको शान्ति सुरक्षा, सबैका लागि आफू कर्तव्यनिष्ठ हुनुपर्दछ, चाहे संस्था हुन्, चाहे व्यक्ति हुन्, है? त्यो नेपाली नागरिक र नेपालमा क्रियाशील रहेका सबै चाहिँ संस्थाहरूको त्यो अनिवार्य उत्तरदायित्व र जिम्मेवारीभित्र पर्दछ, र यदि त्यो दायित्व, त्यो जिम्मेवारी, त्यो कर्तव्य कसैले पुरा गर्दैन भने सबैका विषयमा प्रश्न गर्न पाइन्छ, होइन? त्यस कारण हाम्रो सेनाप्रतिको आस्था र विश्वासलाई कमजोर बनाउने गरी होइन, सेनालाई अझ बलियो बनाउने, अझ लोकतान्त्रिक बनाउने, अझ राष्ट्रवादी बनाउने, अझ कसैको चाहिँ राजनीतिक चङ्गुलमा नफसोस् भनेर सतर्क बनाएको कुरा हो, होइन? पछिल्लो समय सेनाको भूमिकाप्रति हामीले होइन आम जनताले प्रश्न गरिरहेका छन्। आम जनतामा एक प्रकारको संशय छ, त्यस कारण सेनालाई सतर्क बनाउनका निम्ति, सेनालाई मजबुत बनाउनका निम्ति, बलियो बनाउनका निम्ति हाम्रो दलको नेताले त्यहाँ केही कुराहरू उठाउनु भएको होला। यसलाई चाहिँ धेरै राजनीतिकरण गर्ने धेरै अन्यथा ढङ्गले व्याख्या गरिनुहुँदैन भन्ने लाग्छ मलाई।
2: एउटा यसभन्दा अगाडि पनि त उहाँले बोल्दाखेरि चाहिँ सेनाको विषयमा बोलेको कुरा फिर्ता लिएको थियो नि त, होइन? नेताहरूको आपत्ति हुँदाखेरि त्यहाँ त छलफल भयो पार्टीमा अनि विरोध भयो, त्यस पछाडि चाहिँ विष्णु पौडेलजी अनि शङ्कर महाशय शङ्कर पोखरेलजी लगायतको सचिवालय बैठकमै चाहिँ उहाँहरूले चाहिँ स्पष्टीकरण माग्नु भएको थियो, होइन?
3: सचिवालय बैठक बसेको हो, त्यसको भोलिपल्ट छलफल त पक्कै पनि त्यहाँ भयो होला, किनभने केही नेताहरूले सामाजिक सञ्जाल र बाहिर मिडियामै पनि त्यो विषयमा त्यतिखेर आपत्ति प्रकट गर्नु भएको थियो। तर यति कुरा के बुझ्नुहोस् भने, ठिक छ यो विषयमा पनि हामी थप छलफल गर्दैनौँ होला, अगाडि बढ्दैनौँ होला, तर अब हिजो संसदमा अब रामबहादुर थापा बादल जो नेकपा एमालेको संसद दलको नेता हुनुहुन्छ, होइन, उहाँको तर्फबाट त्यहाँ चाहिँ नेकपा एमालेको तर्फबाट उहाँले संसद दलको नेताको हैसियतले संसदमा बोल्दै गर्दा त्यसको त अब त्यो नेकपा एमाले उहाँले बोल्नुभयो कि भन्ने कुरा हामीले स्वीकार्नुपर्छ। तर अब यो कुराका बारेमा थप छलफल होला, पार्टीमा पनि छलफल होला, हामी पनि छलफल गरौँला। तर सेनालाई चाहिँ प्रश्नभन्दा माथि चाहिँ राख्नु हुँदैन है, तपाईँहरू पनि यसलाई क्लियर राख्नु होला। हिजो राजालाई जसरी प्रश्नभन्दा माथि राखिन्थ्यो, आज सेनालाई त्यो प्रश्नभन्दा माथि राख्ने यो कुचेष्टा हामीले गऱ्यौँ भने लोकतन्त्रको चाहिँ आत्मा मर्छ, लोकतन्त्रको मर्म मर्छ, लोकतन्त्रमा चाहिँ सबै प्रश्न कोही पनि प्रश्नभन्दा
2: सेना प्रश्नभन्दा माथि हुनु हुँदैन, सेनाले पनि आफ्नो जिम्मेवारी निभाउनु पर्छ र सेनाले पनि हिजोको घटनाक्रमको स्पष्टीकरण दिनुपर्छ।
3: प्रश्न कसले गर्न पाउँदो
2: त्यसो भए,
3: के
2: नेकपा एमाले
3: प्रश्न गर्न नपाउने भन्ने कहीँ लेखेको छ? प्रश्न गरे त हो नि, किन खेल्यो त्यहाँ सुकुमासी बस्तीमा किन परिचालित भएको सेना भनेर प्रश्न गरे, अब सेनाले जवाब दिनु पर्ला नि त, सरकारले जवाब दिनु पर्ला, होइन हामी त्यहाँ भन्ला अथवा लिपुलेकको बारेमा उसले बसलाई यस्तो यस्तो भइरहेछ हामी क्लियर छौँ भन्ला सकिगयो नि, होइन? अनि यसलाई किन धेरै विवादित बनाउनु पऱ्यो, यसका यसलाई बारेमा धेरै मान्छे के के नै भने सेनालाई चाहिँ भन्ने चाहिँ सेनालाई त्यस्तो पुलपुलाउने, सेनालाई चाहिँ त्यसरी चाहिँ प्रश्नभन्दा माथि राख्ने र अधिकारभन्दा माथि राख्ने कुरा र सेनाका बारेमा कोही बोल्नु हुन्न, सेनालाई जे गरे पनि, सेनाले जे भूमिका खेले पनि, जस्तो चाहिँ काम गरे पनि, सेना भने चाहिँ सेना हो, त्यसलाई चाहिँ बारेमा बोल्नु नै पैचु मैचु भन्ने कुरा चाहिँ यस्तो भाष्य निर्माण गर्न हुन्छ र हामीले होइन। त्यसैले अब हामी हेर्नुहोस् फेरि पनि भन्न चाहन्छु, चाहे नीति तथा कार्यक्रममा पनि हाम्रो चाहिँ एकदम जे जे कुरामा कमी कमजोरी छ ती कुरा हामी औल्याउँछौँ। अब हेर्नुहोस् न, कस्तो भनेको छ भने नीति तथा कार्यक्रममा यो त चाहिँ संविधानले दिएको अधिकार हो, होइन, इन्टरनेसनल चाहिँ आइएलओले दिएको अधिकार होला, इन्टरनेसनल चाहिँ कोर्टहरूले दिएका अन्तर्राष्ट्रिय कानुनहरूले दिएका अधिकार छ नि त कतिपय कुराहरू, त्यसलाई पनि खण्डित हुने गरिकन जुन प्रकारको ढङ्गले चाहिँ नीति कार्यक्रम लागेको छ, विद्यार्थी सङ्गठनलाई प्रतिबन्धित गर्ने, कर्मचारीलाई त्यहाँ गरेको चाहिँ भाषा हेर्नुहोस् त, प्रयोग गरिएका भाषाहरू शब्दहरू, होइन, हिजो मात्र सर्वोच्च अदालतले ट्रेड युनियन खोल्न पाउने त्यो आदेश कार्यान्वयन गर्नु, निर्णय कार्यान्वयन गर्नु आदेश गरेको छ, नित्यता कार्यक्रममा चाहिँ अब त्यो खारेज गरिन्छ, के यसो गरिन्छ उस्तो गरिन्छ नि, कर्मचारीका बारेमा कति चाहिँ कति तपाईँको चाहिँ निर्मम भएर त्यहाँ लेखेको छ, एकदम अमर्यादित शब्दहरू, कर्मचारी असमनीय शब्दहरू, राष्ट्रिय सेवा कर्मचारीहरूका बारेमा त्यसरी चाहिँ त्यहाँ प्रस्तुत गर्न पाइन्छ, उनीहरूको वृद्धि विकासका बारेमा, उनीहरूको चाहिँ नि व्यावसायिकताका बारेमा, उनीहरूको सेवा चाहिँ सुविधाका बारेमा यत्रो चाहिँ राष्ट्र सेवक गरेका छन्, बरु त्यो विषयमा पनि काहीँ के उल्लेख गर्नु पर्दैन? त्यस कारणले यो चाहिँ यो नित्य कार्यक्रम न विद्यार्थीलाई मन परेको छ, न पत्रकारलाई मन परेको छ, न व्यवसायलाई मन परेको छ, न चाहिँ तपाईँको युवाहरूलाई मन परेको छ, युवा रोजगारका विषयमा त्यस्ता कुनै ठोस कार्यक्रम छन्? यत्रा चाहिँ पपुलिजम कुरा गर्नुभयो, आकाशका तारा खसाल दिन्छु भन्दा सारा मानव अहिले विदेशमा गएका सबै युवाहरूलाई नेपाल फर्काएर, होइन, सबैजना अब सबैलाई 1-2 लाख आउने खालको जागिर दिइहाल्छौँ, रोजगार दिइहाल्छौँ जसरी हिजो कुरा गर्नुभयो, आज त्यसका सन्दर्भमा कुनै कार्यक्रम आयो? नेपालमा भएका चाहिँ बेरोजगार युवाहरूका बारेमै पनि केही कुरा गरेका छैन, विदेशबाट यत्रो चाहिँ हाम्रो माइग्रेटेड चाहिँ हाम्रो पपुलेसन छ, यत्रो जनशक्ति छ, त्यसलाई कसरी नेपाल फर्काउने भन्ने विषयमा कुनै चाहिँ सोच कार्यक्रम छैन। यत्रा चाहिँ हाम्रा समाजमा रहेका विभेदहरू छन्, यत्रा खालका चाहिँ हामी के अरे यहाँ असमानताहरू छन्, होइन, उत्पीडित दलित चाहिँ एक प्रकारको चाहिँ महिला, होइन, सीमान्तकृत वर्गहरूका बारेमा के केही कार्यक्रम देख्नु हो? त्यस कारणले एकदम यो चाहिँ झुटको पुलिन्दा शब्दहरूको सङ्ग्रह र एक प्रकारको चाहिँ एक प्रकारको महत्वाकाङ्क्षी र त्यो कार्यान्वयन गर्न नसकिने खालको नीति कार्यक्रम छ हामीले भन्ने कुरालाई, अनि त यहाँहरूले पनि त एप्रिसिएट गर्नु पऱ्यो नि खेमजी।
2: साइन्सजी, हामी पनि यसको सही कार्यान्वयन होस्, जनताले सुख पाउन्, जनताले अब पनि निराशा हुन नपरोस्, होइन, विदेशमा चाहिँ रोई कराई गरेर लालाबाला छोडेर जान नपरोस् भन्ने कुरामा दृढ छौँ, सरकारलाई हामी खबरदारी गरिरहेका छौँ। यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
3: अवश्य पनि धेरै धेरै धन्यवाद छ मलाई पनि बिहानै अवसर दिनुभयो मेरा विचारहरू मेरो दलका तर्फबाट पार्टीका तर्फबाट आम नेपाली जनताका बिचमा सम्प्रेषित गर्ने अवसर दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै
2: थ्याङ्क यू भेरी मच नमस्कार वहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रमुख सचेतक ऐन महाराज श्रोता नेपाली बासमा छोटो विश्राम जो विश्रामपछि पुनः उपस्थित हुनेछ

0: एसई सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एन्सर को खरीदमा क्याशब्याक तथा स्योर शॉट गिफ्ट्स, वाशिंग मशीनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्स्पायर ग्रेटनेस।
1: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: यसलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

अप्लायन्सर को खरीदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: 2 kg Ariel, semi-automatic washing machine ma 1 kg Ariel, microwave oven ma cooking kit ra AC ma free installation. Nagrikta bhaye pugcha. CJLX EMI marfat sajilai kharid garna sakinchha.
1: Yo Nepali Radio Network.
2: Kharo bishay ma taro bahas. नेपाली बहस यस नेपाली बहस का साथ मा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईएमई बैंक सबै कालाति बैंक
4: डिशोम फाइबर नेट
5: यतिकै हाम्रो 20 मा अधिवक्ता स्वागत नेपाल हुनुहुन्छ स्वागत नेपाल जी नेपालीहरुले धेरै सुन्ने कार्यक्रम नेपाली बहस मा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार अनि यहाँलाई थाहा छ सरकारले नीति तथा कार्यक्रम ल्यायो प्रधानमन्त्री त एकछिन बिरामी पर्नुभयो बाहिर निस्कनु भयो अर्थमन्त्री निदाउनु भयो भनेर व्यापक रूपमा आइरहेको छ तपाईँको के छ यसमा टिप्पणी
6: निदाएको होइन उहाँले भनिरहनु भएको थियो प्रधानमन्त्रीज्यूले वाकआउट दिनुभएको राष्ट्रपतिज्यूको नकआउट हो यो सामान्य कुरा हो त्यो संसदमा हुनपर्ने धेरै कुराहरूका बारेमा कुरा हुँदैन कुरै गरिन नपर्ने विषयहरूमा कुरा हुन्छ धेरै कुरा गर्नु छ नि संसदले
5: नीति तथा कार्यक्रम त राम्रै आयो नि त होइन अहिले
6: नीति तथा कार्यक्रम ठिक छ नीति तथा कार्यक्रममा आउनै पर्ने केही कुराहरू आएका छैनन् त्यो क्रमशः अरू कार्यक्रमहरूमा आउलान् नीति तथा कार्यक्रम यो पूर्व नै सरकारले घोषणा गरेको 100 पॉइंट एक्सन प्लान जुन थियो 102 कार्ययोजना त्यसैको आधारमा आएको देखिन्छ त्यसैमा पनि केही कुराहरू चाहिँ गम्भीर आलोचना गर्नुपर्ने कुराहरू र अरू सम्पूर्ण कुराहरू चाहिँ अत्यन्त प्रशंसा गर्नुपर्ने कुराहरू छन् जसपछि नागरिकता फेसलेस बनाएर घर घरमै दिँदै हिँड्ने कुरा चाहिँ यो नेपालीको कार्यक्रम हुन सक्दैन अब तपाईँको
5: चाहिँ ओछ्यानमै पुर्याइदिने पासपोर्ट ओछ्यानमै पुर्याइदिने भन्ने कुरा चाहिँ राम्रो होइन सरकारले
6: हो यो कुरा सबैभन्दा गम्भीर कुरा यो चाहिँ गम्भीर कुरा हो अब यो बाहेक धेरै राम्रो कुराहरू भएको छन् तपाईँको ट्रेड युनियन खारेज गर्ने कुरा यो राजनीतिक सङ्गठन विद्यार्थीहरूका जुन छन् यसलाई खारेज गर्ने कुरा महेन्द्र राजमार्ग फेरि चाहिँ तपाईँको नामाकरणकै हिसाबले पनि एउटा इतिहासप्रति सम्मान गर्ने कुरा होइन यी कुराहरू सही कुराहरू छन्
5: तपाईँले भन्नुभयो नागरिकता घर घरमै पुर्याउँदाखेरि त जनतालाई सेवा हुन्छ नि त झन् त सरकारले राम्रै सोचेर
6: भनेर त्यो हामी कता कता कहिले काहीँ सुन्थ्यौँ कि सिमाना पारी मोटरसाइकल यति सस्तोमा पाइन्छ अरे होइन यहाँ किन लफडा गरेर नै दिउन देशै अर्कोलाई भने जस्तो कुरा हो कि त्यो अनि देश परिवर्तन गर्ने देश परिवर्तन गर्ने भन्ने सुनिन्छ देश परिवर्तन भनेको तपाईँले अर्को देशको नागरिकता लिनु भने तपाईँको नागरिकतामा देशको नाम अर्कै लेखिन्छ देश परिवर्तन भइगयो नि त्यस्तै कुरा हो केही हो अलिकति यसमा तह मिलेन सोचाइको
5: अनि घरमा पुर्याउने कुराले चाहिँ अनाधिकृत दुरुपयोग हुन सक्छ
6: नेपालीहरूको कार्यक्रममै हुन सक्दैन यस्तो कुनै पनि देशमा फेसलेस नागरिकता टु बी डेलिभर्ड होइन त्यो अल अफ द डोर स्टोप भन्ने डोर स्टोप भन्ने यस्तो चाहिँ हुँदैन हेर्नुहोस् यो देश सिद्ध्याउने कुरा हो त्यो बाहेक अरू सबै कुराहरू चाहिँ ठिक छन् अब अरू नभएका कुराहरू जो गर्न राम्रा कुराहरू थिए
5: होइन तपाईँले थाहा छ ट्रेड युनियन खारेजदेखि लिएर विद्यार्थी सङ्गठन खारेजदेखि लिएर दलीयकरण गर्न नपाउनेदेखि लिएर धेरै कुराहरूमा सरकारले एक्सन त चालिएको छ तर अहिले त सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश त जारी गर्यो नि त होइन यो चाहिँ खारेज नगर भनेर
6: अनि अब सिधै दलको श्रेणी चढेर अदालत पुग्नेहरूले योभन्दा अरू के गर्छन् भन्ने थियो र
5: होइन सर्वोच्चले त यसमा व्याख्या गर्न सक्छ नि त होइन केही कारणहरू देखाउन सक्छ अहिले त तपाईँ सुकुमासी बस्तीमा डोजर नचलाऊ भनिदिइसकेका छ
6: कारण देशैको देखाउँछ पञ्चायत कालमा कस्तो राम्रो थियो तपाईँको विद्यार्थीको चुनाव हुन्थ्यो त देशैका देशभरिका कलेजमा विद्यार्थीको चुनाव हुन्थ्यो तर पार्टीसँग आबद्ध विद्यार्थी सङ्गठन थिएनन् युवा सङ्गठन थियो महिला सङ्गठन थियो किसान सङ्गठन थियो चुनाव हुन्थ्यो देशभरि स्वतन्त्र उम्मेदवारहरू उठेर स्वतन्त्र मध्येको एउटाले जित्थ्यो होइन र कति राम्रो कुरा थियो जेएनजीले चाहेको त थियो युवा पुस्ताले चाहेको पञ्चायतकालकै जस्तो संविधान हो जहाँ एक यो राजनीतिक दलका चाहिँ भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठन नहुन् तर विद्यार्थीको चुनाव होस् विद्यार्थीले राजनीति बुझ्नुपर्छ भनेर राजा महेन्द्रले विद्यार्थीको चुनाव गराएको तर स्वतन्त्र रूपमा उठ जित बुझ होइन विद्यार्थीको चाहिँ सोभिमा आएर चाहिँ नेतृत्व गर भनेर भनेको थियो त त्यस्तै राम्रो काम गर्न खोजेको कुरालाई त राम्रो गर्नु पऱ्यो
5: तर अहिले चाहिँ यो सङ्गठनहरू खारेज गर्नु चाहिँ सही निर्णय सही कदम लिएको छ होइन सरकारले त्यसो भए
6: अत्यन्त राम्रो छ अत्यन्त तपाईँ कहाँ विद्यार्थीलाई राजनीतिमा होमेर रेगुलर सडकमा पठाएर अनि छातीमा गोली थाप्न लगाउँदै आफ्नो स्वार्थ पुरा गर्ने त्यही ब्याड तयार गरेको त्यहाँ विद्यार्थी चाहिँ सङ्गठनहरू आफैमा तपाईँको भ्रष्टाचारको ब्याड हो. धेरै ठाउँमा देखेको छ सबैका चाहिँ तपाईँको सभापतिहरू एउटा कार्यकाल हुँदाखेरि एउटा घर बनाइसकेको तपाईँले देख्नु भएन. यो हाम्रै उपत्यकाभित्रकै विद्यार्थी सङ्गठनहरूको विद्यार्थी नेताहरू तपाईँको रिभल्भर बोकेर कलेज पुग्ने गरेको. त्यस कारण विद्यार्थीलाई राजनीतिको बारेमा एकदम जानकारी दिने, विद्यार्थीहरूको चुनाव गराउने तर कस्तो गराउने, पार्टी आबद्ध विद्यार्थी सङ्गठनहरू नराख्ने, सोधिएको चुनाव गराउने, यो नीति त राम्रो छ नि. पञ्चायत कालमा यस्तै थियो, युवाहरूले खोजेको थियो, बुझाउने मान्छे नभइदिएर पो त.
5: अब अहिलेको अवस्थामा चाहिँ बालिन सरकार आइसके पछाडि शासकीय सुधारका सय कामहरू पनि सार्वजनिक गरेको छ, जुन किसिमले एक्सन लिइरहेको छ यसमा तपाईँ एकदम सन्तुष्ट हुनुहुन्छ? संसदमा देखाएको व्यवहारको पनि त आलोचना भइरहेछ नि त.
6: मैले यसमा भनिहालेँ अघि नै कति राम्रा कामहरू छन् गर्नै पर्ने कुरा. एमसिसीको खारेज गरिने छ भनेर लेख्नु पर्थ्यो, लेखेको
5: छैन. यसलाई पारित गरिने छ पनि लेखेको छैन.
6: तपाईँको चाहिँ यो असमान सन्धि सम्झौताहरू चाहिँ खारेज गरिनेछ लेख्नु पर्थ्यो, लेखेको छैन. अब योभन्दा अगाडि स्वागत नेपालहरूले चाहिँ सुरु गरेको राइट टु रिकल, राइट टु रिजेक्ट अदालतबाट आदेश भइसक्दा पनि अहिलेसम्म नगरेकोमा हामी गर्नेछौँ भन्नु पर्थ्यो, गरेको छैन. भनेर यस्ता धेरै कामहरू छन्
5: पार्टीमा त गरेको छ नि त राज्यपालले, होइन, राइट टु रिकल, राइट टु रिजेक्ट.
6: होइन विचार त्यो कसले भन्यो तपाईँलाई
5: त्यस्तो कुरा? दुईवटा थाहा छ नि त राम्रोसँग,
6: राम्रोसँग थाहा छ र त भनेको त विचाराहरूले बुझ्नु पऱ्यो नि राइट टु रिकल भनेको. पार्टी नेतृत्वको बारेमा चाहिँ कसैले अर्को कोणबाट धारणा राख्यो भने त्यसलाई चाहिँ कारवाही गरेर तल झार्ने कुरा राइट टु रिकल होइन कि.

0: मानेका जनताले नै फिर्ता बोलाउने व्यवस्था हो. पार्टी नेताले भनेको मानेन भने फिर्ता बोलाउने भनेको होइन. त्यसै राइट टु रिकलको बारेमा उहाँहरूले बुझ्नु भएन. अब त्यता नभए पनि यताबाट गरिहालौँ भन्ने होला, त्यो पनि ठिक छ. नाम तिर्दिनुहुन्छ भने पनि
1: अनि संसदमा देखिएका दृश्यहरू चाहिँ कस्ता छन्? राम्रै छन्, रमाइला छन्. संसदमा
0: होइन, संसद भनेको पार्लियामेन्ट होइन. पार्लियामेन्टलाई तपाईँले चाहिँ अङ्ग्रेजी साहित्यमा बुझ्नुभयो भने दिनलाई रात, रातलाई दिन, सेतोलाई कालो, कालोलाई सेतो देख्ने चराहरूको समूह, लाखौँ पसेराहरूको समूहलाई अङ्ग्रेजी साहित्यमा पार्लियामेन्ट भनिन्छ होइन. परालको जाग, भातको चाहिँ तपाईँको चोइली भने जस्तो, धानको रास भने जस्तो, त्यस्ता सेतोलाई कालो, कालोलाई सेतो देख्ने चराहरू एकै ठाउँमा बस्ने चाहिँ र बन्ने समूहलाई पार्लियामेन्ट भन्छ. संसदभित्र त्यस्तै तपाईँको सेतोलाई कालो, कालोलाई सेतो चाहिँ गर्ने बनाउने चलन योभन्दा पहिला थियो. अहिले संसदमा सेतो कालो सिधा सिधा देखिएको छ, हेर्नु सिधा देखिएको छ. यहाँ केही हामीले गर्नै नपर्ने कामहरू हुन्छन्, जस्तो कि राष्ट्रपति आफूले एक शब्द पनि लेखेको हुँदैन नीति तथा कार्यक्रममा. राष्ट्रपतिले आएर हाम्रो मेरो कार्यक्रम भन्दै प्रस्तुत गर्ने किन होला? संसदीय व्यवस्था भएका देशमा यो हुन्छ, यो मलाई राम्रोसँग थाहा छ. तर यो अनेक खालका नाटकहरू त्यहाँ हुन्छ. समय तपाईँको चाहिँ किल गर्ने भन्ने हुन्छ नि, समय किल गर्न आफै किल किलिङमा परिन्छ. संसदका धेरै पुराना ढर्राहरू हामीले अन्त्य गर्नुपर्ने. जरुरी के छ तपाईँको चाहिँ यस्तो अवस्थामा बसेर एउटा कुरा चाहिँ बोलेको छ, बोलेको छ, बोलेको छ, सुन्नेहरू कसैलाई मतलब छैन. अनि जसले मेरो कार्यक्रम भन्दैछ त्यो उसको कार्यक्रमै होइन, उसले चाहिँ हेर्न पढ्नै पाएको थिएन. अब मलाई अर्को महिना मृत्युदण्ड दिइनेछ भनेर लेखेको रहेछ भने त्यही पढ्नुपर्छ राष्ट्रपतिले, होइन?
1: झन्डै त अब नेपालमा मृत्युदण्ड छैन,
0: झन्डै नेपालमा मृत्युदण्ड छैन. यो भनेको के हो भने एउटा किङ क्यान डु नो रङ भन्ने प्रिन्सिपल थियो. राजाले गल्ती गर्दैनन् किनकि राजाले काम पनि गर्दैनन्, काम सबै सरकारले गर्छ, संसदले गर्छ भन्ने हिसाबले. अहिले पनि तपाईँको चाहिँ यो राष्ट्रपतिलाई संवैधानिक बनाइएको छ, तर संवैधानिक होइन, किनकि राष्ट्रपतिले जुनन लागू त्यही गर्छ. नागरिकता विधेयक चाहिँ अर्कै राष्ट्रपति भएकोमा आफ्नो हातले फेरि कलमले लेखेर चाहिँ अनि पास गरेको छ होइन, सभामुखीले त्यस्तै गरेको छ. संविधानभित्रको गोजाङगुसुङ जे छ त्यो चाहिँ संसदमा देखिएको छ. संविधान नै अहिलेको संसदीय यो पद्धति नै गलत छ.
1: हस्, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: आभार
1: व्यक्त गर्छु. धन्यवाद. कानुनका जानकार अधिवक्ता स्वागत नेपाल आदरणीय श्रोता दिपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ. जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ. न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.

0: चल्ती वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग

0: उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माइ डिश होम एप।
1: विषादी विसुन औषधि होइनन्, अनावश्यक विषादी प्रयोग नगरौं नगराउं, प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
2: हाम्रो खानाको करिब दुई-तिहाई हिस्सा परशेषित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचक जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौ र बुझाउँ।
1: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
3: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिशोम फाइबर नेट।
4: रमेश प्रसाईजी, नेपालीहरुले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: धेरै धेरै धन्यवाद खेमजी यो अवसरका लागि।
4: होइन, अब नीति तथा कार्यक्रम सार्वजनिक गर्ने ठाउँमा प्रधानमन्त्री बालेन्द्र शाह केही समय नरोकिकन निस्किँदाखेरि चाहिँ अहिले निकै ठुलो आलोचना खेप्नु पर्यो नि त राष्ट्रपतिले, किन?
5: यसको उत्तर त सम्माननीय प्रधानमन्त्री र उहाँको सचिवालयले नै दिन उपयुक्त होला मेरो विचारमा। उहाँको अलिकति स्वास्थ्यमा थोरै समस्या आएको थियो भन्ने किसिमको स्ट्याटस पनि हिजो आएकै थियो। पूर्व
4: माननीयमा खराबी आएको स्ट्याटस पनि आयो, तर एकैछिनमा स्ट्याटस पनि गायब भयो नि त, होइन मान्यज्यू?
5: मेरो विचारमा तपाईँले यो प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीको सहप्रवक्तालाई भन्दा पनि सरकारको प्रवक्तालाई सोध्नु पर्ने हो जस्तो लाग्छ। यद्यपि मेरो प्रधानमन्त्री भएको हुनाले मैले नैतिक जिम्मेवारी त लिनै पर्छ, म बुझ्दैछु के भएको रहेछ भनेर।
4: तर एउटा कुरा चाहिँ, तर यसको आलोचना चाहिँ सिङ्गो पार्टीमाथि प्रहार हुँदाखेरि चाहिँ तपाईँहरू तपाईँका पार्टीको कुनै निर्णय त्यस्तो बैठक यो किन भएको भन्ने केही छलफल भयो?
5: होइन, अनौपचारिक रूपमा छलफलहरू भइरहेकै छन् र माननीय असीम शाहले आफ्नो स्ट्याटसमा लेख्नु भए जस्तै किसिमको अभिव्यक्ति सतहमा आइरहेको छ, हामी यसलाई अझ गहिरिएर बुझ्दैछौँ।
4: तर अहिलेको पछिल्लो अवस्थामा चाहिँ नीतिता कार्यक्रममा अलिकति बढी महत्वाकांक्षा देखियो भन्ने आइरहेको छ मान्यजी?
5: होइन, नीति तथा कार्यक्रम सधैँ महत्वाकांक्षी नै हुनुपर्छ। सपना देख्नेहरूले मात्रै सपना पुरा गर्ने साहस जुटाउन सक्छन्। सरकारको नीति तथा कार्यक्रम समग्रतामा असाध्यै उत्कृष्ट, व्यवहारिक र सन्तोषजनक छ भन्ने मलाई लाग्छ।
4: 7% आर्थिक वृद्धि दरदेखि लिएर चाहिँ लगानीमा सीमा रहित भन्ने कुराहरू नेपालको अहिलेको अर्थतन्त्रले ठेक्न सक्छ?
5: तपाईँले के बिर्सनु हुँदैन भने नेपालको राष्ट्रिय योजना आयोगमा धेरै अतुलनीय भूमिका निर्वाह गरिसकेको र त्यति मात्र नभएर करिब 3 दर्जन देशहरूमा आर्थिक सल्लाहकारको रूपमा अन्तर्राष्ट्रिय दात्री संस्थामा समेत विज्ञको रूपमा भूमिका निभाइसकेको त्यस्तो विद्वान अर्थमन्त्री हुनुहुन्छ यति बेला। तुलनीय भूमिका निर्वाह गरिसकेको र त्यति मात्र नभएर करिब 3 दर्जन देशहरूमा आर्थिक सल्लाहकारको रूपमा अन्तर्राष्ट्रिय दात्री संस्थामा समेत विज्ञको रूपमा भूमिका निभाइसकेको त्यस्तो विद्वान अर्थमन्त्री हुनुहुन्छ यति बेला। यो हाम्रो देशको र हामी सबै नेपालीहरूको सौभाग्य हो। त्यसकारण अर्थतन्त्रलाई यसरी अग्र

0: TFM 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554495 र 9846011818।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
9: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
9: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
12: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्। हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुआ ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290 9811571760।
13: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
14: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
13: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
14: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
13: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 9841-12-0740।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ, प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700
5: 98460403044।
6: के भयो, के को हल्ला खल्ला भयो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा, नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563363, 98560917 र 98560608667।
11: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
12: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहु।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: ओली एफएम 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
4: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98460-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्री खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास। नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 98083 80384, 98436739।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9556343234।
7: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153332।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के के

0: सुविधा छ। मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97 59 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98 560 63 444, 98 560 60 656।

0: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811571760।
1: यो समय दमौली एफएम को हो।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
1: It's 12 p.m.
3: and 99.1. Bara Bajo.

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। प्रतिनिधि सभा बैठक जारी। नीति तथा कार्यक्रममाथि संसदले उठाएका प्रश्नको जवाब प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिने। असार 7-8-9 गते चितवनमा महाधिवेशन गर्ने राष्ट्रसभाको निर्णय कांग्रेसको संस्थापन समूहले आज काठमाडौँमा भेला गर्दै। स्थानीय र प्रदेशको निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगको प्रस्ताव। एकैपटक निर्वाचन गर्दा राज्यको 4 अर्ब बढ़ी खर्च बचत हुने। सहकारी पीड़ितको बचत फिर्ताका लागि भूमि मन्त्रालयद्वारा अर्थ मन्त्रालयसँग रकम माग। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको चुनावी प्रतिस्पर्धा पोखरामा जारी। नेतृत्वमा सिटौला र केसीबी स्टक्कर। कक्षा 11 र 12 को छात्रवृत्तिका लागि काठमाडौँ महानगरद्वारा आवेदन खुल्ला। जेठ 10 सम्म आवेदन दिन सकिने। पाकिस्तानमा प्रहरीको गाड़ी लक्षित गरी बम विस्फोट। 2 प्रहरी सहित 7 जनाको मृत्यु। ठूलो संख्यामा सर्वसाधारणहरू हताहतीको शिकार। इरानमाथि दबाव जारी रहने ट्रम्पको चेतावनी। र आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्सले खेल्दै हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको बैठक सम्बन्धी खबरबाट, प्रतिनिधि सभाको बैठक जारी छ। आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि उठेका प्रश्नको अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले जवाब दिने कार्यसूची छ। यसअघि प्रधानमन्त्री बालेन शाहले जवाब दिने सम्भावित कार्यसूची सार्वजनिक भए तापनि उहाँले जवाब नदिने भएपछि प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले जवाब दिन लाग्नु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 83-84 सरकारको नीति तथा कार्यक्रम यही वैशाख 28 गते संघीय संसद बैठकमा वाचन गर्नु भएको थियो। त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको जवाब दिने, सांसदहरूबाट प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र आज पारित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ। त्यस्तै प्रतिनिधि सभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिश भएको छ। सभामुख डीपी अरियालले अधिकारीको नाम सिफारिश गर्नुभएको हो। हर्कराज राईलाई हटाएर सभामुख अरियालले प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई ल्याउन लाग्नु भएको हो। संविधानको धारा 106 उपधारा 1 बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिश गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। त्यस्तै सरकारले आज बसेको मन्त्री परिषद बैठकका मुख्य निर्णयहरू पनि सार्वजनिक गरेको छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाको सदस्य सुशील खड्का, बागलुङ योगेश कौचन थकाली मुस्ताङलाई मनोनयन गर्ने, भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने लगायतका विभिन्न 4 मुख्य निर्णयहरू सरकारले गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन आगामी असार 7-8-9 गते चितवनमा गर्ने निर्णय गरेको छ। आज बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिनुभएको हो। त्यस्तै रासोपाले सहमहामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा विधान संशोधन समिति पनि गठन गरेको छ। आचार्य नेतृत्वको 5 समितिमा नेताहरू गणेश पराजुली, प्रकाश चन्द्र परियार, डाक्टर चन्दा कार्की र सुशान्त वैदिक सदस्य रहेका छन्। चितवनमा हुने प्रथम महाधिवेशन लागि सभापति रवि लामी छानेको नेतृत्वमा मूल आयोजक समिति पनि गठन गरिएको छ। नेपाली काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा भेला गर्दैछ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेश स्तरीय भेला गर्न लागेको हो। नेता प्रकाश मान सिंहको चाक्सीबारी स्थित निवासमा 23 सम्पन्न समूहको बैठकले बागमती प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। पार्टीलाई एकताबद्ध बनाउनका लागि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरिएको नेताहरूको भनाइ छ। भेला बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा दिउँसो 1 शुरू हुने बताइएको छ। यसअघि यो समूहले विराटनगरमा कोशी प्रदेश स्तरीय भेला आयोजना गरेको थियो। निर्वाचन आयोगले 2084 हुने स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई प्रस्ताव गरेको छ। 2084 वैशाख 30 गते स्थानीय तह र सोही वर्षको मंगिर 4 गते प्रदेशसभाको पदावधि समाप्त हुने भएकाले दुवै निर्वाचन एकैपटक गर्दा राज्यको करिब 4 अर्बभन्दा बढ़ी खर्च बचत हुने कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो। निर्वाचनलाई मितभेही प्रविधि मैत्री र व्यवस्थित बनाउने उद्देश्यले आयोगले मंगलबार राजनीतिक दलहरूसँग छलफल गरेको थियो। छलफलका क्रममा गत निर्वाचनमा जनप्रतिनिधिहरूले राजीनामा दिएर प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेपछि रिक्त रहेका 74 स्थानीय तह र प्रदेशसभाका पदहरूमा निर्वाचन गर्ने विषयमा परामर्श भएको छ। भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न सक्रिय कोषमा पुँजीका रूपमा 25 करोड़ रूपियाँ व्यवस्थापन गर्न लागि यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। मन्त्रालयले पीड़ित नागरिकलाई रकम फिर्ता तथा चक्रीय कोष सञ्चालनका लागि आवश्यक कार्यविधि समेत निर्माण गरेको छ। मन्त्रालयले कोषमा रकम प्राप्त भएपछि पीड़ितको कागजातका आधारमा रकम फिर्ता गर्ने तयारी गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

राइट, यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चुनावी प्रतिस्पर्धा पोखरामा जारी छ। महासंघको नयाँ नेतृत्व चयन गर्न 387 संस्थाका 1663 प्रतिनिधि पोखरामा रहेका छन्। 27 गतेदेखि शुरू भएको 7 महाधिवेशनले देशभरका यातायात व्यवसायीसँग सम्बन्धित प्राइभेट लिमिटेड कम्पनी समितिहरूको छाता संगठन महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला र अर्का वरिष्ठ उपाध्यक्ष हरिप्रसाद शरणबीच कड़ा प्रतिस्पर्धा देखिएको छ। मंगलबार सिटौलाको पक्षमा कांग्रेस, एमाले, माओवादी समेत सहमति गराउने प्रयास भएको थियो, तर एउटा समूहले असहमति जनाउँदा असफल हुन पुगेको छ। अध्यक्षका लागि पूर्व अध्यक्ष विजय स्वा र योगेन्द्र कर्मचार्यले फरक फरक पात्र बनाउन चाहेका थिए, तर कांग्रेसबाट सिटौलाकै नाम अगाडि आएपछि एउटा समूह असन्तुष्ट बनेको छ र पुराना तीन दल एकै ठाउँ उभिने प्रयास पनि असफल बनेको हो। काठमाडौँ महानगरपालिकाले जेठ 1 गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने भएको छ। महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 83-84 कक्षा 11-12 छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएको हो। महानगरपालिकाको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। अनलाइन आवेदन जेठ 10 गतेसम्म दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित 100 वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ। बितेका 24 घण्टामा 1687 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,31,506 रूपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 85, नियम विपरीत राइड सेयरिङ गरेका 163, संकेत बत्ती उल्लंघनकर्ता 142 र तीव्र गतिमा सवारी साधन हुक्याएका 117 जनालाई कार्यवाही गरिएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: राइट, यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

0: सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको शक्तिशाली बम विस्फोटमा परि 7 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 2 प्रहरी र 5 सर्वसाधारण रहेका छन्। प्रहरीका अनुसार खैबर पख्तुनख्वाको लक्की मारवत जिल्लामा नियमित गस्तीमा रहेको प्रहरीको गाड़ीलाई लक्षित गरी विस्फोट गराइएको हो। विस्फोट भीड़भाड़युक्त बजार क्षेत्रमा भएकाले घटनास्थल नजिकै सर्वसाधारणहरू पनि ठूलो संख्यामा हताहतीको शिकार भएका छन्। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको दबाव निरन्तर रहने चेतावनी दिएका छन्। उनले इरानको सैन्य क्षमता कमजोर भइसकेको दावी गर्दै अमेरिका आफ्नो लक्ष्य हासिल गर्न दृढ रहेको समेत बताएका छन्। चीन भ्रमणका लागि प्रस्थान गर्नुअघि संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानमाथि लगाइएको नाकाबन्दी प्रभावकारी रूपमा काम गरिरहेको समेत दावी गरेका छन्। अब खेल खबर। आईपीएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्सले खेल्दैछन्। हिजो बेलुका अहमदाबादमा भएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गुजरात 82 रनले विजयी भएको हो। हिजो बेलुका अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 61 रन बनाएका छन्। आईपीएल अङ्क तालिकामा गुजरात 12 खेलमा 16 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद सम्मान खेलमा 14 अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभा बैठक जारी। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिने। असार 7, 8 र 9 गते चितवनमा महाधिवेशन गर्ने रासोपाको निर्णय। काँग्रेसको संस्थापन समूहले आज काठमाडौँमा भेला गर्दै। स्थानीय प्रदेशको निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगको प्रस्ताव। एकै पटक निर्वाचन गर्दा राज्यको 4 अर्ब बढी खर्च बचत हुने। सहकारी पीड़ितको बचत फिर्ताका लागि भूमि मन्त्रालयद्वारा अर्थ मन्त्रालयसँग रकम माग। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चुनावी प्रतिस्पर्धा पोखरामा जारी। नेतृत्वमा सिटौला र केसीबीच टक्कर। कक्षा 11 र 12 को छात्रावृत्तिका लागि काठमाडौँ महानगरद्वारा आवेदन खुल्ला। जेठ 10 सम्म आवेदन दिन सकिने। पाकिस्तानमा प्रहरीको गाड़ी लक्षित गरी बम विस्फोट। 2 प्रहरी सहित 7 जनाको मृत्यु। ठूलो संख्यामा सर्वसाधारणहरू हताहतीको शिकार। इरानमाथि दबाव जारी रहने ट्रम्पको चेतावनी। र आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्सले खेल्दै हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा। काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँट्यो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42 97 452 82 00 00।

नासा वनमा आगो लाग्यो भने जीव जन्तुको नासा वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
5: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
4: ए हो र, सेवा राम्रो हुन्छ त?
5: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
4: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
5: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
6: 9827848448, 9846554495 र 9846011818।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदम चोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066373344।
9: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास चार दमौली तनहुँ। फोन नम्बर 98563363, 98563917 र 98563867।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
2: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91, 97 074 042 34।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98 065 17 350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98 065 17 350।
5: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
6: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
5: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
6: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2, न्यू रोड, अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065 563 715 र 98 41 12 07 40।
0: दमौली FM 94.2 समुदायको आ

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास चार मेन रोड, दमौली तनहुँ।
1: प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोपाइटर डिलीराम पाठक,
3: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9858000700,
1: 9460404.

0: FM 94.2 समुदायको आवाज
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाउँ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोभाइडर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98 466 14 438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
6: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98 16 64 66 83,
4: 98 560 43 234।
7: भर्ना खुल्यो पराशर कलेज दमौलीमा, नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98 560 63 363, 98 560 60 917 र 98 560 60 867।
8: दमौली FM 94.2, समुदायको आवाज।

0: 92.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
4: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
6: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि, सम्पर्क नम्बर 9826609091, 9774074034।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सम्पर्क नम्बर 98 4 63 72 824, 98 4 63 72 824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।

0: पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39 1।

0: केटा हो, यसपालिको एकादशीमा चाहिँ मुखियाको घरमा जानुपर्छ है, मारुनी नाच हेर्नु मजा आउँछ।
1: आह, म त मन्दिरमा गएर भजन पो सुन्नु भन्दैछु एकादशीमा त।
2: तिमीलाई पनि गाह्रो छ हौ, अचेल भजन कहाँ गाउँछ मान्छेले, उफ्री उफ्री नाच कुल्चेर मर्दैन
0: भजन पनि हो नि त। शिव शिव हरि हरि बजाइदेऊ न तिम्रो मुरली या या दाइजी। या
2: ओ दाइजी बसौँ होला, म के आर्टी भाँचिएला फेरि।

0: Give it to me like.
1: आज दोहोरी गीत आयोजना गर्ने हेरौ बॉयज ग्रुपले जित्छ कि लेडीज ग्रुपले जित्छ

0: 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567317319।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानी होला खै?
5: जाम न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97074, 04,

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363, 9856607 र 9856608।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
4: दमौली FM 94.2 समुदायको आवाज।

ल ल मिधर नि टिरो ल ल चल चल त न त

0: व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
3: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
2: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
3: त्यहाँ के पाइन्छ र?
2: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
3: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
2: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
4: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
3: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
5: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
4: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
5: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97 59 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98 058 00 700,
3: 98 460 40 300।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: FM 94.2 समुदायको आवाज
1: दमोले बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो के खाजा खाने होला खै
2: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा
3: हजुर हामी
4: तीन बज्यो

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रधानमन्त्री बालेन शाह गैल भएको विषयले सदन तात्यो। विपक्षी सांसदले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा। केही बेरका लागि स्थगित संसद बैठक पुनः सुचारू। संघीय सरकारमा मन्त्रालयको संख्या 18 झारियो। 4 मन्त्रालय खारेज वा गाभिने। लैंगिक असमानता अध्ययनका लागि 5 सदस्यीय उपसमिति गठन। अध्यादेश मार्फत शिक्षा ऐन संशोधन गरिएको प्रति स्थानीय तहको कड़ा आपत्ति। जेएनजी आन्दोलनको प्रतिवेदन आगामी 5 दिनभित्र सार्वजनिक गर्ने मानवाधिकार आयोगको प्रतिबद्धता। सगरमाथाको चुचुरोसम्म बाटो खोल्ने र डोरी टाङ्ने काम सम्पन्न। वसन्त ऋतुको आरोहण सिजन औपचारिक रूपमा शुरू। भारत सरकारले बढ़ायो सुन र चाँदीको आयात शुल्क। 6% बढ़ेर 15% पुग्यो। महाराष्ट्रमा भीषण हावाहुरी र वर्षा। 3 बाल बालिका सहित 6 ज्यान गयो। र आईपीएलमा आज आरसीबी र कोलकाता भेट्दै लगातार 2 खेलमा शून्यमा आउट भएका विराट कोहली दबावमा। फिफा विश्वकपका लागि साविक विजेता अर्जेन्टिनाको प्रारम्भिक टोली घोषणा।

राइट, यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

0: छ।
1: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। विपक्षी सांसदले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा सम्बन्धी खबरबाट। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि आज छलफल चल्दा प्रधानमन्त्री बालन शाह गैल भएको विषयले आजको बैठक गर्माइरहेको छ। प्रधानमन्त्री बालन शाहको खोजीमा सदन तातेको हो। विपक्षी सांसदहरूले संसदमा प्रधानमन्त्री बालन शाहको राजीनामा माग गरेका छन्। विपक्षीको अवरोधले 15 मिनटका लागि स्थगित संसद बैठक भर्खरै मात्रै फेरि सुचारू भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीले राजीनामा माग गरेका छन्। आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ, जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन्। उनीहरूले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरिरहेका छन्। यसै गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाब दिन प्रधानमन्त्री बालन शाह संसदमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदले बैठक बहिष्कार गरेका छन्। सो पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू अहिले बैठक छाडेर बाहिरिएका थिए। आगामी आर्थिक वर्षको नीति कार्यक्रमको जवाबमा उपस्थित नभएको भन्दै विपक्षीले राजीनामा माग गरिरहेका थिए।
3: तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त मान्य सदस्यहरू।
2: विवादकै बीचमा सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेताले बोल्ने समय दिनुभएको थियो। सांसद अर्जुन नरसिंह केसीले बोल्दै भन्नुभयो, म 2048 यताका संसदमा छु, नियमावली परिवर्तन नहुँदासम्म अहिले छलफलमा प्रधानमन्त्रीले नबोल्दा पनि हुन्छ, उहाँले तोकेको मन्त्रीले बोल्न मिल्छ, तर जवाब दिने बेला चाहिँ प्रधानमन्त्री आउनै पर्छ, त्यसबेला उहाँ नआए हामीले छलफल बहिष्कार गर्नुपर्छ, उहाँको भनाइ थियो।
4: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। त्यसैले यहाँ चाहिँ नि मैले के विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण मान्य सदस्यहरू जो प्रधानमन्त्रीबाट यो सदनलाई उपेक्षा भयो भन्ने धारणा राखिराख्नु भएको छ, सभामुख मार्फत चाहिँ के आग्रह गर्न चाहन्छु भने अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन, आपत्ति नगरौँ भन्ने मेरो भनाइ हो। त्यो किनभने यो नियमावलीमा प्रश्न रूपले उल्लेख छ, जबसम्म अर्को नियमावली पारित हुँदैन त्यही पुरानो नियमावली हाम्रो चाहिँ नि अध्यावधिक हो।
2: अर्थमन्त्री सोनिम वाग्ले प्रतिनिधि सभामै रोकेपछि यता राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ। यता नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 21 को खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको थियो। जसअनुसार सभामुखको ध्यान आकर्षण गर्नका निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने हुन्छ। थापाले राष्ट्रपाको उदय जेएनजी आन्दोलनका क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। यसअघि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा र नेकपा एमालेका सांसदहरू आज आम्ने सामने भएका थिए। एक अर्काका अभिव्यक्तिलाई लिएर उनीहरू संसदमै सवाल जवाफमा उत्रिएका हुन्। संघीय सरकारले मन्त्रालयहरूको संख्या घटाएर 17 झार्ने प्रधानमन्त्री कार्यालय सहित 18 महत्वपूर्ण निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले कार्यविभाजन नियमावली 2083 स्वीकृत गर्दै यसअघि कायम 22 मन्त्रालयको संख्या कटौती गरेको हो। नयाँ व्यवस्था अनुसार युवा तथा खेलकुद, खानेपानी, शहरी विकास र संघीय मामिला जस्ता मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने वा खारेज गर्ने तयारी गरिएको छ। संघीय सरकारले अध्यादेश मार्फत शिक्षा ऐन 2028 गरेको संशोधनप्रति स्थानीय तहका प्रतिनिधिमूलक संस्थाले विरोध जनाएका छन्। गाउँपालिकाका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले आज विज्ञप्ति जारी गर्दै केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश 2000 83 मार्फत विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी व्यवस्थामा हस्तक्षेप भएको उनीहरूले संयुक्त विज्ञप्ति मार्फत जनाएका हुन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: जितने मौका। नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।

को अवसरमा सीजीका टीवी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, टप लोड वाशिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वाशिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। पर्वतारोहण संचालक संघ नेपाल ईओएएन अन्तर्गत खटिएको 13 सदस्यीय शेर्पा टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म बाटो खोल्ने र डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। मिङमा दोर्जी शेर्पाको नेतृत्वमा रहेको टोलीले आज बिहान 10:25 चुचुरोमा पुगेर नेपाल सरकार र पर्यटन विभागको झण्डा फहराएको हो। सर्वोच्च अदालतको इजलासमै हुलहुज्जत गरेको आरोपमा बादी अभियन्ता रोशनी बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चलचित्र लाली बजारले बादी समुदायको बदनाम गरेको भन्दै त्यसको प्रदर्शन रोक्न माग गर्दै उहाँले रिट दायर गर्नुभएको थियो। सोही मुद्दाको सुनवाईका क्रममा इजलासमा अपत्र व्यवहार गरेको भन्दै पक्राउ पर्नुभएकी उहाँलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको काठमाडौँ प्रहरीले जनाएको छ। कपिलवस्तुको चन्द्रौटा स्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालको 38 लाख रूपियाँ हिनामिना गरेको आरोपमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अमित पाण्डेय र नेपाल बैंक चन्द्रौटा शाखाका क्यासियर सहित 5 कर्मचारी रहेका छन्। उनीहरूले बिरामीको सेवा शुल्क बापत संकलन भएको रकम नक्कली भौचर बनाई हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: प्लान्सरको खरिदमा क्यासब्याक तथा स्योर साउन्ड गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL, इन्स्पायर ग्रेटनेस।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। छिमेकी मुलुक भारतले सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्कमा भारी वृद्धि गरेको छ। भारत सरकारले आज सूचना जारी गर्दै 6% रहेको आयात शुल्कलाई बढाएर 15% पुर्याएको हो। यता भारतको महाराष्ट्रमा आएको भीषण हावाहुरी र वर्षाका कारण 6 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 3 जना बालबालिका समेत रहेका छन्। अब खेलकुद। इण्डियन प्रिमियर लीग आईपीएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरू, आरसीबी र कोलकाता नाइट राइडर्स आमने सामने हुँदैछन्। रायपुरमा नेपाली समयअनुसार राति 7:45 शुरू हुने यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। अङ्क तालिकाको दोस्रो स्थानमा रहेको आरसीबीका प्रमुख ब्याटर विराट कोहली पछिल्ला 2 इनिङ्समा 0 आउट भएपछि आज उनीहरूमाथि दबाव रहने देखिएको हो। यता आगामी जून 11 उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकप 2026 लागि साविक विजेता अर्जेन्टिनाले 55 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेन शाह गैल भएको विषयले सदन तात्यो। विपक्षी सांसदले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा, स्थगित संसद बैठक पुनः सुचारू। संघीय सरकारमा मन्त्रालयको संख्या 18 झारियो, 4 मन्त्रालय खारेज वा गाभिने। लैंगिक असमानता अध्ययनका लागि 5 सदस्यीय उपसमिति गठन, अध्यादेश मार्फत शिक्षा ऐन संशोधन गरिएको प्रति स्थानीय तहको कड़ा आपत्ति। जेएनजी आन्दोलनको प्रतिवेदन, आगामी 5 दिनभित्र सार्वजनिक गर्ने मानवाधिकार आयोगको प्रतिबद्धता। सगरमाथाको चुचुरोसम्म बाटो खोल्ने र डोरी टाँग्ने काम सम्पन्न, वसन्त ऋतुको आरोहण सिजन औपचारिक रूपमा शुरू। भारत सरकारले बढ़ायो सुन र चाँदीको आयात शुल्क, 6% बढ़ेर 15% पुग्यो। महाराष्ट्रमा भीषण हावाहुरी र वर्षा, 3 बालबालिका सहित 6 जनाको मृत्यु। र आईपीएलमा आज आरसीबी र कोलकाता भिड्दै लगातार 2 खेलमा 0 आउट भएका विराट कोहली दबावमा, फिफा विश्वकपका लागि साविक विजेता अर्जेन्टिनाको प्रारम्भिक टोलीको घोषणा। अवस्था साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्, नमस्कार।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

रेडियो NRN 99.1 मेगाहर्ट्ज। नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो मज्जाको म्युजिक।

0: ओहो, के छ सन्दीप?
1: ठिकै छ।
0: अनि कहाँ जानलाने?
1: ठमेर।
0: ठमेर? आम्मामामा, के साह्रो जमेर कतै हिँड्यो?
2: ठमेल जान लागेको हौ।
0: ठमेल? होइन, के छ हो ठमेलमा त्यस्तो?
2: त्यहाँ त खतरा रमाइलो हुन्छ नि त यार।
3: रमाइलो?

0: मान्य सदस्यहरूले नियमावलीको नियम 38 मान्य सदस्यहरूले नियमावलीको नियम 38 विपक्षी सबै दलका मान्य सदस्यहरूलाई मैले यहाँहरूलाई बस्नुहोस् भनेको छैन, मैले यहाँहरूको कुरा निरन्तर सुनिरहेको छु। मान्य सदस्यहरू नियमावलीको नियम 38 को नियमावलीको नियम 38 प्रमुख प्रतिपक्षी दलका नेतालाई म समय दिन्छु। मान्य सदस्य अर्जुन नरसिंह केसी।
1: सभामुख महोदय, अहिले जुन गम्भीर खालको प्रश्न सदनमा उठेको छ त्यो वास्तवमा हरेक मान्य सदस्यहरूको भावना कहीँ प्रधानमन्त्रीबाट एकपछि
0: मान्य सदस्यले एकैछिन रोकेँ, मान्य मन्त्रीज्यूलाई मैले आफ्नो स्थानमा बस्न अनुरोध गरेँ।
1: एकपछि अर्को गरेर संसदीय परम्परा मान्यता त त्यसका मूल्य पद्धतिहरूमाथि नै उहाँले उपेक्षा गरेको भन्ने आम रूपबाट हाम्रो धारणा हो र खास गरी हामी जो उभिएका छौँ आज सम्पूर्ण साथीहरूको त्यही धारणाबाट अभिप्रेरित भएको मैले चाहिँ बुझेको छु। त्यसैले यो सम्बन्धमा जब प्रधानमन्त्रीजीको उपस्थितिको माग गरिएको छ अहिलेसम्म

0: संसदीय परम्परा लाई तिर म आकर्षित छ नि यतातिरको साथीहरूलाई पनि गर्न चाहन्छु कि कुनै पनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। त्यसैले यहाँ चाहिँ नि मैले के विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण मान्य सदस्यहरू जो प्रधानमन्त्रीबाट यो सदनलाई उपेक्षा भयो भन्ने धारणा राखिराख्नु भएको छ सभामुख मार्फत चाहिँ के आग्रह गर्न चाहन्छु भने अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन, आपत्ति नगरौँ भन्ने मेरो भनाइ हो। त्यो किनभने यो नियमावलीमा प्रश्न रूपले उल्लेख छ, जबसम्म अर्को नियमावली पारित हुँदैन त्यही पुरानो नियमावली हाम्रो चाहिँ नि अध्यावधिक हो। अब अर्को बाँकी कुरा चाहिँ के छ भने बाध्य भएर यो सम्पूर्ण सदनको दृष्टिकोणलाई मैले प्रतिनिधित्व गरेर भन्नै पर्छ, जवाफको बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने त्यसमा चाहिँ हामी सहभागी हुन सक्दैनौँ र हामीले बहिष्कारै गर्नुपर्ने हुन्छ। त्यसैले प्रधानमन्त्रीलाई कमसेकम यो सरकारको नीति तथा कार्यक्रम भनेको आवधिक एक वर्षको कार्य सञ्चालनको नीति पद्धति प्रक्रिया त्यति मात्रै होइन, यसका कार्यदिशा को महत्त्वपूर्ण दस्तावेज हो र यो औपचारिक सरकारको घोषणा पत्र हो। यो घोषणा पत्रको सम्बन्धमा पढ्दा पढ्दै चाहिँ नि राष्ट्रपतिले पढ्दा पढ्दै प्रधानमन्त्री उठेर हिँड्ने अनि यो कुनै पनि यो घोषणा पत्र सम्बन्धी वक्ता साथीहरू जो मान्य सदस्यहरूले बोल्नुहुन्छ त्यो धारणालाई सुन्ने समय नै ननिकाल्ने अनि प्रस्तावना गर्न पनि नआउने अनि हुँदाहुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौँ। त्यसकारण म सभामुखज्यू मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा यदि प्रधानमन्त्रीले गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीको अनुपस्थितिमा कुनै मन्त्रीले गर्ने कुरा त्यसमा चाहिँ नि त्यो अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ भन्ने सभामुखज्यू मार्फत म माननीय सदस्यहरूलाई हार्दिक रूपबाट आग्रह गर्न चाहन्छु।
1: यही विषय हो कि अरू फरक विषय हुन्छ? मान्य ज्ञानवाज साई छोटोमा आफ्नो कुरा राख्नु होला।
2: सम्माननीय सभामुखज्यू र माननीय ज्यूहरू, सत्ता तपाईँहरूसँग छ तर यसको मतलब यो होइन कि जनताको प्रतिनिधित्वको आवाज नै नसुन्ने भन्ने होइन। म स्मरण गराउन चाहन्छु, भाग्यले भनौँ या दुर्भाग्यले भनौँ, अघिल्लो पटकको संसदमा तपाईँहरू 20 हामी 14 थियौँ। त्यतिखेर प्रधानमन्त्री उपस्थित नहुँदा हामीले यसरी नै संसदै बङ्ग गरेका थियौँ, रिबन पनि बानेका थियौँ। तर आज नीति तथा कार्यक्रम भनेको राज्य सञ्चालनको दिशा प्राथमिकता तथा जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज हो, यो चाहिँ प्रधानमन्त्री नै आउनुपर्ने हो। र अर्को कुरा के हो भने नीति तथा कार्यक्रम भविष्य निर्माण गर्ने मार्गचित्र हो, यो जनताको सरकार हो भने जनताको उत्तरदायित्व संसदबाट खोजिन्छ, रत्न पार्कबाट होइन। र यो सिर्फ हाम्रो मुद्दा होइन, यो हाम्रो मात्र मुद्दा होइन सम्माननीय सभामुखज्यू, यो सम्माननीय सभामुखज्यूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने देशको प्रधानमन्त्री आज राजसभाकै सत्तापक्षकै 181 सांसदहरूको अस्तित्वको कुरा पनि हो। यो संसदमा नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण चिज प्रधानमन्त्री यहाँभन्दा बिजी कहाँ हुनुहुन्छ? यो संसारको कुनै पनि देशमा छैन। नीति तथा कार्यक्रम सरकारको प्रमुखले नै सुन्ने पनि हो, जवाब दिने पनि हो, प्रस्तुत गर्ने पनि हो। यो संसदीय अभ्यास त्यही भन्छ। अघि सम्माननीय ज्यूले पढ्न खोजिराख्नु भएको थियो 38 के भन्छ? हाम्रो प्रचलन के छ? प्रचलनमा प्रधानमन्त्री बिरामी हुनुभयो, प्रधानमन्त्रीले मुलुक छोडेर बाहिर जानुभयो, त्यस्तो अवस्थामा मात्र प्रधानमन्त्रीले आफ्नो मन्त्री तोक्ने? प्रधानमन्त्री सिंहदरबारमा बसिराख्नु भएको छ कालो चस्मा लाएर, यहाँ संसदमा पुरै तपाईँको हामीले जवाब खोजिरहेका छौँ। कि त उहाँले भन्न सक्नुपर्छ, उहाँ संसदबाट निर्वाचित प्रधानमन्त्री होइन, नेपालको संसदको सदस्य होइन भनेर उहाँले भन्न सक्नुभयो भने हो। होइन भने यो सिर्फ हामी प्रतिपक्षको मुद्दा होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय प्राप्त गरेका 181 जना सांसदहरूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने यो संसदमा नीति तथा कार्यक्रम हो, हामीले कुनै विधेयकमाथि छलफल गर्न प्रधानमन्त्रीलाई डाकेका होइनौँ। त्यो भावना सम्माननीय सभामुखज्यू म छोट्याएँ, जसरी पनि हुन्छ प्रधानमन्त्रीले अस्ति पनि राष्ट्रपतिलाई प्रधानमन्त्रीले पढ्न दिनुभयो, राष्ट्रपतिलाई राष्ट्रपतिले पढ्दै गर्दा त्यही भएर सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको रुलिङ गरियोस्, नीति तथा कार्यक्रममा उपस्थित भइयोस्। योभन्दा ठुलो काम नेपालको कुनै पनि हुन सक्दैन, योभन्दा ठुलो काम केही पनि हुन सक्दैन। आफैले ल्याएको नीति तथा कार्यक्रम आफैले सुन्न नसक्ने भने यो नीति तथा कार्यक्रम कसले ल्याएको यो प्रश्न उठ्छ। हस् धन्यवाद। जय राष्ट्रपति जय नेपाल।
1: विषय यही होइन मान्यज्यू? हुन्छ मान्य, कसले बोल्नुहुन्छ? हस् पहिला कसले बोल्नुहुन्छ?
3: धन्यवाद। सम्माननीय सभामुख महोदय, यो संसद नेपाली जनताको सार्वभौम सत्ताको अभ्यास गर्ने सर्वोच्च थलो हो। हामीले सुरुदेखि भन्दै आइरहेका छौँ, संसदलाई सर्वोपरि देश लोकतन्त्र र जनताको हितमा यसलाई सञ्चालन गरिनुपर्दछ, अगाडि बढाइनुपर्दछ। र यो संसद नेपाली जनताको ठुलो आशा र भरोसाको एउटा सर्वोच्च संस्था पनि हो, थलो पनि हो। पटक पटक, खास गरिकन सत्ता पक्षबाट, सरकारबाट पटक पटक संसदको हुर्मत लिने, संसदको सार्वभौम सत्ता,
1: मान्य सदस्य विषयवस्तुमा केन्द्रित हुनुहोस्,
3: यसैमाथि केन्द्रित।
1: तपाईँलाई मैले छोटोमा आफ्नो कुरा राख्ने समय दिएको,
3: यसैमाथि केन्द्रित हुँदैछु सभामुख महोदय। हुर्मत लिने काम भएको छ। पहिले पनि योभन्दा अगाडि नीतिता कार्यक्रमको प्रस्तुतिको बेलामा पनि सम्मान्य प्रधानमन्त्रीका बारेमा यहाँ प्रश्न उठेका छन्, त्यसको जवाब पनि अहिलेसम्म आएको छैन। आज पनि कार्यसूचीमा प्रष्ट रूपमा सम्मान्य प्रधानमन्त्रीले प्रस्ताव टेबल गर्ने, नीति तथा कार्यक्रममाथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्रीले टेबल गर्ने भन्ने कुरा सम्मान्य सभामुखज्यूले जारी गर्नुभएको कार्यसूचीमा स्पष्ट रूपमा उल्लेख छ। त्यो कुरा उल्लेख हुँदाहुँदै बिना जानकारी, सदनलाई कुनै जानकारी नगराइकन, मान्य सदस्यहरूको जानकारीलाई कुनै पनि जानकारी नगराइकन 81 अर्को मन्त्रीबाट जसरी टेबल गर्ने प्रयास भयो, यो नियमावली, संसदको नियमावली, संविधान सबै कुराको खिलाफमा छ। सम्मान्य सभामुखज्यूले पटक पटक नियमावलीको कुरा गर्नुभयो, नियमावलीको नियम 38 उपनियम कमा दफा कमा यो कुरा उल्लेख छ। हामी मान्छौँ प्रधानमन्त्रीको उपस्थितिमा अनुपस्थितिमा तोकेको मन्त्रीले पेस गर्न सक्नेछ भन्ने छ। पहिलो कुरा यो कुरा, आज प्रधानमन्त्री अनुपस्थित हुन सक्ने भए पहिलो कुरा कार्यसूचीमा आउनु पर्थ्यो, निजको अनुपस्थितिमा फलानाले गर्ने भन्ने कुरा नम्बर 1। दोस्रो कुरा, प्रधानमन्त्रीको कुरा कार्यसूचीमा उल्लेख गरिसकेपछि प्रधानमन्त्री आउन नसक्ने कुरा यहाँ उल्लेख गरिनु पर्दथ्यो। 2, त्यस्तो कुरा म सभामुखज्यूलाई अनुरोध गर्न चाहन्छु, संविधान ठुलो हो कि प्रतिसभा

0: प्रश्नमा भनेको छ प्रधानमन्त्री र मन्त्रीहरू सबै सङ्घीय संसदप्रति उत्तरदायी हुनेछन् भनेको छ, खोइ त कुन बेला उत्तरदायी हुने हो? आज प्रधानमन्त्रीको जवाब, प्रधानमन्त्रीको चाहिँ आवाज नेपाली जनताले खोज चाहिरहेका छन्, संसदले चाहिरहेको छ, अनि जब प्रधानमन्त्रीले केही काम गर्नुपर्ने कार्यसूची आउँछ त्यहाँबाट भाग्ने, त्यहाँबाट पन्चिने जुन प्रकारको प्रयास निरन्तर भइरहेको छ, यो कुरा संसदलाई र नेपाली जनतालाई र हामी विपक्षमा रहेका कुनै पनि मान्यलाई सही हुँदैन। यो कुरा चाहिँ मान्य हुँदैन। यो कुरा म सभामुखजीलाई अनुरोध गर्न चाहन्छु र म भन्न चाहन्छु, प्रधानमन्त्रीज्यूको उपस्थित गराएर मात्रै सभामुखज्यूले जसरी कार्यसूचीमा प्रधानमन्त्रीले टेबल गर्ने भन्ने कुरा उल्लेख गर्नुभएको छ, त्यो कुरालाई चाहिँ कार्यान्वयन गरोस् र सदनको कार्यवाही अगाडि बढाओस् भन्न चाहन्छु। अन्यथा सदनको कार्यवाही अगाडि बढाउनु हुँदैन। म मेरा भनाइ अन्त्य गर्छु। धन्यवाद।
1: माननीय सदस्य, यतापट्टि एउटै पार्टीबाट एउटा सदस्य, एकजना सदस्यलाई मैले दिइसकेपछि विषयवस्तु तिनै हुन्, एकछिन बसिदिनुहोस्, म युवराज दुलाललाई समय दिन्छु, तर एकैछिन युवराज, माननीय सदस्य युवराज दुलाललाई एकछिन पर्खन अनुरोध गरेँ, एकछिन वेट गर्न अनुरोध गरेँ, सत्तापक्षबाट पनि उठिरहनु भएको भएर एकजना सत्तापक्षलाई दिएपछि म तपाईँलाई समय दिन्छु। माननीय सदस्य कविन्द्र बुर्लाकोटी, छोटोमा आफ्नो विषयवस्तु राख्नुहोस्।
2: सभामुख महोदय, हामी अहिले सदन न्यायालयको अधीनमा बसेर चलाइराखेका छौँ। यो सदन भावनाले चल्दैन र यो न्यायालयको अधीनमा बस्दै गर्दाखेरि यो प्रतिनिधिसभा न्यायालय 79:38 स्पष्ट व्यवस्था गरिएको छ कि प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट यो नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने भन्ने स्पष्ट तोकेको छ। त्यो कारणले गर्दाखेरि सदनलाई नअल्झाइकन यो न्यायालयको 38(3) अनुसार छलफललाई अगाडि बढाउन म विनम्र अनुरोध गर्न चाहन्छु र यस सम्बन्धमा प्रधानमन्त्रीको कार्यालयबाट आज प्रधानमन्त्रीज्यूले अर्थमन्त्रीज्यूलाई प्रतिनिधि तोकी पठाएको जानकारी मलाई मुख्य सचेतकको हैसियतमा जानकारी भएको बेहोरा पनि जानकारी गराउँछु। धन्यवाद।
1: माननीय सदस्य युवराज दुलाल, छोटोमा आफ्नो कुरा राख्नुहोस्।
3: सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूको यो गरिमामय संसदमा आवाज सुन्न पाउनुपर्छ भन्ने यो हाम्रो माग हो। आजको मात्रै उपस्थितिको सवाल होइन, हामी सम्माननीय सभामुख मार्फत सम्माननीय प्रधानमन्त्रीबाट के जवाफ चाहन्छौँ भने, उहाँको कार्यकाल यो संविधान अनुसार 5 वर्षको कार्यकाल उहाँको रहेको छ, के 5 वर्ष हामी धारा 38 नियमावलीको धारा 38 देखाएर सम्माननीय प्रधानमन्त्रीको एउटा पनि आवाज यो संसदमा सुन्न नपाउने हो? नम्बर एक। नम्बर दुई, पूर्ववक्ता मान्यज्यूले राखिसक्नु भएको छ, यो नियमावली जटिल अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू विदेश हुँदा, बिरामी हुँदा, असहज परिस्थिति हुँदा, अरूको लागि काम कारवाही नरोकियोस् भनेर बनाइएको सुविधालाई आधार मानेर कानुनी तर्क हामी गरिरहँदा हाम्रो संविधानको धारा 76(10) सङ्घीय संसद प्रधानमन्त्री र मन्त्रीहरू सङ्घीय संसदप्रति उत्तरदायी हुनेछन् भन्ने कुराको कतै खिल्ली उडाइएन र त्यस कारणले हामीले मात्रै होइन सम्माननीय सभामुख महोदय, आज सिङ्गो जनताले, सिङ्गो समाजले सम्माननीय प्रधानमन्त्रीज्यूको आवाज सुन्न चाहिराखेको छ र प्रतिपक्ष हुनुको नाताले तपाईँहरूले यो जवाब, यो प्रश्न संसदमा गरिदिनुहोस् भन्ने नेपाली नागरिकहरूको पनि प्रतिनिधित्व आवाज हो यो भन्ने कुरा सम्माननीय सभामुखले बुझिदिनु होला। धन्यवाद।
1: माननीय सदस्य गुरु बराल, के विषय हजुरको? विषयवस्तु यही हो कि अरू केही फरक हो? एक मिनटमा भनिदिनुहोस्।
3: सभामुख महोदय, आज यत्रो ठुलो बहुमत प्राप्त राजनीतिक शक्ति, सत्तापक्षले, यो प्रतिपक्षले उठाएका कुराहरूलाई अनदेख गरेर बलात्
4: असहज अवस्था ल्याउने दिशातर्फ किन उन्मुख भइरहेको छ सत्तापक्ष मैले अनुभूत गरेको छैन सभामुख महोदय त्यहाँ अहिले भर्खरै कार्यव्यवस्था समितिको बैठक भएको थियो छलफल भएको थियो अहिले माननीय प्रमुख सचेतक सत्तापक्षकोले जे सङ्केत गर्नुभयो त्यो त त्यहाँ हुने होला सभापति सभामुख मार्फत त्यो चिज हामीले थाहा पाउने होला आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ उहाँ कहाँ हुनुहुन्छ पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि अनि यदि उचित कारण प्रधानमन्त्री आउन नसक्ने रहेछ भने प्रधानमन्त्रीले तोकेको व्यक्ति अथवा सभामुखले निर्देश गरेको व्यक्तिले त्यो प्रस्तुत गर्नु होला तर आज किन यो सत्तापक्ष असहज भइरहेको छ र प्रतिपक्षको यो भावनालाई किन सम्बोधन गरिरहेको छैन सभामुख महोदय यसप्रति अत्यन्त गम्भीर हुन र सत्तापक्षले पनि लोकतान्त्रिक अभ्यास र पद्धतिलाई खालि दफाहरू किचान गरेर अगाडि नबढ्न म हार्दिक अनुरोध गर्छु प्रधानमन्त्रीजीको उपस्थितिबाट यो प्रक्रियालाई अगाडि बढाइयोस् धन्यवाद
5: माननीय सदस्यहरू माननीय सदस्यहरू सभामुखले पनि सभामुख 2083 वैशाख 28 गते सोमबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु

0: माननीय सदस्यहरू माननीय सदस्यहरू म केही भन्न खोज्दैछु। माननीय सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु, मेरो कुरा सुनिदिनुहोस्। माननीय सदस्यहरू माननीय सदस्यहरू माननीय सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु। माननीय सदस्यहरू आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईँहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। माननीय सदस्यहरू
1: विपक्षी दलका सबै मान्य सदस्यहरूलाई म फेरि भन्न चाहन्छु, मैले यहाँहरूसँग केही संवाद गर्न खोज्दैछु। सभामुखले यहाँहरूले प्रधानमन्त्री आवश्यक पर्यो भन्नुभयो, त्यस विषयमा मैले मेरा केही कुरा राख्न खोज्दैछु। कमसेकम सबै मान्य सदस्यहरूले सभामुखले भन्न खोजेका केही कुरा मैले तपाईँहरूको कुरा सुने, तपाईँहरूले विरोध गरिरहनु भएको छ मैले बुझेँ, तर मैले केही कुरा राख्न खोज्दैछु। मान्य सदस्य तपाईँले बोलेको कुरा सबै ठिक हुने, मान्य सदस्य विपक्षी दलका सबै मान्य सदस्यहरूलाई म फेरि अनुरोध गर्छु, मैले केही भन्न खोज्दैछु। कमसेकम तपाईँहरूको कुरा मैले सुनिरहेको छु, तपाईँहरूलाई म बोल्न समय दिउँला, संवाद गरौँला, तर केही कुरा मैले भन्न खोज्दैछु, त्यति सुन्ने धैर्य त मान्य सदस्यहरूले गर्नुहोस्। मान्य सदस्यहरू मैले फेरि मान्य सदस्यहरूलाई विपक्षी दलका सबै मान्य सदस्यहरूलाई एक मिनट, मान्य सदस्यहरू तपाईँको कुरा म सुन्छु, एक मिनट, कमसेकम यो सदन हो, हामीले सदनमा हाम्रा आफ्ना वाद विवादहरू विषयवस्तुहरू उठ्छन्। विपक्षी तर्फका सबै मान्य सदस्यहरू त्यस विषयमा मैले बोल्नु परेन भन्ने सदस्य मान्य सदस्यहरू मान्य सदस्यहरूले नियमावलीको मान्य सदस्यहरूले नियमावलीको नियम 38 मान्य सदस्यहरूले नियमावलीको नियम 38 मान्य सदस्यहरू विपक्षी सबै दलका मान्य सदस्यहरूलाई मैले यहाँहरूलाई बस्नुहोस् भनेको छैन, मैले यहाँहरूको कुरा निरन्तर सुनिरहेको छु। मान्य सदस्यहरू नियमावलीको नियम 38 को नियमावलीको नियम 38 प्रमुख प्रतिपक्षी दलका नेतालाई म समय दिन्छु। मान्य सदस्य अर्जुन नरसिंह केसी।
2: सभामुख महोदय, अहिले जुन गम्भीर खालको प्रश्न सदनमा उठेको छ त्यो वास्तवमा हरेक मान्य सदस्यहरूको भावना कहीँ प्रधानमन्त्रीबाट एकपछि
1: मान्य सदस्यले एकैछिन रोके, मान्य मन्त्रीज्यूलाई मैले आफ्नो स्थानमा बस्न अनुरोध गरेँ।
2: एकपछि अर्को गरेर संसदीय परम्परा मान्यता त त्यसका मूल्य पद्धतिहरूमाथि नै उहाँले उपेक्षा गरेको भन्ने आम रूपबाट हाम्रो धारणा हो र खास गरी हामी जो उभिएका छौँ आज सम्पूर्ण साथीहरूको त्यही धारणाबाट अभिप्रेरित भएको मैले चाहिँ बुझेको छु। त्यसैले यो सम्बन्धमा जब प्रधानमन्त्रीजीको उपस्थितिको माग गरिया छ, अहिलेसम्मको संसदीय परम्परालाई तिर म आकर्षित चाहिँ यतातिरको साथीहरूलाई पनि गर्न चाहन्छु कि कुनै पनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। त्यसैले यहाँ चाहिँ नि मैले के विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण मान्य सदस्यहरू जो प्रधानमन्त्रीबाट यो सदनलाई उपेक्षा भयो भन्ने धारणा राखिराख्नु भएको छ सभामुख मार्फत चाहिँ के आग्रह गर्न चाहन्छु भने अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन, आपत्ति नगरौँ भन्ने मेरो भनाइ हो। त्यो किनभने यो नियमावलीमा प्रश्न रूपले उल्लेख छ, जबसम्म अर्को नियमावली पारित हुँदैन त्यही पुरानो नियमावली हाम्रो चाहिँ नि अध्यावधिक हो। अब अर्को बाँकी कुरा चाहिँ के छ भने बाध्य भएर यो सम्पूर्ण सदनको दृष्टिकोणलाई मैले प्रतिनिधित्व गरेर भन्नै पर्छ, जवाफको बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने त्यसमा चाहिँ हामी सहभागी हुन सक्दैनौँ र हामीले बहिष्कारै गर्नुपर्ने हुन्छ। त्यसैले प्रधानमन्त्रीलाई कमसेकम यो सरकारको नीति तथा कार्यक्रम भनेको आवधिक एक वर्षको कार्य सञ्चालनको नीति पद्धति प्रक्रिया त्यति मात्रै होइन यसका कार्यदिशा को महत्त्वपूर्ण दस्तावेज हो र यो औपचारिक सरकारको घोषणा पत्र हो। यो घोषणा पत्रको सम्बन्धमा पढ्दा पढ्दै चाहिँ नि राष्ट्रपतिले पढ्दा पढ्दै प्रधानमन्त्री उठेर हिँड्ने अनि यो कुनै पनि यो घोषणापत्र सम्बन्धी वक्ता साथीहरू जो मान्य सदस्यहरूले बोल्नुहुन्छ त्यो धारणालाई सुन्ने समय नै निकाल्ने अनि प्रस्तावना गर्न पनि नआउने अनि हुँदाहुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौँ। त्यस कारण म सभामुखज्यू मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यस कारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा यदि प्रधानमन्त्रीले गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीको अनुपस्थितिमा कुनै मन्त्रीले गर्ने कुरा त्यसमा चाहिँ नि त्यो अहिले अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ भन्ने सभामुखज्यू मार्फत म माननीय सदस्यहरूलाई हार्दिक रूपबाट आग्रह गर्न चाहन्छु।
1: यही विषय हो कि अरू फरक विषय हुन्छ? मान्य ज्ञानबाज साई छोटोमा आफ्नो कुरा राख्नु होला।
3: सम्माननीय सभामुखज्यू र माननीय ज्यूहरू, सत्ता तपाईँहरूसँग छ तर यसको मतलब यो होइन कि जनताको प्रतिनिधित्वको आवाज नै नसुन्ने भन्ने होइन। म स्मरण गराउन चाहन्छु, भाग्यले भनौँ या दुर्भाग्यले भनौँ, अघिल्लो पटकको संसदमा तपाईँहरू 20 हामी 14 थियौँ। त्यतिखेर प्रधानमन्त्री उपस्थित नहुँदा हामीले यसरी नै संसदै बङ्ग गरेका थियौँ, रिबन पनि बानेका थियौँ। तर आज नीति तथा कार्यक्रम भनेको राज्य सञ्चालनको दिशा, प्राथमिकता तथा जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज हो। यो चाहिँ प्रधानमन्त्री नै आउनुपर्ने हो। र अर्को कुरा के हो भने नीति तथा कार्यक्रम भविष्य निर्माण गर्ने मार्गचित्र हो, यो जनताको सरकार हो भने जनताको उत्तरदायित्व संसदबाट खोजिन्छ, रत्न पार्कबाट होइन। र यो सिर्फ हाम्रो मुद्दा होइन, यो हाम्रो मात्र मुद्दा होइन सम्माननीय सभामुखज्यू, यो सम्माननीय सभामुखज्यूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने देशको प्रधानमन्त्री आज राजसभाकै सत्तापक्षकै 181 सांसदहरूको अस्तित्वको कुरा पनि हो। यो संसदमा नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण चिज प्रधानमन्त्री यहाँभन्दा बिजी कहाँ हुनुहुन्छ? यो संसारको कुनै पनि देशमा छैन। नीति तथा कार्यक्रम सरकारको प्रमुखले नै सुन्ने पनि हो, जवाब दिने पनि हो, प्रस्तुत गर्ने पनि हो। यो संसदीय अभ्यास त्यही भन्छ। अघि सम्माननीय ज्यूले पढ्न खोजिराख्नु भएको थियो 38 के भन्छ? हाम्रो प्रचलन के छ? प्रचलनमा प्रधानमन्त्री बिरामी हुनुभयो, प्रधानमन्त्रीले मुलुक छोडेर बाहिर जानुभयो, त्यस्तो अवस्थामा मात्र प्रधानमन्त्रीले आफ्नो मन्त्री तोक्ने? प्रधानमन्त्री सिंहदरबारमा बसिराख्नु भएको छ कालो चस्मा लगाएर, यहाँ संसदमा पुरै तपाईँको हामीले जवाब खोजिरहेका छौँ। कि त उहाँले भन्न सक्नुपर्छ, उहाँ संसदबाट निर्वाचित प्रधानमन्त्री होइन, नेपालको संसदको सदस्य होइन भनेर उहाँले भन्न सक्नुभयो भनेको होइन भने यो सिर्फ हामी प्रतिपक्षको मुद्दा होइन। यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय प्राप्त गरेका 181 सांसदहरूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने यो संसदमा नीति तथा कार्यक्रम हो, हामीले कुनै विधेयकमाथि छलफल गर्न प्रधानमन्त्रीलाई ढाकेका होइनौँ। त्यो भावना सम्माननीय सभामुखज्यू म छोट्याएँ। जसरी पनि हुन्छ प्रधानमन्त्रीले, अस्ति पनि राष्ट्रपतिलाई प्रधानमन्त्रीले पढ्न दिनुभयो, राष्ट्रपतिलाई राष्ट्रपतिले पढ्दै गर्दा, त्यही भएर सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको रुलिङ गरियोस्, नीति तथा कार्यक्रममा उपस्थित भइयोस्। योभन्दा ठुलो काम नेपालको कुनै पनि हुन सक्दैन, योभन्दा ठुलो काम केही पनि हुन सक्दैन। आफैले ल्याएको नीति तथा कार्यक्रम आफैले सुन्न नसक्ने भने यो नीति तथा कार्यक्रम कसले ल्याएको, यो प्रश्न उठ्छ। हस्, धन्यवाद। जय राष्ट्रपति, जय नेपाल।
1: विषय ए होइन मान्यज्यू? हुन्छ, मान्य कसले बोल्नुहुन्छ? हस्, पहिला कसले बोल्नुहुन्छ?
4: धन्यवाद। सम्माननीय सभामुख महोदय, यो संसद नेपाली जनताको सार्वभौम सत्ताको अभ्यास गर्ने सर्वोच्च थलो हो। हामीले सुरुदेखि भन्दै आइरहेका छौँ, संसदलाई सर्वोपरि देश, लोकतन्त्र र जनताको हितमा यसलाई सञ्चालन गरिनुपर्दछ, अगाडि बढाइनुपर्दछ। र यो संसद नेपाली जनताको ठुलो आशा र भरोसाको एउटा सर्वोच्च संस्था पनि हो, थलो पनि हो। पटक पटक, खास गरिकन सत्तापक्षबाट, सरकारबाट पटक पटक संसदको हुर्मत लिने, संसदको हुर्मत लिने काम भएको छ। पहिले पनि योभन्दा अगाडि नीतिता कार्यक्रमको प्रस्तुतिको बेलामा पनि सम्मान्य प्रधानमन्त्रीका बारेमा यहाँ प्रश्न उठेका छन्, त्यसको जवाब पनि अहिलेसम्म आएको छैन। आज पनि कार्यसूचीमा प्रष्ट रूपमा सम्मान्य प्रधानमन्त्रीले प्रस्ताव टेबल गर्ने, नीति तथा कार्यक्रममाथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्रीले टेबल गर्ने भन्ने कुरा सम्मान्य सभामुखज्यूले जारी गर्नुभएको कार्यसूचीमा स्पष्ट रूपमा उल्लेख छ। त्यो कुरा उल्लेख हुँदाहुँदै बिना जानकारी सदनलाई कुनै जानकारी नगराइकन मान्य सदस्यहरूको जानकारीलाई कुनै पनि जानकारी नगराइकन एक्कासी अर्को मन्त्रीबाट जसरी टेबल गर्ने प्रयास भयो यो नियमावली संसदको नियमावली संविधान सबै कुराको खिलाफमा छ। सम्मान्य सभामुखज्यूले पटक पटक नियमावलीको कुरा गर्नुभयो। नियमावलीको नियम 38 उपनियम कमा दफा कमा यो कुरा उल्लेख छ। हामी मान्छौँ प्रधानमन्त्रीको उपस्थितिमा अनुपस्थितिमा तोकेको मन्त्रीले पेश गर्न सक्नेछ भन्ने छ। पहिलो कुरा यो कुरा आज प्रधानमन्त्री अनुपस्थित हुन सक्ने भए पहिलो कुरा कार्यसूचीमा आउनु पर्थ्यो निजको अनुपस्थितिमा फलानुले गर्ने भन्ने कुरा नम्बर एक। दोस्रो कुरा प्रधानमन्त्रीको कुरा कार्यसूचीमा उल्लेख गरिसकेपछि प्रधानमन्त्री आउन नसक्ने कुरा यहाँ उल्लेख गरिनु पर्दथ्यो। दुई, त्यस्तो कुरा म सभामुखज्यूलाई अनुरोध गर्न चाहन्छु, संविधान ठुलो हो कि प्रतिसभाको नियमावली ठुलो हो? संविधानको मातहतमा सबै प्रतिसभाका नियमावली र सबै कानुनहरू तय गरिएका हुन्छन्, त्यस मातहत हुन्छन्। संविधानको धारा 76 उपधारा 10 प्रष्ट रूपमा भनेको छ प्रधानमन्त्री र मन्त्रीहरू सबै सङ्घीय संसदप्रति उत्तरदायी हुनेछन् भनेको छ। खोइ त कुन बेला उत्तरदायी हुने हो? आज प्रधानमन्त्रीको जवाब प्रधानमन्त्रीको चाहिँ आवाज नेपाली जनताले खोज चाहिरहेका छन्, संसदले चाहिरहेको छ। अनि जब प्रधानमन्त्रीले केही काम गर्नुपर्ने कार्यसूची आउँछ त्यहाँबाट भाग्ने त्यहाँबाट पन्छिने जुन प्रकारको प्रयास निरन्तर भइरहेको छ यो कुरा संसदलाई र नेपाली जनतालाई र हामी विपक्षमा रहेका कुनै पनि मान्यलाई सही हुँदैन। यो कुरा चाहिँ मान्य हुँदैन। यो कुरा म सभामुखज्यूलाई अनुरोध गर्न चाहन्छु र म भन्न चाहन्छु प्रधानमन्त्रीज्यूको उपस्थित गराएर मात्रै सभामुखज्यूले जसरी कार्यसूचीमा प्रधानमन्त्रीले टेबल गर्ने भन्ने कुरा उल्लेख गर्नुभएको छ त्यो कुरालाई चाहिँ कार्यान्वयन गरोस् र सदनको कार्यवाही अगाडि बढाओस् भन्न चाहन्छु। अन्यथा सदनको कार्यवाही अगाडि बढाउनु हुँदैन। म मेरा भनाइ अन्त्य गर्छु। धन्यवाद।
1: मान्य सदस्य, यतापट्टि एउटै पार्टीबाट एउटा सदस्य एकजना सदस्यलाई मैले दिइसकेपछि विषयवस्तु तिनै हुन्, एकछिन बसिदिनुहोस्। म युवराज दुलाललाई समय दिन्छु, तर एकैछिन युवराज मान्य सदस्य युवराज दुलाललाई एकछिन पर्खन अनुरोध गरेँ, एकछिन वेट गर्न अनुरोध गरेँ। सत्तापक्षबाट पनि उठिरहनु भएको भएर एकजना सत्तापक्षलाई दिएपछि म तपाईँलाई समय दिन्छु। मान्य सदस्य कविन्द्र बुर्लाकोटी, छोटोमा आफ्नो विषयवस्तु राख्नुहोस्।
5: सभामुख महोदय, हामी अहिले सदन नियमावलीको अधीनमा बसेर चलाइराखेका छौँ। यो सदन भावनाले चल्दैन र यो नियमावलीको अधीनमा बस्दै गर्दाखेरि यो प्रतिनिधिसभा नियमावली 79:38 स्पष्ट व्यवस्था गरिएको छ कि प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट यो नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने भन्ने स्पष्ट तोकेको छ। त्यो कारणले गर्दाखेरि सदनलाई नअल्झाइकन यो नियमावलीको 38(3) अनुसार छलफललाई अगाडि बढाउन म विनम्र अनुरोध गर्न चाहन्छु र यस सम्बन्धमा प्रधानमन्त्रीको कार्यालयबाट आज प्रधानमन्त्रीज्यूले अर्थमन्त्रीज्यूलाई प्रतिनिधि तोकी पठाएको जानकारी मलाई मुख्य सचेतकको हैसियतमा जानकारी भएको बेहोरा पनि जानकारी गराउँछु। धन्यवाद सर।
1: मान्य सदस्य युवराज दुलाल, छोटोमा आफ्नो कुरा राख्नुहोस्।
6: सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूको यो गरिमामय संसदमा आवाज सुन्न पाउनुपर्छ भन्ने यो हाम्रो माग हो। आजको मात्रै उपस्थितिको सवाल होइन, हामी सम्माननीय सभामुख मार्फत सम्माननीय प्रधानमन्त्रीबाट के जवाफ चाहन्छौँ भने उहाँको कार्यकाल यो संविधान अनुसार 5 कार्यकाल उहाँको रहेको छ। के 5 हामी धारा 38 नियमावलीको धारा 38 देखाएर सम्माननीय प्रधानमन्त्रीको एउटा पनि आवाज यो संसदमा सुन्न नपाउने हो? नम्बर एक। नम्बर दुई, प्रवक्ता मान्यज्यूले राखिसक्नु भएको छ यो नियमावली जटिल अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू विदेश हुँदा, बिरामी हुँदा, असहज परिस्थिति हुँदा अरूको लागि काम कारवाही नरोकियोस् भनेर बनाइएको सुविधालाई आधार मानेर कानुनी तर्क हामी गरिरहँदा हाम्रो संविधानको धारा 76(10) सङ्घीय संसद प्रधानमन्त्री र मन्त्रीहरू सङ्घीय संसदप्रति उत्तरदायी हुनेछन् भन्ने कुराको कतै खिल्ली उडाइएन र त्यसकारणले हामीले मात्रै होइन सम्माननीय सभामुख महोदय, आज सिङ्गो जनताले सिंगो समाजले सम्माननीय प्रधानमन्त्रीज्यूको आवाज सुन्न चाहिराखेको छ र प्रतिपक्ष हुनुको नाताले तपाईँहरूले यो जवाब यो प्रश्न संसदमा गरिदिनुहोस् भन्ने नेपाली नागरिकहरूको पनि प्रतिनिधित्व आवाज हो यो भन्ने कुरा सम्माननीय सभामुखले बुझिदिनु होला धन्यवाद
1: मान्य सदस्य गुरु बराल के विषय हजुरको विषयवस्तु यही हो कि अरू केही फरक हो एक मिनटमा भनिदिनुहोस्
6: सभामुख महोदय आज यत्रो ठुलो बहुमत प्राप्त राजनीतिक शक्ति सत्तापक्षले यो प्रतिपक्षले उठाएका कुराहरूलाई अनदेख गरेर बलात् असहज अवस्था ल्याउने दिशातर्फ किन उन्मुख भइरहेको छ सत्तापक्ष मैले अनुभूत गरेको छैन सभामुख महोदय त्यहाँ अहिले भर्खरै कार्यव्यवस्था समितिको बैठक भएको थियो छलफल भएको थियो अहिले माननीय प्रमुख सचेतक सत्तापक्षकोले जे सङ्केत गर्नुभयो त्यो त त्यहाँ हुने होला सभामुख मार्फत त्यो चिज हामीले थाहा पाउने होला आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ उहाँ कहाँ हुनुहुन्छ पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि अनि यदि उचित कारण प्रधानमन्त्री आउन नसक्ने रहेछ भने प्रधानमन्त्रीले तोकेको व्यक्ति अथवा सभामुखले निर्देश गरेको व्यक्तिले त्यो प्रस्तुत गर्नुहोला तर आज किन यो सत्तापक्ष असहज भइरहेको छ र प्रतिपक्षको यो भावनालाई किन सम्बोधन गरिरहेको छैन सभामुख महोदय यसप्रति अत्यन्त गम्भीर हुन र सत्तापक्षले पनि लोकतान्त्रिक अभ्यास र पद्धतिलाई खालि दफाहरू किचान गरेर अगाडि नबढ्न म हार्दिक अनुरोध गर्छु प्रधानमन्त्रीजीको उपस्थितिबाट यो प्रक्रियालाई अगाडि बढाइयोस् धन्यवाद
0: मान्य सदस्यहरू सभामुखले पनि सभामुख 2083 वैशाख 28 गते सोमबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु

0: माननीय सदस्यहरू माननीय सदस्यहरू म केही भन्न खोज्दैछु। माननीय सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु, मेरो कुरा सुनिदिनुहोस्। माननीय सदस्यहरू माननीय सदस्यहरू माननीय सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु। माननीय सदस्यहरू आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईँहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। माननीय सदस्यहरू
1: विपक्षी दलका सबै मान्य सदस्यहरूलाई म फेरि भन्न चाहन्छु, मैले यहाँहरूसँग केही संवाद गर्न खोज्दैछु। सभामुखले यहाँहरूले प्रधानमन्त्री आवश्यक पर्यो भन्नुभयो, त्यस विषयमा मैले मेरा केही कुरा राख्न खोज्दैछु। कमसेकम सबै मान्य सदस्यहरूले सभामुखले भन्न खोजेका केही कुरा मैले तपाईँहरूको कुरा सुने, तपाईँहरूले विरोध गरिरहनु भएको छ मैले बुझेँ, तर मैले केही कुरा राख्न खोज्दैछु। माननीय सदस्य विपक्षी दलका सबै मान्य सदस्यहरूलाई म फेरि अनुरोध गर्छु, मैले केही भन्न खोज्दैछु। कमसेकम तपाईँहरूको कुरा मैले सुनिरहेछु, तपाईँहरूलाई म बोल्न समय दिउँला, संवाद गरौँला, तर केही कुरा मैले भन्न खोज्दैछु। त्यति सुन्ने धैर्य त मान्य सदस्यहरूले गर्नुहोस्। माननीय सदस्यहरू तपाईँको कुरा म सुन्छु एक मिनट। कमसेकम यो सदन हो, हामीले सदनमा हाम्रा आफ्ना वाद विवादहरू विषयवस्तुहरू उठ्छन्। माननीय सदस्यहरू विपक्षी तर्फका सबै मान्य सदस्यहरू त्यस विषयमा मैले बोल्नु परेन भन्ने सदस्य मान्य सदस्यहरू मान्य सदस्यहरूले नियमावलीको मान्य सदस्यहरूले नियमावलीको नियम 38 मान्य सदस्यहरूले नियमावलीको नियम 38 मान्य सदस्यहरू विपक्षी सबै दलका मान्य सदस्यहरूलाई मैले यहाँहरूलाई बस्नुहोस् भनेको छैन, मैले यहाँहरूको कुरा निरन्तर सुनिरहेको छु। मान्य सदस्यहरू नियमावलीको नियम 38 को नियमावलीको नियम 38 प्रमुख प्रतिपक्षी दलका नेतालाई म समय दिन्छु। मान्य सदस्य अर्जुन नरसिंह केसी
2: सभामुख महोदय, अहिले जुन गम्भीर खालको प्रश्न सदनमा उठेको छ त्यो वास्तवमा हरेक मान्य सदस्यहरूको भावना कहीँ प्रधानमन्त्रीबाट एकपछि
1: मान्य सदस्यलाई एकैछिन रोके, मान्य मन्त्रीज्यूलाई मैले आफ्नो स्थानमा बस्न अनुरोध गरेँ।
2: एकपछि अर्को गरेर संसदीय परम्परा मान्यता त त्यसका मूल्य पद्धतिहरूमाथि नै उहाँले उपेक्षा गरेको भन्ने आम रूपबाट हाम्रो धारणा हो र खास गरी हामी जो उभिएका छौँ आज सम्पूर्ण साथीहरूको त्यही धारणाबाट अभिप्रेरित भएको मैले चाहिँ बुझेको छु। त्यसैले यो सम्बन्धमा जब प्रधानमन्त्रीजीको उपस्थितिको माग गरिया छ, अहिलेसम्मको संसदीय परम्परालाई तिर म आकर्षित छ नि, यतातिरको साथीहरूलाई पनि गर्न चाहन्छु कि कुनै पनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। त्यसैले यहाँ चाहिँ नि मैले के विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण मान्य सदस्यहरू जो प्रधानमन्त्रीबाट यो सदनलाई उपेक्षा भयो भन्ने धारणा राखिराख्नु भएको छ, सभामुख मार्फत चाहिँ के आग्रह गर्न चाहन्छु भने अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन, आपत्ति नगरौँ भन्ने मेरो भनाइ हो। त्यो किनभने यो नियमावलीमा प्रश्न रूपले उल्लेख छ, जबसम्म अर्को नियमावली पारित हुँदैन त्यही पुरानो नियमावली हाम्रो चाहिँ नि अध्यावधिक हो। अब अर्को बाँकी कुरा चाहिँ के छ भने बाध्य भएर यो सम्पूर्ण सदनको दृष्टिकोणलाई मैले प्रतिनिधित्व गरेर भन्नै पर्छ, जवाफको बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने त्यसमा चाहिँ हामी सहभागी हुन सक्दैनौँ र हामीले बहिष्कारै गर्नुपर्ने हुन्छ। त्यसैले प्रधानमन्त्रीलाई कमसेकम यो सरकारको नीति तथा कार्यक्रम भनेको आवधिक एक वर्षको कार्य सञ्चालनको नीति पद्धति प्रक्रिया त्यति मात्रै होइन, यसका कार्यदिशाको महत्त्वपूर्ण दस्तावेज हो र यो औपचारिक सरकारको घोषणा पत्र हो। यो घोषणा पत्रको सम्बन्धमा पढ्दा पढ्दै चाहिँ राष्ट्रपतिले पढ्दा पढ्दै प्रधानमन्त्री उठेर हिँड्ने अनि यो कुनै पनि यो घोषणापत्र सम्बन्धी वक्ता साथीहरू जो मान्य सदस्यहरूले बोल्नुहुन्छ त्यो धारणालाई सुन्ने समय नै निकाल्ने अनि प्रस्तावना गर्न पनि नआउने अनि हुँदाहुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौँ। त्यस कारण म सभामुखज्यू मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यस कारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा यदि प्रधानमन्त्रीले गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीको अनुपस्थितिमा कुनै मन्त्रीले गर्ने कुरा त्यसमा चाहिँ नि त्यो अहिले अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ भन्ने सभामुख ज्यू मार्फत म माननीय सदस्यहरूलाई हार्दिक रूपबाट आग्रह गर्न चाहन्छु।
1: यही विषय हो कि अरू फरक विषय हुन्छ? माननीय ज्ञानबाज साई छोटोमा आफ्नो कुरा राख्नु होला।
3: सम्माननीय सभामुखज्यू र माननीयज्यूहरू, सत्ता तपाईँहरूसँग छ तर यसको मतलब यो होइन कि जनताको प्रतिनिधित्वको आवाज नै नसुन्ने भन्ने होइन। म स्मरण गराउन चाहन्छु, भाग्यले भनौँ या दुर्भाग्यले भनौँ, अघिल्लो पटकको संसदमा तपाईँहरू 20 हामी 14 थियौँ। त्यतिखेर प्रधानमन्त्री उपस्थित नहुँदा हामीले यसरी नै संसदै बङ्ग गरेका थियौँ, रिबन पनि बानेका थियौँ। तर आज नीति तथा कार्यक्रम भनेको राज्य सञ्चालनको दिशा प्राथमिकता तथा जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज हो, यो चाहिँ प्रधानमन्त्री नै आउनुपर्ने हो। र अर्को कुरा के हो भने नीति तथा कार्यक्रम भविष्य निर्माण गर्ने मार्गचित्र हो, यो जनताको सरकार हो भने जनताको उत्तरदायित्व संसदबाट खोजिन्छ, रत्न पार्कबाट होइन। र यो सिर्फ हाम्रो मुद्दा होइन, यो हाम्रो मात्र मुद्दा होइन सम्माननीय सभामुखज्यू, यो सम्माननीय सभामुखज्यूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने देशको प्रधानमन्त्री आज राजसभाकै सत्तापक्षकै 181 सांसदहरूको अस्तित्वको कुरा पनि हो। यो संसदमा नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण चिज प्रधानमन्त्री यहाँभन्दा बिजी कहाँ हुनुहुन्छ? यो संसारको कुनै पनि देशमा छैन। नीति तथा कार्यक्रम सरकारको प्रमुखले नै सुन्ने पनि हो, जवाब दिने पनि हो, प्रस्तुत गर्ने पनि हो। यो संसदीय अभ्यास त्यही भन्छ। अघि सम्माननीयज्यूले पढ्न खोजिराख्नु भएको थियो 38 के भन्छ? हाम्रो प्रचलन के छ? प्रचलनमा प्रधानमन्त्री बिरामी हुनुभयो, प्रधानमन्त्रीले मुलुक छोडेर बाहिर जानुभयो, त्यस्तो अवस्थामा मात्र प्रधानमन्त्रीले आफ्नो मन्त्री तोक्ने? प्रधानमन्त्री सिंहदरबारमा बसिराख्नु भएको छ कालो चस्मा लगाएर, यहाँ संसदमा पुरै तपाईँको हामीले जवाब खोजिरहेका छौँ। कि त उहाँले भन्न सक्नुपर्छ, उहाँ संसदबाट निर्वाचित प्रधानमन्त्री होइन, नेपालको संसदको सदस्य होइन भनेर उहाँले भन्न सक्नुभयो भने हो, होइन भने यो सिर्फ हामी प्रतिपक्षको मुद्दा होइन। यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय प्राप्त गरेका 181 सांसदहरूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने यो संसदमा नीति तथा कार्यक्रम हो, हामीले कुनै विधेयकमाथि छलफल गर्न प्रधानमन्त्रीलाई डाकेका होइनौँ। त्यो भावना सम्माननीय सभामुखज्यू म छोट्याएँ, जसरी पनि हुन्छ प्रधानमन्त्रीले, अस्ति पनि राष्ट्रपतिलाई प्रधानमन्त्रीले पढ्न दिनुभयो, राष्ट्रपतिलाई राष्ट्रपतिले पढ्दै गर्दा, त्यही भएर सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको रुलिङ गरियोस्, नीति तथा कार्यक्रममा उपस्थित भइयोस्, योभन्दा ठुलो काम नेपालको कुनै पनि हुन सक्दैन, योभन्दा ठुलो काम केही पनि हुन सक्दैन। आफैले ल्याएको नीति तथा कार्यक्रम आफैले सुन्न नसक्ने भने यो नीति तथा कार्यक्रममा कसले ल्याएको, यो प्रश्न उठ्छ। हस्, धन्यवाद। जय राष्ट्रपति, जय नेपाल।
1: विषय यही होइन मान्यज्यू? हुन्छ, मान्य कसले बोल्नुहुन्छ? हस्, पहिला कसले बोल्नुहुन्छ?
4: धन्यवाद। सम्माननीय सभामुख महोदय, यो संसद नेपाली जनताको सार्वभौम सत्ताको अभ्यास गर्ने सर्वोच्च थल हो। हामीले सुरुदेखि भन्दै आइरहेका छौँ, संसदलाई सर्वोपरि देश लोकतन्त्र र जनताको हितमा यसलाई सञ्चालन गरिनुपर्दछ, अगाडि बढाइनुपर्दछ। र यो संसद नेपाली जनताको ठुलो आशा र भरोसाको एउटा सर्वोच्च संस्था पनि हो, थलो पनि हो। पटक पटक, खास गरिकन सत्तापक्षबाट, सरकारबाट पटक पटक

0: कार्यसूचीमा प्रष्ट रूपमा सम्मान्य प्रधानमन्त्रीले प्रस्ताव टेबल गर्ने, नीति तथा कार्यक्रम माथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्रीले टेबल गर्ने भन्ने कुरा सम्मान्य सभामुखीज्यूले जारी गर्नुभएको कार्यसूचीमा स्पष्ट रूपमा उल्लेख छ। त्यो कुरा उल्लेख हुँदाहुँदै बिना जानकारी सदनलाई कुनै जानकारी नगराइकन मान्य सदस्यहरूको जानकारीलाई कुनै पनि जानकारी नगराइकन एक्कासी अर्को मन्त्रीबाट जसरी टेबल गर्ने प्रयास भयो यो नियमावली संसदको नियमावली संविधान सबै कुराको खिलाफमा छ। सम्मान्य सभामुखीजीले पटक पटक नियमावलीको कुरा गर्नुभयो, नियमावलीको नियम 38 उपनियम कमा दफा कमा यो कुरा उल्लेख छ। हामी मान्छौँ प्रधानमन्त्रीको उपस्थितिमा अनुपस्थितिमा तोकेको मन्त्रीले पेश गर्न सक्नेछ भन्ने छ। पहिलो कुरा यो कुरा आज प्रधानमन्त्री अनुपस्थित हुन सक्ने भए पहिलो कुरा कार्यसूचीमा आउनु पर्थ्यो, निजको अनुपस्थितिमा फलानाले गर्ने भन्ने कुरा नम्बर एक। दोस्रो कुरा प्रधानमन्त्रीको कुरा कार्यसूचीमा उल्लेख गरिसकेपछि प्रधानमन्त्री आउन नसक्ने कुरा यहाँ उल्लेख गरिनु पर्दथ्यो। दुई, त्यस्तो कुरा म सभामुखजीलाई अनुरोध गर्न चाहन्छु, संविधान ठुलो हो कि प्रतिसभाको नियमावली ठुलो हो? संविधानको मातहतमा सबै प्रतिसभाका नियमावली र सबै कानुनहरू तय गरिएका हुन्छन्, त्यस मातहत हुन्छन्। संविधानको धारा 76 उपधारा 10 प्रष्ट रूपमा भनेको छ प्रधानमन्त्री र मन्त्रीहरू सबै सङ्घीय संसदप्रति उत्तरदायी हुनेछन् भनेको छ। खोइ त कुन बेला उत्तरदायी हुने हो? आज प्रधानमन्त्रीको जवाब प्रधानमन्त्रीको चाहिँ आवाज नेपाली जनताले खोज चाहिरहेका छन्, संसदले चाहिरहेको छ, अनि जब प्रधानमन्त्रीले केही काम गर्नुपर्ने कार्यसूची आउँछ त्यहाँबाट भाग्ने त्यहाँबाट पन्छिने जुन प्रकारको प्रयास निरन्तर भइरहेको छ यो कुरा संसदलाई र नेपाली जनतालाई र हामी विपक्षमा रहेका कुनै पनि मान्यलाई सही हुँदैन। यो कुरा चाहिँ मान्य हुँदैन। यो कुरा म सभामुखजीलाई अनुरोध गर्न चाहन्छु र म भन्न चाहन्छु प्रधानमन्त्रीज्यूको उपस्थित गराएर मात्रै सभामुखज्यूले जसरी कार्यसूचीमा प्रधानमन्त्रीले टेबल गर्ने भन्ने कुरा उल्लेख गर्नुभएको छ त्यो कुरालाई चाहिँ कार्यान्वयन गरोस् र सदनको कार्यवाही अगाडि बढाओस् भन्न चाहन्छु। अन्यथा सदनको कार्यवाही अगाडि बढाउनु हुँदैन। म मेरा भनाइ अन्त्य गर्छु। धन्यवाद।
1: मान्य सदस्य, यतापट्टि एउटै पार्टीबाट एउटा सदस्य एकजना सदस्यलाई मैले दिइसकेपछि विषयवस्तु तिनै हुन्, एकछिन बसिदिनुहोस्। म युवराज दुलाललाई समय दिन्छु, तर एकैछिन युवराज मान्य सदस्य युवराज दुलाललाई एकछिन पर्खन अनुरोध गरेँ, एकछिन वेट गर्न अनुरोध गरेँ। सत्तापक्षबाट पनि उठिरहनु भएको भएर एकजना सत्तापक्षलाई दिएपछि म तपाईँलाई समय दिन्छु। मान्य सदस्य कविन्द्र बुर्लाकोटी, छोटोमा आफ्नो विषयवस्तु राख्नुहोस्।
2: महोदय, सभामुख महोदय, हामी अहिले सदन नियमावलीको अधीनमा बसेर चलाइराखेका छौँ। यो सदन भावनाले चल्दैन र यो नियमावलीको अधीनमा बस्दै गर्दाखेरि यो प्रतिनिधिसभा नियमावली 79:38 स्पष्ट व्यवस्था गरिएको छ कि प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट यो नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने भन्ने स्पष्ट तोकेको छ। त्यो कारणले गर्दाखेरि सदनलाई नअल्झाइकन यो नियमावलीको 38(3) अनुसार छलफललाई अगाडि बढाउन म विनम्र अनुरोध गर्न चाहन्छु र यस सम्बन्धमा प्रधानमन्त्रीको कार्यालयबाट आज प्रधानमन्त्रीज्यूले अर्थमन्त्रीज्यूलाई प्रतिनिधि तोकी पठाएको जानकारी मलाई मुख्य सचेतकको हैसियतमा जानकारी भएको बेहोरा पनि जानकारी गराउँछु। धन्यवाद सर।
1: मान्य सदस्य युवराज दुलाल, छोटोमा आफ्नो कुरा राख्नुहोस्।
3: सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूको यो गरिमामय संसदमा आवाज सुन्न पाउनुपर्छ भन्ने यो हाम्रो माग हो। आजको मात्रै उपस्थितिको सवाल होइन, हामी सम्माननीय सभामुख मार्फत सम्माननीय प्रधानमन्त्रीबाट के जवाब चाहन्छौँ भने उहाँको कार्यकाल यो संविधान अनुसार 5 कार्यकाल उहाँको रहेको छ। के 5 हामी धारा 38 नियमावलीको धारा 38 देखाएर सम्माननीय प्रधानमन्त्रीको एउटा पनि आवाज यो संसदमा सुन्न नपाउने हो? नम्बर एक। नम्बर दुई, पूर्ववक्ता मान्यज्यूले राखिसक्नु भएको छ यो नियमावली जटिल अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू विदेश हुँदा, बिरामी हुँदा, असहज परिस्थिति हुँदा अरूको लागि काम कारवाही नरोकियोस् भनेर बनाइएको सुविधालाई आधार मानेर कानुनी तर्क हामी गरिरहँदा हाम्रो संविधानको धारा 76(10) सङ्घीय संसद प्रधानमन्त्री र मन्त्रीहरू सङ्घीय संसदप्रति उत्तरदायी हुनेछन् भन्ने कुराको कतै

0: खिल्ली उडाइएन र त्यसकारणले हामीले मात्रै होइन सम्माननीय सभामुख महोदय आज सिङ्गो जनताले सिङ्गो समाजले सम्माननीय प्रधानमन्त्रीज्यूको आवाज सुन्न चाहिराखेको छ र प्रतिपक्ष हुनुको नाताले तपाईँहरूले यो जवाब यो प्रश्न संसदमा गरिदिनुहोस् भन्ने नेपाली नागरिकहरूको पनि प्रतिनिधित्व आवाज हो यो भन्ने कुरा सम्माननीय सभामुखले बुझिदिनु होला धन्यवाद
1: मान्य सदस्य गुरु बराल के विषय हजुरको विषयवस्तु यही हो कि अरू केही फरक हो एक मिनटमा भनिदिनुहोस्
0: सभामुख महोदय

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816664683,
5: 9556043234।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
7: दाजु भाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9646 3739।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

0: 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाऊ खाऊको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9842641633, 9817150898, 9864603385।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सम्पर्क नम्बर 9843672824, 9843672824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
4: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
5: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
4: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
6: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856703119।

नास, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: मुनोली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको

0: मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
2: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
3: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
2: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
3: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
2: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
3: उचित छात्रवृत्तिको व्यवस्था।
4: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
3: स्वस्थ चमेना गृहको व्यवस्था।
4: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
3: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9840062803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: दमोली बजार घुम
1: एपमा प्रकाश अधिकारी नियुक्त, कंग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन।
2: आगामी असार तेस्रो साताभित्र मधेस प्रदेशलाई साक्षर घोषणा गर्ने तयारी। आयल निगमका कार्यकारी निर्देशक भट्टले पदबाट दिए राजीनामा। विगत दस दिनदेखि अवरुद्ध राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा पुनः सुचारू।
1: बेलायती प्रधानमन्त्री राजनैतिक संकटमा आफ्नै दलका 40 बढी सांसदबाट राजीनामा माग। युक्रेनमा रूसको भीषण हवाई आक्रमण, 8 जनाको मृत्यु, आवासीय भवन र पूर्वाधारमा ठूलो क्षति।
2: र आईपीएलमा आज आरसीबी कोलकाता भिड्दै लगातार दुई खेलमा शून्यमा आउट भएका विराट कोहली दबावमा। फिफा विश्वकपका लागि साविक विजेता अर्जेन्टिनाको प्रारम्भिक टोली घोषणा।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसदमा प्रधानमन्त्रीको राजीनामा माग सम्बन्धी खबरबाट, प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल चल्दा प्रधानमन्त्री बालेन्द्र शाह गयल भएको विषयले आजको बैठक गर्मा आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको खोजीमा सदन तातेको हो। विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री शाहको राजीनामा माग गरेका छन्। विपक्षीको अवरोधले तीन पटकसम्म आज संसद बैठक स्थगित भयो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा मागेका हुन्। आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची थियो, जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन्। उनीहरूले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन्। यसै गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री शाह संसदमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठकै बहिष्कार गरेका थिए। सो पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू बैठक छाडेर बाहिरिएका थिए।
3: ले तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भए। मान्य सदस्यहरू,
2: विवादकै बीचमा सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्ने समय दिनुभएको थियो। सांसद अर्जुन नरसिंह केसीले बोल्दै भन्नुभयो, म 2048 यताका संसदमा छु। नियमावली परिवर्तन नहुँदासम्म अहिले छलफलमा प्रधानमन्त्रीले नबोल्दा पनि हुन्छ। उहाँले तोकेको मन्त्रीले बोल्न मिल्छ, तर जवाफ दिने बेला चाहिँ प्रधानमन्त्री आउनै पर्छ। त्यस बेला उहाँ नआए हामीले छलफल बहिष्कार गर्नुपर्ने हुन्छ।
4: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 व्याख्या त्यही हो। त्यसैले यहाँ चाहिँ नि मैले के विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण माननीय सदस्यहरू जो प्रधानमन्त्रीबाट यो सदनलाई उपेक्षा भयो भन्ने धारणा राखिराख्नु भएको छ, सभामुख मार्फत चाहिँ के आग्रह गर्न चाहन्छु भने अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन, आपत्ति नगरौँ भन्ने मेरो भनाइ हो। त्यो किनभने यो नियमावलीमा प्रश्न रूपले उल्लेख छ, जबसम्म अर्को नियमावली पारित हुँदैन त्यही पुरानो नियमावली हाम्रो चाहिँ नि अध्यावधिक हो।
5: यसै गरी प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ। आजको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको हो। यता राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष 83-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। सभाको आजको बैठकमा दलीय आधारमा नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको हो। राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष 83-84 लागि सरकारको नीति तथा कार्यक्रमको माथिको छलफल जारी नै रहने भएको छ। सभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले सांसदले धारणा राख्ने क्रम नसकिएकाले आगामी बैठकमा पनि छलफललाई निरन्तरता दिने जानकारी गराउनुभयो। आजको बैठकमा 11 सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नु भएको थियो।
2: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय बोर्ड रेकर्डबाट हटेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको हो। थापाले रासोपाको उदय जेन्जी आन्दोलनका क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। यसअघि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता रासोपा र नेकपा एमालेका सांसदहरू आज आम्ने सामने भएका थिए। एक अर्काका अभिव्यक्तिलाई लिएर उनीहरू संसदमै सवाल जवाफमा उत्रिएका हुन्।
5: नेपाल बार एसोसिएशनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसदमा न्यायालयबारे दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। बारले यसबारे सभामुख डीपी अर्याललाई पत्र लेख्दै ध्यान आकर्षण गराएको हो। मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद पराजुलीले कायम मुकायम प्रधान न्यायाधीशले सड़कबाट दुई तिहाई सरकारलाई ललकारेको भनी टिप्पणी गर्नुभएको थियो। बारले उक्त अभिव्यक्तिले न्यायालयको स्वतन्त्रतामाथि प्रहार गरेको र दुई तिहाईको सरकार विरूद्ध बोल्न नपाउने निरंकुशताको बीजारोपण गरेको ठहर गरेको छ। महासचिव केदार प्रसाद कोइरालाद्वारा हस्ताक्षरित पत्रमा न्यायालय र न्यायाधीशको कार्य सम्पादनमा प्रतिकूल असर पर्ने गरी संसदमा बहस गर्न नपाइने संवैधानिक व्यवस्थाको स्मरण गराइएको छ।
2: प्रतिनिधि सभाको नयाँ सचिवमा प्रकाश अधिकारी नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख सिफारिशमा अधिकारीलाई आज स्वपदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि हिजो सभामुख डीपी अर्यालको सिफारिशमा हर्खराज राईलाई पदमुक्त गरिएको थियो।
5: संघीय सरकारले मन्त्रालयको संख्या घटाएर 17 झार्ने प्रधानमन्त्री कार्यालय सहित 18 महत्वपूर्ण निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कार्यविभाजन नियमावली 2083 स्वीकृत गर्दै यसअघि कायम 22 मन्त्रालयको संख्या कटौती गरेको हो। नयाँ व्यवस्था अनुसार युवा तथा खेलकुद, खानेपानी, शहरी विकास र संघीय मामिला जस्ता मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने वा खारेज गर्ने तयारी गरिएको छ। खेलकुदलाई शिक्षामा र खानेपानीलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभिने बताइएको छ। यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण निजामती कर्मचारीलाई कुनै पनि राजनैतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ। मन्त्रालयले आज सूचना जारी गर्दै राजनीतिमा भाग लिने कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने चेतावनी दिएको हो।
2: संघीय सरकारले अध्यादेश मार्फत शिक्षा ऐन 2028 गरेको संशोधनप्रति स्थानीय तहका प्रतिनिधिमूलक संस्थाहरूले विरोध जनाएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी व्यवस्थामा हस्तक्षेप भएको जनाएका हुन्। विज्ञप्तिमा संविधानको अनुसूची 8 आधारभूत र माध्यमिक शिक्षालाई स्थानीय तहको एकल अधिकारभित्र राखेको उल्लेख गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: बाँकी खबर। नेपाली कांग्रेसले आफ्नो केन्द्रीय अनुशासन समितिलाई पुनर्गठन गरेको छ। पार्टी सभापति गगन थापाले समिति पुनर्गठन गर्नुभएको हो। पुनर्गठित समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य तारामान गुरूङलाई दिइएको छ। समितिका सदस्यहरूमा धना खतिवड़ा, रमेश प्रसाद धमला र बजरंग नेपाली रहनु भएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। यता नेपाली कांग्रेसको इतर पक्षको बागमती प्रदेश स्तरीय भेलाले पार्टीको महासमिति बैठक तत्काल बोलाउन माग गरेको छ। आज काठमाडौँमा आयोजित भेलाले पार्टीको वृहत्तर एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन र आगामी राजनैतिक दिशाबारे छलफल गर्न महासमिति बैठक अनिवार्य रहेको ठहर गरेको हो।
4: सरकारले हाल सञ्चालनमा रहेको 4G सेवालाई अधिकतम प्रभावकारी बनाएपछि मात्रै क्रमिक रूपमा 5G विस्तार गर्ने बताएको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा तत्काल 4G बन्द गरेर 5G जाने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले दूरसंचार क्षेत्रमा प्रतिस्पर्धा बढ़ाउन तेस्रो मोबाइल अपरेटरको आवश्यकता र सम्भाव्यताबारे अध्ययन भइरहेको समेत जानकारी गराउनु भएको छ।
3: राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनको छानबिन प्रतिवेदन आगामी 5 दिनभित्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। प्रतिवेदन सार्वजनिक गर्दै दवाब दिँदै आज आयोग पुगेका राष्ट्रिय जेएनजी नागरिक अभियानका प्रतिनिधिसँग अध्यक्ष तपबहादुर मगरले प्रतिवेदनको अध्ययन सकिएको र केही दिनभित्रै आफ्नो धारणा तथा सिफारिश सार्वजनिक गर्ने बताउनु भएको हो। भेटका क्रममा अभियानका प्रतिनिधिले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ हुनुमा सरकारको दवाब वा प्रतिवेदन पुनर्लेखनको आशंका समेत व्यक्त गरेका छन्।
4: नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले मुद्दा दर्ता वा दरफिट नगरी मौनता साँधेर न्याय प्रवाहमा अवरोध पुर्याएको आरोप लगाएको छ। आज महासचिव केदार प्रसाद कोइरालाले एक विज्ञप्ति जारी गर्दै अदालतमा पेश भएका रिट निवेदनहरूमा कानूनी निकास दिनुको सातो फाइल अड्काएर राख्दा नागरिकको संवैधानिक हक कुण्ठित भएको बताउनु भएको छ। बारले प्रशासनको यस्तो आलटालले न्यायपालिकाको निष्पक्षतामाथि प्रश्न उठेको भन्दै अविलम्ब निकास दिन ध्यानाकर्षण गराएको छ।
3: सरकारले आगामी असार तेस्रो साताभित्र मधेश प्रदेशलाई साक्षर घोषणा गर्ने तयारी गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आज जनकपुरधाममा साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन ग्रहण गर्दै यस्तो जानकारी दिनुभएको हो। विशेष गरी 15 देखि 60 वर्ष उमेर समूहका निरक्षर नागरिकलाई द्रुत सिकाई विधि मार्फत साक्षर बनाउने अभियान सञ्चालन गरिनेछ।
4: रौतहटको कटहरिया नगरपालिका 5 बाट 3 जना बालक एकै साथ बेपत्ता भएका छन्। स्थानीय त्रिशक्ति इंग्लिश बोर्डिङ स्कूलको एकै कक्षामा अध्ययनरत 14 वर्षीय सकिल अन्सारी, 14 वर्षीय कुन्दन शाह सोनार र 12 वर्षीय पवन कुमार दास गत सोमबारदेखि सम्पर्कविहीन भएका हुन्। परिवारका अनुसार सोमबार विद्यालयबाट फर्केर खेल्न जान्छौ भनी निस्केका उनीहरू हालसम्म पनि सम्पर्कविहीन छन्।
3: पर्वतारोहण संचालक संघ नेपाल अन्तर्गत खटिएको 13 सदस्यीय शेर्पा टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म बाटो खोल्ने र डोरी टाङ्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। मेङमा दोर्जी शेर्पाको नेतृत्वमा रहेको टोलीले आज बिहान 10:25 चुचुरोमा पुगेर नेपाल सरकार र पर्यटन विभागको झण्डा फहराएको हो।
4: नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकका लागि कुनै पनि नयाँ वा कडा नियम नलगाइएको स्पष्ट पारेको छ। केही संचार माध्यम र सामाजिक सञ्जालमा भारतीय पर्यटकको बसाई अवधि 30 दिनमा सीमित गरिएको र सवारी साधन जफत गरिने जस्ता समाचारहरू फैलिएपछि बोर्डले विज्ञप्ति जारी गर्दै ती सूचनाहरू पूर्ण रूपमा झुठा र निराधार भएको जनाएको हो। नेपाल र भारत बीचको खुला सीमा र ऐतिहासिक सम्बन्ध यथावत रहेको भन्दै बोर्डले कुनै पनि भ्रममा नपर्न सबैमा आग्रह गरेको छ।
3: नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्टले पदबाट राजीनामा दिनुभएको छ। आज उहाँले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई आफ्नो राजीनामा पत्र बुझाउनु भएको हो। सरकारले राजनैतिक नियुक्ति पाएका पदाधिकारीलाई नयाँ कार्यशैलीका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेसँगै भट्टले सोही अनुरूप राजीनामा दिनुभएको बताइएको छ।
4: विगत 10 दिनदेखि अवरूद्ध राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा पुनः सुचारू भएको छ। राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आएका कारण गत वैशाख 21 गतेदेखि अवरूद्ध भएको राष्ट्रिय परिचय नम्बर भ्यालिडेट गर्ने सेवा आजदेखि सुचारू भएको हो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सूचना जारी गर्दै मर्मत कार्य सम्पन्न भएकाले आजदेखि सेवा सुचारू भएको जानकारी दिएको छ।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका कर्मचारी र पदाधिकारी विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। वीरेन्द्रनगर स्थित समितिको स्वामित्वमा रहेका सटर र जग्गाको भाडा बापत उठेको 2,94,78,000 रूपियाँ भन्दा बढ़ी राजस्व हिनामिना गरेको आरोपमा यो कदम चालिएको छ। अनुसन्धानका क्रममा समितिका सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरि तिवारी, गेहेन्द्र बहादुर डाँगी र अन्य कर्मचारीको मिलोमतमा अवचलन भएको पाइएको अख्तियारले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेटको अवसरमा सिजी का टीवी एन्ड होम अप्लायंसेस को खरीदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स ईएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। आफ्नो बचत फिर्ताको माग गर्दै सहकारी पीड़ितहरूले आज बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा भेला भएका पीड़ितहरूले देउराली सहकारी सहित प्रदेशका 16 सहकारीलाई तत्काल समस्याग्रस्त घोषणा गर्न माग गरेका छन्।
3: शेयर बजार परिसूचक नेप्सेमा आज सामान्य अंकको गिरावट आएको छ। हिजो दोहोरो अंकले घटेको बजार आज 4.15 अंकले घटेर 2740 बिन्दुमा बन्द भएको हो।
2: अब विदेशका खबर। बेलायती प्रधानमन्त्री कियर स्टामरको सत्ता संकटमा परेको छ। आफ्नै दल लेबर पार्टीका 40 बढ़ी सांसदले राजीनामा मागेपछि उनी दबावमा परेका हुन्। यसबीच आज बिहान प्रधानमन्त्रीलाई भेट्न पुगेका स्वास्थ्य मन्त्री ओएस स्ट्रिङ 20 मिनटमै बाहिरिएपछि राजनैतिक वृत्तमा हलचल मचिएको छ। उनलाई स्टामरको विकल्पको रूपमा हेरिएको छ। प्रधानमन्त्रीले राजीनामा दिन अस्वीकार गरे पनि हिजो 4 मन्त्रीले पद छाडेपछि उनी थप कमजोर बनेका छन्। यता युक्रेनको निप्रो पेस्ट्रोफ्स क्षेत्रमा रूसले गरेको भीषण हवाई आक्रमणमा परि 8 मृत्यु भएको छ। आज भएको यस आक्रमणमा अन्य 11 घाइते भएका छन् भने अन्य थुप्रै भौतिक पूर्वाधारहरूमा ठूलो क्षति पुगेको छ।
3: अब खेलकुद। इण्डियन प्रिमियर लीग आईपीएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्स आमने सामने हुँदैछन्। रायपुरमा नेपाली समयअनुसार राति 7:45 शुरू हुने यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। र यता आगामी जून 11 उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकप 2026 लागि साबिक विजेता अर्जेन्टिनाले 55 प्रारम्भिक टोलीको घोषणा गरेको छ। अर्जेन्टिना फुटबल संघले सार्वजनिक गरेको टोलीमा कप्तान लियोनल मेसी सहित 6 रक्षक, 18 डिफेन्डर र 15 मिडफिल्डर र 16 फरवार्डलाई समेटिएको छ। नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: प्रधानमन्त्री बालन शाह गयल भएको विषयले सदन तातियो। आज मात्रै 3 संसद बैठक स्थगित। विपक्षी सांसदले मागे प्रधानमन्त्रीको राजीनामा। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत।
3: संघीय सरकारमा मन्त्रालयको संख्या 18 झारियो। राष्ट्रपा सांसदले न्यायालयबारे दिएको अभिव्यक्तिबारे बारको आपत्ति। प्रतिनिधि सभाको नयाँ सचिवमा प्रकाश अधिकारी नियुक्त। कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन।
2: आगामी असार 3 साताभित्र मध्य प्रदेशलाई साक्षर घोषणा गर्ने तयारी। आईएल निगमका कार्यकारी निर्देशक भट्टले पदबाट दिए राजीनामा। विगत 10 अवरुद्ध राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा पुनः सुचारू।
3: बेलायती प्रधानमन्त्री राजनैतिक संकटमा आफ्नै दलका 40 सांसदबाट राजीनामा माग। युक्रेनमा रूसको भीषण हवाई आक्रमण, 8 मृत्यु, आवासीय भवन र पूर्वाधारमा ठूलो क्षति।
2: र आईपीएलमा आज आरसीबी र कोलकाता भिड्दै लगातार 2 शून्यमा आउट भएका विराट कोहली दबावमा। फिफा विश्वकपका लागि साबिक विजेता अर्जेन्टिनाको प्रारम्भिक टोली घोषणा।
3: अवस्थाका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: EFM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
8: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
9: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली तनहु। प्रोप्राइटर जीवन थापा। फोन
8: 98 58 00 700,
9: 98 460 40 344।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 363, 98563 69 17 र 98563 68 67।

दमौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। सीमान्तकृत कुसुन्डाले गरिन् एसईई उत्तीर्ण। म्याग्दी गाउँपालिकाद्वारा स्थानीय उद्यम प्रवर्धन गर्न प्रदर्शनी कार्यक्रम। र राष्ट्रिय परिचय पत्र सेवा अवरुद्ध विवरण दर्ता र सच्याउने कार्य रोकियो।

अब समाचार विस्तारमा। तनहुँ जिल्लाको ब्यास नगरपालिका दुई दमौली स्थित सत्यवती माध्यमिक विद्यालयकी एक विद्यार्थीले नेपालकै लोपन्मुख तथा अति सीमान्तकृत समुदायका रूपमा परिचित कुसुन्डा जातिबाट ऐतिहासिक शैक्षिक सफलता हासिल गरेकी छिन्। ती छात्रा एसिई 2082 को नतिजामा प्राविधिक तथा व्यावसायिक धारतर्फ उत्तीर्ण हुन सफल भएकी हुन्। नेपालमा लोपन्मुख जातिको रूपमा सूचीकृत कुसुन्डा समुदायबाट प्रतिनिधित्व गर्दै एक छात्राले प्राविधिक शिक्षामा सफलता हासिल गर्नुले सामाजिक समावेशिता र शैक्षिक पहुँच विस्तारमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ। यो उपलब्धि केवल व्यक्तिगत मात्र नभई सम्पूर्ण समुदायका लागि प्रेरणादायी उदाहरण हो। विद्यालय प्रशासनका अनुसार ती छात्राले निरन्तर मेहनत, लगनशीलता र शिक्षकहरूको मार्गदर्शनलाई आत्मसात गर्दै अध्ययनमा सफलता हासिल गरेकी हुन्। सहायक प्रधानाध्यापक अनिल कुमार श्रेष्ठले विद्यार्थीको उपलब्धिले विद्यालय मात्र होइन सम्पूर्ण समुदायलाई गौरवान्वित बनाएको बताए। उनका अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षातर्फको उत्तीर्णताले भविष्यमा रोजगारी र आत्मनिर्भरता हासिल गर्न थप बाटो खोलिदिएको छ। सीमान्तकृत समुदायका विद्यार्थीले पनि अवसर पाए उत्कृष्ट गर्न सक्छन् भन्ने स्पष्ट उदाहरण यो परिणामले दिएको छ। श्रेष्ठले बताए स्थानीय सरकारवालाहरूले पनि यो सफलतालाई सकारात्मक सङ्केतका रूपमा लिएका छन्। उनीहरूका अनुसार ग्रामीण तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षामा पहुँच दिलाउन यस्ता उपलब्धिहरूले प्रेरणा दिनेछन्। शिक्षा क्षेत्रका जानकारहरूले नेपालमा पछिल्लो समयमा सीमान्तकृत समुदायका विद्यार्थीहरूको शैक्षिक सहभागिता बढ्दै गएको र यसले सामाजिक समानता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। तनहुँको म्याग्दी गाउँपालिकाले स्थानीय कृषक तथा उद्यमीले उत्पादन गरेका सामग्रीको बजारीकरण प्रवर्धन गर्ने उद्देश्यसहित विभिन्न वडामा उत्पादन प्रदर्शनी आयोजना गर्ने भएको छ। गाउँपालिकाले उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश पोखराको सहयोग तथा वृद्धिमुखी संस्थासँगको सहकार्यमा उत्पादन प्रदर्शनी कार्यक्रम सञ्चालन गर्न लागेको हो। गाउँपालिकाभित्र उत्पादन भएका कृषि तथा घरेलु सामग्रीलाई बजारसँग जोड्ने स्थानीय उत्पादनको प्रवर्धन गर्ने तथा कृषक र उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागि गाउँपालिकाले जनाएको छ। प्रदर्शनीमा कृषक तथा उद्यमीले उत्पादन गरेका तरकारी, फलफुल, किरा, लोकल कुखुरा, बोका, खसी, रैथाने जातका खाद्य सामग्री तथा महिलाहरूले सिपमूलक तालिम मार्फत तयार गरेका हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्। गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप नेउपानेका अनुसार गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत सिपमूलक तालिम प्राप्त गरेका महिलाले उत्पादन गरेका सामग्रीलाई बजार उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। महिलाले सिकेका सिपलाई व्यवहारमा उतार्दै उत्पादनलाई आय आर्जनको माध्यम बनाउन प्रदर्शनी प्रभावकारी बन्ने अपेक्षा गरेका छौँ उनले भने। उनका अनुसार वडा नम्बर 1 मा तालिम लिएका महिलाले तयार गरेका सामग्रीको बिक्री वितरण

भवन अगाडि जेठ 5 गते म्याग्दे 3 धैर्य बजार जेठ 6 गते वडा नम्बर 4 स्थित जनसेवा सहकारी भवन थर्पु बजारमा प्रदर्शनी आयोजना गरिनेछ। त्यसै गरी जेठ 7 गते वडा नम्बर 5 थाग्दी बजार, जेठ 9 गते वडा नम्बर 6 स्थित अकला मन्दिर परिसर तथा जेठ 11 गते वडा नम्बर 7 को वडा कार्यालय परिसरमा उत्पादन प्रदर्शनी सञ्चालन गरिने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार यस्ता कार्यक्रमले स्थानीय स्तरमा उत्पादन गर्ने कृषक तथा उद्यमीमा उत्साह थप्ने, उत्पादनलाई बजारसँग जोड्ने तथा उद्यमशीलता विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। वृद्धिमुखी उत्पादन तथा रोजगारी प्रबन्धन कार्यक्रम अन्तर्गत छनौट भएका 15 जना उद्यमी सहित कृषि, पशुपालन तथा अन्य क्षेत्रमा व्यवसाय गर्दै आएका स्थानीय उद्यमीहरू प्रदर्शनीमा सहभागी हुनेछन्। प्रदर्शनीमा गाउँपालिकाभित्र सञ्चालित सामुदायिक होमस्टे, महिला समूह, कृषि फर्म तथा घरेलु उद्यमीले आफ्ना स्टल राखेका सामग्री बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ। स्थानीय उत्पादनको प्रत्यक्ष बिक्री मार्फत क्रेता र विक्रेता बीच सम्बन्ध स्थापित हुने तथा उत्पादनले उचित बजार पाउने विश्वास गाउँपालिकाको छ। गाउँपालिकाले स्थानीय उत्पादनको संरक्षण, प्रवर्धन र व्यवसायीकरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या देखिएकाले राष्ट्रिय परिचय पत्र सम्बन्धी केही सेवा अस्थायी रूपमा अवरुद्ध भएको जनाएको छ। कार्यालयद्वारा जारी सूचना अनुसार 2083 साल वैशाख 21 गतेदेखि राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या देखिएको हो। उक्त समस्याको मर्मत तथा सुधार कार्य जारी रहेकाले प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने जनाइएको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट 2083 साल वैशाख 29 गते प्राप्त सूचनाका आधारमा नयाँ विवरण दर्ता गर्दा प्राप्त हुने राष्ट्रिय परिचय पत्र नम्बरलाई प्रणालीले प्रमाणीकरण गर्न नसक्ने अवस्था सिर्जना भएको कार्यालयले जनाएको छ। यस समस्याका कारण हाल राष्ट्रिय परिचय पत्र सम्बन्धी नयाँ विवरण दर्ता तथा विवरण सच्याउने सेवा पूर्ण रूपमा प्रभावित भएको छ। समस्या समाधान नभएसम्म यी सेवा सञ्चालन हुन नसक्ने जानकारी कार्यालयले दिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले सेवा अवरुद्ध हुँदा सर्वसाधारण तथा सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमा याचना समेत गरेको छ। कार्यालयले प्रणाली सुधार तथा मर्मत कार्य तीव्र रूपमा भइरहेको जनाउँदै समस्या समाधान हुनासाथ पूर्वगत रूपमा सेवा प्रवाह गरिने स्पष्ट पारेको छ। सेवाग्राहीलाई आवश्यक जानकारी तथा सहजीकरणका लागि सम्पर्क व्यक्ति समेत तोकिएको छ। कार्यालयका अनुसार प्रताप पण्डित 9860-25-0627, जमुना श्रेष्ठ 9846-10-9188 र मिलन चौधरी 9914-66-1921 मार्फत थप जानकारी लिन सकिनेछ। उक्त सूचना प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा जारी गरिएको हो। जिल्लावासीले राष्ट्रिय परिचय पत्र सम्बन्धी कामका लागि केही समय प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै कार्यालयले प्रणाली सुधारपछि नियमित सेवा पुनः सञ्चालन गरिने जनाएको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। सीमान्तकृत कुसुन्डाले गरिन् एसइई उत्तीर्ण। म्याग्दी गाउँपालिकाद्वारा स्थानीय उद्यम प्रवर्धन गर्न प्रदर्शनी कार्यक्रम र राष्ट्रिय परिचय पत्र सेवा अवरुद्ध, विवरण दर्ता र सच्याउने कार्य रोकियो।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
5: ओसुवाना, सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
6: हो र? होइन होला त्यस्तो त।
7: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भो भन त।
6: के भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
12: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
13: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: दमौली FM 94.2 समुदायको

0: बोली एफएम 94.2 समुदाय को आवाज।
1: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
4: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजना हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू,
10: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
9: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
8: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
9: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
8: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
9: उचित छात्रवृत्तिको व्यवस्था,
10: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
9: स्वस्थ चमेना गृहको व्यवस्था,
10: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
9: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: अरे चटपट आयो, चटपट, हाँ चटपट आयो, चटपट।
4: अरे यो चटपटी वाला दाई त बाहिर गएको थियो त, कहिले फर्केछ?
5: त्यही त फर्क्यो होला, छोड दे।
4: अनि अहिले चाहिँ कहाँ गइरहेछ?
5: कहाँ जानु नि, त्यही सम्झनाबाट त गयो होला। के रे,
3: किन हो त्यसरी माया मारल बा?

0: हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63 444, 9560 60 656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास तिन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464-14-438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 98164-66-86,
8: 98563-34-234।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
11: दाजुभाइको के को गफगाफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0565531336, 0565540459, मोबाइल नम्बर 9803880384, 9846739031।
9: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
6: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
9: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
6: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
9: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0565367115 र 9841120740।
0: दमौली FM 94.2 समुदायको आवाज।
12: लो दाजु, तास पनि कस्तो आइदिएको के भन्या, त्यो माथि हेर्नु न, मौसम पनि पुरै बादल लाएर अध्यारो के
13: साले। चस्मा कोल पाके
12: ल ए चस्माले पो रहेछ, उजाले रहेछ त दिन त है,
13: आज त पर्दैन त दाउ।
12: ल दाजु, उता त हेर्नु न भाउजू, मनमा लाउँछ क्या घाउ।

0: म तँलाई बिहा गर्ने हो।
1: क्यालाई बिहा हेर्नु पर्यो? दुःखमै दुःख थप्न लागि
0: नापै दुःख बाँडिएला पनि त।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू,
9: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
8: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
7: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
8: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
7: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
8: उचित छात्रवृत्तिको व्यवस्था,
9: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
8: स्वस्थ चमेना गृहको व्यवस्था,
9: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
8: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
10: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
10: 98 0 58 00 700,
1: 98 460 40 304।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज आवाज
1: आवाज हवस्त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यति नैसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौँ।

आदरणीय श्रोतृवृन्द, यी मङ्गल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ सङ्गीतमय गायत्री भजन।

आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री भजनपछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश। मनुस्मृतिमा भनिएको छ, आचार्यश्च पिता चैव माता भ्राता च पूर्वजः, नार्ते नाप्य भवन्तव्या ब्राह्मणेन विशेषतः। आचार्यो ब्रह्मणो मूर्ति, पिता मूर्तिः प्रजापतेः, माता पृथिव्यां मूर्तिभिस्तु, भ्राता सो मूर्तिरात्मनः। यसै गरी भविष्य पुराणमा पनि भनिएको छ, पिता माता तथा भ्राता आचार्या कुरु नन्दन, नार्ते नाप्य भवन्तव्या ब्राह्मणेन विशेषतः। आचार्यो ब्रह्मणो मूर्ति, पिता मूर्ति प्रजापते, माताप्यथा दितेर मूर्तिर, भ्राता स्यान् मूर्तिरात्मनः। अर्थात मनुस्मृति र भविष्य पुराण यी दुवैमा भनिएका यी भनाइहरूको अर्थ हुन्छ, आचार्य अर्थात गुरु, पिता माता र दाजु, यिनीहरूलाई दुखी भएर पनि कहिले पनि अपमान गर्नु हुँदैन, किनभने आचार्य परमात्माका मूर्ति हुन्, पिता ब्रह्माका मूर्ति, माता पृथ्वीकी मूर्ति र भाइ अर्थात् दाजु आफ्नै मूर्ति हुन्। शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन, जय शिव शङ्कर।

लोक आधुनिक भजनको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। आदरणीय श्रोतृवृन्द, धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 23 अध्यायको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा पुरुष, प्रकृति र तत्त्वहरूको प्रसङ्ग आएको थियो, आज भने भिक्षु गीतको प्रसङ्ग। सुखदेवजी भन्नुहुन्छ, स एव मासं सित उद्धवेन भागवत मुख्येन दासार मुख्य सभाजयन भृत्य बचो मुकुन्दस तमावभासे श्रवणीय वीर्य। ए राजा परीक्षित, सुन्न योग्य पराक्रम भएका यादवहरूमा श्रेष्ठ भगवान श्रीकृष्णले भक्तहरूमा श्रेष्ठ उद्धवले अनुरोध गरिसकेपछि उनको प्रश्नको प्रशंसा गर्दै यसरी भन्न लाग्नुभयो। भगवान भन्नुहुन्छ, वारस्पत्य स नास्त्यत्र साधुर्वै दुर्जनेरितैः दुरुक्तैर्भिन्नमात्मानं यः समादातुमीश्वरः। हे बृहस्पतिका शिष्य उद्धव, दुर्जनहरूले प्रहार गरेका कटु वचनरूपी बाणले छिया छिया परेको मनलाई सम्हाल्न सक्ने सज्जन पुरुष यस संसारमा प्रायः भेटिँदैनन्। न तथा तप्यते विद्ध पुमान बाणै सुमर्म गही यथा दुदन्ति मर्मस्था असताम पुरुषे सवः। मुटु छिर्ने बाण लाग्दा पनि मानिसलाई त्यत्तिको पीडा हुँदैन जत्तिको पीडा दुष्टहरूका दुर्वचन रूपी बाण मुटुमा बिज्दा हुन्छ। कथयन्ति महत् पुण्य मिथिहासमिहो उद्धव तमहं वर्णयिष्यामि निबोध सुसमाहितः। हे उद्धव, विद्वानहरू यस प्रसङ्गमा एउटा अत्यन्त पवित्र प्राचीन इतिहास भन्दछन्, म त्यो इतिहास भन्दछु तिमीलाई, तिमी ध्यान दिएर सुन। केनचित् भिक्षुणा गीतम परिभूतेन दुर्जनैः स्मरता धृति योग्येन विपाकम निज कर्मणाम। दुष्टहरूले तिरस्कार गरिरहँदा र सताइरहँदा पनि त्यसलाई आफ्नो कर्मको प्रतिफल सम्झने कुनै धैर्यशाली भिक्षुले यो भाव प्रकट गरेका हुन्। अवन्तिषु जिज कश्चि दासी दाढ्यतमाश्रिया वार्ता वृत्ति कदर यस्तु कामी लोभ धोतिको पनः। अवन्ती अर्थात् उज्जैनपुरीमा धन सम्पत्तिले सम्पन्न कृषि र व्यापार आदि गर्ने अत्यन्त कृपण अर्थात् कन्जुस, अति लोभी, क्रोधी र विषय लम्पट एकजना ब्राह्मण थिए। ज्ञात यो तिथयस्तस्य वाङ्मात्रेण अपि नार्चिता शून्य अवसथ आत्मापि काले कामैर नर्चितः। कन्जुस भएकै कारण आफ्ना भाइ बन्धु र अतिथिलाई त्यसले कहिल्यै बोलीले मात्र पनि स्वागत सत्कार गरेन। अरूको त कुरै छाडौँ, भोगको समयमा इच्छा हुँदाहुँदै पनि विषय भोग गरेर त्यसले आफैलाई समेत सन्तुष्ट पारेन। दुशीलस्य कदर यस्य द्रुह्यन्ते पुत्र बान्धवा दारा दुहितरो भृत्या विषण्णा नाचरन् प्रियम्। दुष्ट स्वभाव भएको त्यो कन्जुस ब्राह्मणका छोरा छोरी, भाइ बन्धु, पत्नी र नोकर चाकरहरू पनि खिन्न भएर उसको भलो हुने कुनै काम नगरी केवल झगडा मात्र गरिरहन्थे। तस्यैवं यक्षवित्तस्य च्युतस्यो भयलोकतः धर्म काम विहीनस्य चुक्रुधु पञ्चभागिनः। यस प्रकार यक्षको जस्तो धेरै धन सम्पत्ति भएको तर त्यसबाट कुनै धर्म कर्म वा विषय भोग केही नगर्ने, यस लोक र परलोक दुवैतिरबाट भ्रष्ट त्यस कन्जुस ब्राह्मणदेखि पञ्च महायज्ञका भागी देवताहरू पनि रिसाए। तदवध्यान विस्त्रस्त पुण्य स्कन्धस्य भूरिद अर्थोप्य गच्छन् निदनम बौहाया मास परिश्रम। हे महादानी उद्धव, देवताहरूलाई तिरस्कार गर्नाले त्यस ब्राह्मणको पुण्य समाप्त भयो र धेरै प्रयास र परिश्रम गरेर कमाएको धन सम्पत्ति पनि नासिँदै गयो। ज्ञात यो जग्रिहु किञ्चित किञ्चित दस्य व उद्धव दैवत कालत किञ्चित ब्रह्म बन्धोर निरपार्थिवाद। हे उद्धव, त्यस ब्राह्मणको सम्पत्ति मध्ये केही बन्धु बान्धवले र केही चोर डाँकाहरूले लुटेर लगे, केही दैवी प्रकोपमा परिमासियो, केही धन समयको प्रभावमा आफै नष्ट भयो, केही मनुष्य र राजाले लिए, यसरी त्यसको सबै धन सम्पत्ति नष्ट भयो। स एवं द्रविणे नष्टे धर्म काम विवर्जितः उपेक्षितश्च स्वजनैश्च चिन्तामाप दुरत्ययाम। यस प्रकार धन सम्पत्ति नष्ट भएपछि धर्म एवं विषय भोगबाट वञ्चित भएको तथा आफ्नै बन्धु बान्धवहरूद्वारा अपमानित भएको त्यो ब्राह्मण ठूलो चिन्तामा पर्यो। तस्यैव ध्यायतो दीर्घम नष्टराय तपस्विनः खिद्यतो बाष्पकण्ठस्य निर्वेद सुमहानभूत। यस प्रकार धन सम्पत्ति नष्ट भएका कारण अत्यन्त चिन्तित बनेको र खिन्न बनी रुँदै नष्ट भएको सम्पत्तिको चिन्ता गरिरहेको त्यस ब्राह्मणलाई एक दिन अति ठूलो वैराग्य उत्पन्न भयो। अर्थात् अहिले भनिएका श्लोकहरूमा
कदर्यको पूर्वार्धको अति लोभी जीवनदेखि उसलाई वैराग्य भएको प्रसङ्गसम्म संक्षिप्त चर्चा गरिएको छ। अवन्ती देशमा कदर्य नामको ब्राह्मण बस्दथ्यो। ऊ सम्पन्न थियो, तर उसलाई विषयप्रतिको असीम कामनाले अझै तानिरहन्थ्यो। ब्राह्मणलाई सम्पत्तिको सङ्ग्रह गर्न निषेध छ, उसले भिक्षावृत्तिले जीवन चलाउनु पर्दछ। तर कदर्य वार्तावृत्ति अर्थात् कृषि, गोपालन, व्यापार आदि वैश्यको वृत्ति अपनाउँथ्यो। धनमा आसक्त भएकाले उसले ब्राह्मण तत्त्वलाई बिर्सेको थियो। उसले आफ्नो घरमा आएका अतिथि बन्धु बान्धवहरूलाई बोलीले पनि सत्कार गरेन। उसको घर शून्य गृह थियो। सत्कर्म, दान, अतिथि सेवा आदिले रहित भएको घरलाई श्मशान जस्तै शून्य भनिएको छ। नविप्रपादोदककर्दमानी नवेद शास्त्र ध्वनिगर्जितानि स्वाहा सदाकार विवर्जितानि श्मशान तुल्यानि गृहाणि तानि। अर्थात् जहाँ तपस्वी ब्राह्मणहरूको चरण प्रक्षालन आदि गरिँदैन, जहाँ वेद आदि शास्त्र पाठ गरेको ध्वनि गुन्जिँदैन, देवताका लागि स्वाहाकार र पितृको लागि गरिएको सदाकार जहाँ हुँदैन, त्यो घर मसान जस्तै हुन्छ। कदरेको सम्पत्ति त कुबेरको समान थियो, तर उसले अरूलाई दिनु त परै जाओस्। त्यो सम्पत्तिको उपभोग गरेर उसले आफ्नो विषयभोग समेत गरेन। विषयभोगहरूद्वारा जीवात्माको तृप्ति हुन्छ। विषयहरूको भोग गर्ने र त्यसद्वारा सुख पाउने कामनाले गर्दा नै जीवात्मा बारम्बार संसारतर्फ तानिएको हुन्छ। उसले विषयभोग गर्नका लागि नै बढीभन्दा बढी सम्पत्ति, सुविधाका सामग्री, घर जग्गा आदिको सङ्ग्रह गर्न खोज्दछ। यही जीवात्माको वासना अनुसार यसकै आदेशले चित्तवृत्ति र इन्द्रियहरू बहिर्मुख हुन्छन् र आफ्ना आफ्ना विषयहरूको ग्रहण गर्दछन्। चक्षुर इन्द्रियको विषय रूप, श्रोत्रेन्द्रियको विषय शब्द, त्वगिन्द्रियको विषय स्पर्श अर्थात् छालाको विषय स्पर्श आदि सबैको ज्ञान इन्द्रियहरूले आत्मालाई चढाउने उपहार हुन्। जसलाई ग्रहण गरी आत्मा सन्तुष्ट रहन्छ। यस प्रकार विषयभोग गर्नु नै जीवको प्रधान लक्ष्य भए पनि यो कदर्य चाहिँ अति लोभका कारण विषयभोग समेत नगरी सम्पत्तिको सङ्ग्रह गर्दथ्यो। गृहस्थहरूले अनिवार्य गर्नुपर्ने पञ्चमहायज्ञ पनि नगर्ने हुनाले उसँग पञ्चमहायज्ञका पाँच मालिकहरू देवता, ऋषि, पितृ, मनुष्य र पशु आदि सबै रिसाए र यसबाट उसको पूर्वजन्मको पुण्य नष्ट भई सम्पत्ति समेत नष्ट भ्रष्ट भयो। केही सम्पत्ति अग्निदाह भूकम्प जस्ता दैवी प्रकोपद्वारा नष्ट भयो भने केही सम्पत्ति आफन्तहरूले लुटेर लगे अनि केही सम्पत्ति राजाद्वारा हडपियो। यसरी निर्धन भएको त्यसलाई आफन्तजनहरूले पनि उपेक्षा र घृणा गर्न थाले। चारैतर्फबाट उपेक्षित भएपछि र आफूले भोग नगरी सञ्चय गरेको सम्पूर्ण सम्पत्ति पनि अनायास नष्ट भएपछि त्यो कदर्य निराश्रय बन्यो। संसारी व्यक्ति कि त पुत्र परिवारको आड भरोसामा, कि त सम्पत्ति आदिको भरोसामा बाँचेको हुन्छ। जीवनको एकमात्र भरोसा अचानक नष्ट भएपछि कदर्यलाई मनभित्रैबाट दिगदार लाग्यो र पुण्यवश यस ग्लानीले उसलाई प्रबल वैराग्यवान बनाइदियो। कहिलेकाहीँ मानिसलाई संसारको अति धेरै आसक्तिले पनि वैराग्यको द्वारमा पुर्याइदिन्छ। कदर्य यति सजिलै किन विरक्त बन्न सक्यो भने जीवनभरि सम्पत्ति कमाए पनि अति लोभका कारणले उसले संसार भोग गरेको थिएन र त्यसको स्वाद उसभित्र पसेको थिएन। संसारको स्वाद पसिसकेको व्यक्तिलाई भने विषयहरूले छोडिदिँदा पनि उसले त्यसको आसक्ति छोड्न सक्दैन। कदर्य यस अर्थमा भाग्यमानी भयो कि संसारका पदार्थले उसलाई छाडिदिने बित्तिकै उसले पनि वैराग्यद्वारा तिनलाई छाडिदिन सक्यो। यस प्रकार कदरेको जीवनमा परिवर्तन आयो। यही प्रसङ्गमा भगवान अगाडि भन्नुहुन्छ, सचाहे दमहो कष्टम वृथात्मा मेनु तापितः न धर्माय न कामाय यस्यार्थाय स ईदृशः। त्यसैले उसले मनमा नै यस्तो भन्न लाग्यो, अहो अति दुःखको कुरा, धन कमाउनका लागि मैले गरेको सम्पूर्ण परिश्रम बेकार भयो। त्यो श्रम न धर्ममा काम लाग्यो न त भोगका निम्ति नै भयो। बेकारमा मैले आफ्नै शरीरलाई कष्ट दिएँ। प्रायणार्था कदर्याणाम न सुखाय कदाचन इह चात्मोपतापाय मृतस्य नरकाय च। प्राय गरेर लोभीहरूको धन सम्पत्ति सुखदायी भएको पाइँदैन, किनभने तिनीहरूको सम्पत्तिले यस संसारमा रहँदासम्म कमाउनकै चिन्ताले सधैँ शरीरलाई कष्ट पुर्याइरहन्छ भने धर्मपूर्वक कमाएको मरेपछि अधर्मपूर्वक कमाएको त्यही सम्पत्तिले नरकमा लैजान्छ। यसो यशस्विनाम शुद्धम श्लाघ्या ये गुणिनाम गुणः लोभः स्वल्पोपितान हन्ति स्वित्रो रूपमिवेप्सितम्। जसरी कुष्ठरोगले शरीरको सुन्दर रूपलाई बिगारिदिन्छ, त्यसै गरी थोरै लोभले पनि यशस्वीको पवित्र यश र गुणवानहरूको प्रशंसनीय गुणलाई नष्ट गरिदिन्छ। अर्थस्य साधने सिद्धे उत्कर्षे रक्षणे व्यये नासोपभोग आयासस त्रासः चिन्ता भ्रमो निर्णाम। धन कमाउँदा कमाएको धनलाई बढाउँदा, सुरक्षा र खर्च गर्दा तथा नाश र उपभोग गर्दा मनुष्यलाई ठुलो परिश्रम, अनेक किसिमका डर, चिन्ता र भ्रान्ति भइरहन्छन्। यसपछिको बाँकी प्रसङ्ग भने भोलिको धार्मिक अनुष्ठानमा। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक, सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण
एकादशी स्कन्दको तेइसौँ अध्यायको केही अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित र विश्लेषित श्रीमद् भागवत महापुराण सातौँ र आठौँ खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकि नै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचा सहित बिदा हुन चाहन्छौँ। प्राविधिक सहकर्मी सहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: आज 2083 वैशाख 31 गते बिहीबार जेठ कृष्ण द्वादशी जेठ कृष्ण द्वितीय 14 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रधानमन्त्रीको अनुपस्थितिले संसदमा बवण्डर, सुशासनसँगै अर्थतन्त्र सुधार्ने बजेट ल्याउँदै अर्थमन्त्री, अध्यादेशको भविष्य कांग्रेस कम्युनिष्टको हातमा, भट्ट र अग्रवाललाई जोगाउने प्रयासमा अधिकारी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको विदेश छाडेर गाउँमा बाख्रा पालन शीर्षकको शुभ समाचार।
0: रामेछापको मन्थली नगरपालिका चार सालु पोखरेकी अरूणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रा पालन व्यवसाय सञ्चालन गरेकी छन्। चार वर्ष बेलायत र 11 वर्ष दुबई तथा कतारमा रोजगारी गरेकी उनलाई अरूको मात्रै काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रा पालन व्यवसाय थालेकी हुन्। अरूले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अंगालले अठोटका साथ गाउँ फर्केकी हुँ। केसीले भनेकी छन्, बाख्रा पालनका लागि अहिले उनले गाउँमा करिब 20 लाख रुपियाँ खर्च गरेर आधुनिक खोर निर्माण गरेकी छन्। बाख्रा पालन मात्रै नभएर कुखुरा, गाई, भैंसी, माहुरी पालन र कफी खेती गर्ने योजना रहेको केसीले बताएकी छन्। 2081 गाउँ आएर काम शुरू गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताएकी छन्। उनले मन्थली नगरपालिका अन्तर्गत रहेको पशु स्वास्थ्य शाखाका कर्मचारीबाट भने आवश्यक प्राविधिक सल्लाह पाउँदै आएकी छिन्। उनका बुवाचित केसी छोरीको व्यवसायबाट खुशी छन्। उनले भने, मेरा 5 छोरी मध्ये अरू सबै शहरतिर रोजगारीमा छन्। हामी पति पत्नी पनि काठमाडौँमा बस्छौ, कहिले काहीँ मात्रै गाउँ आउने गरेका छौ। वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छोडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकोमा खुशी लागेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

वाटर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आइरन को खरीद मा एक्साइटिंग ऑफर पाउनु होस् हरेक 15 दिन मा क्रम्पटन को मिक्सर र बम्पर लकी ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ

को अवसरमा TCL का विभिन्न होम अप्लायन्सहरुको खरीदमा क्याशब्याक तथा श्योर शॉट गिफ्ट्स, वाशिङ मशिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज EMI मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL, इन्स्पायर ग्रेटनेस।

0: जी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट ऑफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनि। QR कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्षलाई अझ विशेष बनाउनुहोस् सीजी संग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बैठक नै छाडेर हिँड्ने, संसदमा सम्बोधन नै नगर्ने जस्ता कार्यशैली देखाएकोमा चौतर्फी आलोचना भइरहेको छ। लोकतन्त्रमा संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्नेमा उनको गतिविधिका कारण संसदको गरिमामै क्षयीकरण हुने चिन्ता समेत व्यक्त हुन थालेको छ। सरकार गठन भएको साढे एक महिनामा प्रतिनिधि सभाका दुई अधिवेशन हुँदा प्रधानमन्त्री शाहले एकपटक पनि सम्बोधन गर्नु भएको छैन। प्रतिनिधि सभा निर्वाचनपछि 19 चैतमा भएको पहिलो संसद बैठकमा नवनियुक्त प्रधानमन्त्री शाहले सम्बोधन नगर्दा राजनीतिक वृत्त र संसदीय अभ्यासका जानकार मात्र नभई आम जनताले पनि आश्चर्य मानेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उहाँले सन् अस्वाभाविक गतिविधि देखाउनुभयो। नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री शाह बैठक छाडेर निस्किनु भएको थियो। राष्ट्रपतिलाई विदाई गर्दा पनि उहाँ उपस्थित हुनु भएन। राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति दिनु भएन। राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेको बेला प्रधानमन्त्री शाह किन बैठकबाट हिँड्नुभयो भन्ने विषयमा सरकार वा उनको सचिवालयबाट कुनै कारण समेत सार्वजनिक भएको छैन।
3: यसबीच प्रधानमन्त्रीको कार्यव्यस्तताकी संसदप्रतिको व्यवस्था शीर्षकमा सही समाचारलाई नागरिक दैनिकले लेखेको छ। प्रतिनिधि सभाको बुधबारको बैठक सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि तय भएको थियो, तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना आएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए। उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग राखे। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट सरकार को वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा टेबल गरेका थिए और प्रधानमन्त्री शाहका तर्फबाट पनि वाग्ले नै जवाब दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भएका थिए। सिंहदरबारमै रहेका प्रधानमन्त्री संसद बैठकमा किन उपस्थित हुन सकेनन् भन्ने प्रश्न उठ्यो। प्रधानमन्त्रीबारे संसदलाई जानकारी हुनु पर्यो, संसदमा आएर प्रश्नको जवाब दिनु पर्यो भन्दै विपक्षी सांसदहरूले सदनमा आवाज उठाए। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक तीन पटकसम्म अवरुद्ध भयो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान राखेपछि संसद बैठक प्रभावित बनेको थियो। बिहान 11 बजेदेखि संसद बैठकको कार्यसूची सार्वजनिक भइसकेका बेला 10 बजे प्रधानमन्त्रीको कार्यालयमा मन्त्री परिषदको बैठक राखी कार्यव्यस्तता देखाएका प्रधानमन्त्री संसदमा उपस्थित नहुनुलाई विपक्षी दलका सांसदहरूले सकारात्मक रूपमा लिन सकेका छैनन्।
2: त्यस्तै दलीय हटले बन्धक बन्यो संसद शीर्षकमा मध्याह दैनिकले खबर छापेको छ। संसदको बर्खे अधिवेशन प्रारम्भ भएको तेस्रो दिनमै प्रतिनिधि सभाको बैठक अवरूद्ध भयो। बुधबारको संसद बैठकलाई प्रधानमन्त्री बालेन्द्र शाह बालिनले सम्बोधन गर्ने कार्यसूचीमा राखिए पनि उहाँ संसदमा आउनु भएन। संसदमा उठेका प्रश्नको जवाब दिन उहाँले अर्थमन्त्री सोडिम वाग्लेलाई प्रतिनिधिका रूपमा अघि सारेपछि विपक्षीले आपत्ति जनाउँदै सदन अवरूद्ध गरेका हुन्। संसदीय व्यवस्थामा प्रधानमन्त्री छान्ने संसदले प्रधानमन्त्रीलाई फिर्ता बोलाउन सक्ने सम्मको हैसियत राख्छ। सोही व्यवस्था बमोजिम प्रधानमन्त्री बनेका बालेन संसदप्रति अनुत्तरदायी भएको विपक्षीको आरोप छ। प्रधानमन्त्रीको कार्यशैली र हटिपनले सिङ्गो संसदकै मानमर्दनसँगै नियमित नीति कार्यक्रम समेत प्रभावित हुन पुगेको उनीहरूले बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल हुने बैठकमा सहभागिताका लागि रोलिङ गर्न सभामुखसँग माग गर्नुभएको थियो।
3: अब मन्त्रालय 18 वटा मात्रै शीर्षकमा गोरखापत्र दैनिकमा खबर छापिएको छ। सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत राखेको छ। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयको कार्य विभाजन व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। त्यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, त्यसै गरी युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी दुई मन्त्रालय गाभेर महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि तथा वन पर्यावरण मन्त्रालय बनाइएको छ।
2: सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइदै शीर्षकमा कान्तिपुर दैनिकले छापेको छ। अर्थमन्त्री स्वर्ण वाग्लेले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटलाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाइ छ। त्यस्तै अर्थमन्त्री वाग्लेले सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता पाँच सैद्धान्तिक धरातलमा आगामी बजेटका प्राथमिकता र कार्यक्रम तय गरिने जनाउनुभयो। उत्कृष्ट कार्यप्रणाली, सही नीति र नियतसँगै क्षमताको व्यवस्थापन पनि सहज हुन्छ भन्ने विश्वासका साथ सरकार अघि बढ़िरहेको अर्थमन्त्री वाग्लेको भनाइ छ। सेवा प्रणाली सुधारका लागि सरकारले वृहत कानूनी सुधारको एजेण्डा अघि सारेको उहाँको भनाइ छ। असल शासन मार्फत सरकारले राजनीतिक र आर्थिक बाटो सफा गर्न चाहेको अर्थमन्त्री वाग्लेले जनाउनुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत शक्तिका रूपमा स्थापित गर्ने महत्वाकांक्षी ऊर्जा मार्गचित्र सार्वजनिक गरेको छ। सरकारको लक्ष्य आगामी 5 वर्षभित्र 15,000 मेगावाट र 1 दशकभित्र 30,000 मेगावाट विद्युत क्षमता पुर्याउने रहेको छ। तर ऊर्जा अर्थशास्त्री, जलविद्युत विज्ञ तथा बजार विश्लेषकका अनुसार अबको प्राथमिकता र रणनीति मुख्य रूपमा विद्युत उत्पादन विस्तारमा मात्रै केन्द्रित रहे यसले नेपाललाई समृद्धिको बाटोमा होइन अझ गहिरो आर्थिक जोखिमतर्फ धकेल्न सक्छ। विज्ञहरूका अनुसार अहिले नेपालको मुख्य चुनौती विद्युत उत्पादन होइन, बरू उत्पादन भएको विद्युतलाई लाभदायक रूपमा उपयोग, भण्डारण वा निर्यात गर्न सकिन्छ कि सकिँदैन भन्ने हो। नेपालको विद्युत क्षेत्रमा संरचनात्मक रूपमा माग र आपूर्ति बीच असन्तुलन जोखिम देखिएको छ। उत्पादन निरन्तर बढ़ेको अवस्थामा पनि एकातिर घरेलु खपतको वृद्धि कमजोर छ भने अर्कोतर्फ परिणाम र मूल्य दुवै दृष्टिले निर्यात बजार अनिश्चित बन्दै गएको छ। साथै प्रसारण लाइन निर्माण र स्थानीय वितरण प्रणाली सुदृढीकरणमा पर्याप्त लगानी हुन सकेको छैन, जसलाई प्राथमिकतामा राख्न आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
2: त्यस्तै भट्ट अग्रवाललाई जोगाउने प्रयासमा सरकारी अधिकारी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलखेल गर्ने एउटा समूह फरार छ। सरकारी अधिकारीदेखि उच्च पदस्थ व्यक्तिहरूको समेत सेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक